0: समय निरन्तरता दिएको जनाएको छ।
1: यसपटक मौसमको समयमा 2,26,000 भन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। पूर्व चोखले न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हालै पारित गरेको मौसम पूर्व तयारी तथा प्रतिकार कार्यक्रम समयमा देशभर करिब 51,868 घर परिवारका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरिएको छ। कार्ययोजनामा भनिएको छ यस वर्षको मौसमको पूर्वानुमान 2016-2022
0: आफ्नै गाउँका नागरिकले वर्षौंदेखि भोग्दै आएको सड़क र संचार समस्याप्रति राज्यको राहत सन्धान सम्मानको कालीमाटी गाउँपालिका सातका वडा अध्यक्ष पृथ्वीराज रिजाल प्रदेश राजधानीमा धरनामा बसेका छन्। कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्य अगाडि धरना थालेको रिजालले गुयाबारी स्वामीवास बगरी सड़कको स्तर उन्नति र नेपाल टेलिकमको टावर निर्माणका लागि पटक पटक आग्रह गर्दा पनि सुनवाई नभएपछि कर्णाली प्रदेशका मुख्यमन्त्रीको कार्य अगाडि धरनामा बसेका हुन्।
1: दैनिक उपभोग्य खाद्यान्न चामल फलफूल तथा तरकारीमा प्रयोग भएका रासायनिक तथा विषारी प्रयोग भएको र नियन्त्रणमा सम्बन्धित निकायको भूमिका नपुगेको भन्दै उपभोक्ता अदालतले प्रतिवादीलाई 7 दिने म्याद जारी गरेको छ। बिहार उपभोक्ता अदालतका प्रमुख न्यायाधीश दिवाकर भट्ट, सदस्य ज्ञानेन्द्र राज रेग्मी र सदस्य आनन्द राज पोखरेलको जिल्ला म्याद जारी गरेका हुन्।
0: नेपालमा विद्युतीय संसाधन प्रति बढ्दो आकर्षण सँगै बजाज सेटक इडीले आफ्नो विस्तार यात्रा निरन्तरता दिने पोखराको नयाँ बजारमा आफ्नो नयाँ सेवा संशोधित एक्सपिरियन्स जोन सञ्चालनमा ल्याएको छ। नयाँ सोरुम राजधानी बाहिरका ग्राहकसम्म प्रिमियम विद्युतीय बिलपान र सवारीको अनुभव पुर्याउने दिशामा अर्को महत्वपूर्ण कदम भएको कम्पनीले जनाएको छ।
1: अतिसीमान्तको समुदाय मुस्लिमको बसोबास रहेको इटनरी 17 र 1 का बालबालिका गरिबी र अशिक्षाका कारण केही वर्ष विश्वगम्य मात्र विद्यालय पढ्न साह्रो गर्थे। ती बालबालिकाको दुवै बाबुआमा जागरूक सिकाएर बनाउने गर्थे, जसले गर्दा मुस्लिम बस्तीमा चेतनाको स्तर देखिआएको थियो। चेतनाको स्तरको मापकेलाई मान्ने विद्यालय जाने बालबालिका पनि घरमा गएर पढ्न सलाम थिएन, तर पछिल्लो समय यहाँ स्तरमा परिवर्तन आएको छ। स्थानीय विकास संस्थाको अगुवाईमा मुसलसँगै त्यस बस्ती तथा आसपासका क्षेत्रका थारो दनवार कुमार राई लिम्बू र तामाङका बालबालिकालाई विद्यालय पढाउन अभियान 2 वर्षले सञ्चालन गरियो, जसले विद्यालय बाहिर रहेका प्राय बालबालिका विद्यालय भर्ना पारे।
0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस

0: नेपाली क्लबको इन्टरनेसनल होली सेवा सुचारू गर्न वार्षिक 14-15 वार्षिक 7 हास ट्रायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम राष्ट्रको
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्त जरुरी सूचना। आफ्नो मोबाइलमा आएको ओटिपी कोड कसैलाई नबाँड्नुहोस्। स्क्रिन सेभिङ एपबाट टाढी रहनुहोस्। तपाईँको सानो गल्तीले खाता खाली हुन सक्छ। राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
3: नेपाली खबरमा अब विदेशको खबर। राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो 3 दिने चीन भ्रमण सम्पन्न गरेका छन्। झण्डै 1 दशकपछि अमेरिकी राष्ट्रपतिले गरेको यो भ्रमणले विश्वको ध्यान तानेको छ। आफ्ना समकक्ष चीनिया राष्ट्रपति शी जिनपिङसँगको 3 दिने शिखर सम्मेलनका क्रममा विभिन्न समस्याहरूको समाधान भएको राष्ट्रपति ट्रम्पले दावी गरेका छन्। तर सहमति भएको भनिएका ठूला सम्झौताहरू भने अहिलेसम्म सार्वजनिक भएका छैनन्।
4: राष्ट्रिय खेलको परिषद राखेपछि अन्तिमताउ प्रदर्शन इन्धनाथ लगायतको निलम्बन विरोध शर्त ठुक्रा गरेको छ। इन्धनाथ सरकारको निलम्बन फिर्ता सँगै विश्व फुटबल महासंघ फिफाद्वारा निलम्बन गर्ने सम्भावना परेको छ। सरकारले इन्धनाथ निलम्बन गरेपछि फिफाले पत्रमार्फत प्रतिबन्ध गर्ने चेतावनी दिँदैआएको थियो। नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद राखेर शिक्षा तथा खेलकुद मन्त्रालय सँगै इन्धनाथको 2 दिनदेखिको छलफलपछि तीन आरोप लगाउँदै राखेपछि इन्धनाथ तीनमा निलम्बन गरेको थियो। त्यसपछि त्यो निलम्बनको प्रयुक्तमा फिफाले तत्काल निलम्बन बिना शर्त फिर्ता नभई नेपालको अन्तर्राष्ट्रिय सदस्यता जोखिममा पार्ने चेतावनी दिएको थियो।
3: स्वतन्त्रवासीवासी हटाउने अभियान सफलतापूर्वक कार्यान्वयन गर्यो भने त्यो केवल राजनैतिक उपलब्धि मात्रै हुने छैन, त्यो त नेपालको आधुनिक इतिहासकै सबैभन्दा ठूलो सामाजिक आर्थिक रूपान्तरण मध्ये एक हुनेछ। नेपाललाई केवल सडक, भवन र भाषणले मात्रै विकसित बनाउन सकिँदैन, वास्तविक विकास दल हुन्छ। प्रत्येक नागरिकले सुरक्षित आवास, सम्मानजनक जीवन र उत्पादनशील अवसर प्राप्त गर्नेछन्। भूमिहीनलाई घर दिनु राज्यको दायित्व हो। रोजगारी सहितको कुनै वस्तु निर्माण गर्नु खर्च नभए राष्ट्र निर्माणको आधार हो। अब नेपाल सानो एउटै प्रश्न छ, यो सरकार पनि विगतका सरकारहरू जस्तै सामान्य समस्यालाई बोकेर हिँड्ने सरकार बन्यो वा समस्यालाई अवसरमा बदल्दै सरकार बदल्दै सरकार बन्नेछ। रोजगारी बालिङ सरकार त्यही छ। सुकुम्बासीलाई समस्या देखियो कि अवसर शीर्षकमा अनलाइन खबरमा डाक्टर आरसी लामिछानेले लेख्नु भएको विचार हो।
4: त्यस्तो रगतको निर्णय गर्न समय शीर्षकमा प्रतिस्थापित नजिकबाट हामी सबैले नियमको विषय सन्दर्भ हो। नछोड्ने परिषद उपलोसाथ भूमिकाहरूको दमन र शोषणको सत्य कथा हो। उपलोसाथ भूमिकाहरूले कथित तरिका छोरीहरूमाथि गरेका यौन शोषणका उदाहरणमा प्रशस्त छन्। मान्छेको जात मान्छे बालकहरू केही छैन भन्ने सन्देश पनि हो। कथाहरूले समाजको वर्तमान परिवेश र परिस्थितिलाई अभिव्यक्त गरेका छन्। समाजमा विद्यमान विभिन्न समस्या, परम्परागत मूल्य, मान्यता तथा संस्कृतिहरूको कलात्मक प्रस्तुति कथामा पाइन्छ।
3: विभिन्न एफएम संसारभर नेपाली नेटवर्क कार्यक्रम र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई थियो। यसपछि पत्रकार खेल बाबुका साथमा नेपाली भाषा सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: समानता हाम्रो धर्म हो। नेपाल रेड क्रस सोसाइटी दिपेन्द्रनगर उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पारिदिनुहुन हार्दिक अनुरोध गर्दछौ। तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ। आउनुहोस् रक्तदान गरौ, जीवन बचाऊ। रक्तदान गरौ, मानवताको सेवा गरौ। रक्तदान हुने मिति यही 2083 साल जेठ 2 गते शनिबार समय बिहान 7 बजेबाट। रक्तदान हुने स्थानहरू लाहुरे चोक, ज्योति नगर, हद्रौली बजार। रक्तदान गरौ, जीवन बचाऊ।
1: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
0: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: फेसबुक भेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आज 2083 साल जेठ 2 गते शनिबार मे 16 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ कृष्ण पक्षको चतुर्दशी तिथि। प्रशासनिक क्षेत्रमा वित्तीय अनुशासनहीनता बढ़ेको बढ़ै 15 अर्ब बेरोजु अर्थ मन्त्रालयको मात्रै 37 अर्ब। 300% म्याद थप्दा पनि 700 भन्दा बढ़ी आयोजना अधुरै। घरबाट निस्कन मध्ये 7 जनाको सवारी साधन दुर्घटनामा मृत्यु। सर्लाहीको इट्टा भट्टामा पुरेर 3 मजदूरले ज्यान गुमाए। संघीय कानूनको ओत लागेर प्रदेशलाई चुनौती दिन नमिलिए सर्वोच्चको व्याख्या। निकुञ्ज क्षेत्रमा पानीका स्रोतहरू सुक्दै पर्यटन विधेयकलाई सरकारवालाको सुझावका आधारमा अघि बढ़ाउने सांसदहरूको प्रतिबद्धता। पूर्वी कंगोमा इबोलाको नयाँ प्रकोप 65 जनाको मृत्यु। युएनले हर्मुजको विकल्पमा नयाँ पाइपलाइन निर्माण गर्ने। मध्य पूर्व द्वन्द्व समाधानका लागि चीनको सहयोग इरानले स्वागत गर्ने। र आईसीसी विश्वकप लीग 2 आज नेपाल अनि अमेरिका भेट्दै 2 महिनामै एन्फाको निलम्बन पुकुवा। राष्ट्रिय महिला भलिबलको कप्तानी अब निरुता ठङ्गु नामे गर्ने।
1: हजारौं रेडियो कर्मीहरू नेपालीको माझमा सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा सर्लाहीको इटा भट्टामा पुरेर 3 मजदूरको मृत्यु भएको प्रसंग। सर्लाहीको हरिपुर नगरपालिका 5 मजुवा स्थित कृष्ण इटा भट्टामा पुरेर 3 जना मजदूरको मृत्यु भएको छ। सर्लाहीकै गौडेना गाउँपालिकाका गाउँपालिका निवासी वीरेन्द्र चौधरीले संचालन गरेको इटा भट्टामा पुरेर उद्योगमा कार्यरत 3 जना मजदूरको हिजो साँझ मृत्यु भएको हो। भट्टाबाट इटा निकाल्ने क्रममा माटो र इटाले पुरेर सर्लाहीको गोडेता नगरपालिका 7 रामबन बस्ने 50 वर्षीय हिताई मनसुर, गोडेता नगरपालिका 9 बस्ने 35 वर्षीय शम्भू राउत र भारत लखिमपुर बस्ने 35 वर्षीय अंगद कुमारको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मलन्दवा नगरपालिका 7 32 वर्षीय तुलसी महतो र 52 वर्षीय सत्यनारायण महतो घाइते हुनुभएको छ। तुलसीको प्रादेशिक अस्पताल मलन्दवा र सत्यनारायणको मजुवास्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ। घटनामा इलाका प्रहरीकाले हरिपुरबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको प्रहरी अनुसन्धान गरिरहेको प्रहरीलाई उद्योग गर्दै रेडियो एकता सर्लाहीबाट जनार्दन खत्रीले खबर पठाउनु भएको छ। यसैबीच घरबाट निस्कने मध्ये दैनिक 7 जना बेलुका घर फर्कन नपाउने गरेको बारेमा संसदीय समितिमा छलफल चलेको छ। संसदको भूति पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले गत बुधबार समितिको बैठकमा सड़क दुर्घटनासँग सम्बन्धित यस्तो तथ्याङ्क प्रस्तुत गर्दै यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा सरोकारवाला निकाय संघ निरन्तर संवाद गर्दै उपयुक्त विधि र निष्कर्षमा पुग्नुपर्ने उहाँले जानकारी गराउनु भएको हो। 2077-78 यता 5 वर्षमा दुर्घटनामा 12,677 जनाले ज्यान गुमाएका छन्। 5 वर्षमा 188,476 दुर्घटना भएका छन्। चालकको लापरवाहीका कारण पनि दुर्घटना भएको देखिन्छ भने यात्रुका कारण 6,943 सवारी साधन दुर्घटना भएका छन्। सड़कका कारण 3,175, यान्त्रिक कारण 2,997, चौपायाका कारण 521, मौसमका कारण 465 र नखुलेको कारणले गर्दा 69,105 सवारी साधन दुर्घटना भएको तथ्याङ्कले देखाउँछ। यान्त्रिक कारणले भएका दुर्घटनाको संख्या इन्जिनमा गडबडी भएर 1,173, ओभरलोड गरिएका कारण 2,281, पुरानो भएका कारण 164, ब्रेक फेल भएका कारण 1,005, टायर खुस्किने कारणले गर्दा 91 र टायर पञ्चर

0: का सभापति आशिष गजुरेलले सवारी साधन दुर्घटनाका कारण मानवीय सँगै ठूलो धनराशिको पनि क्षति निम्ति रहेकाले यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा सड़क ऐनमा पनि संशोधनको प्रयास भइरहेको सीआईएमसँग बताउनुभयो। सरकारी सार्वजनिक खर्चमा पारदर्शिता आर्थिक मितव्ययता र वित्तीय अनुशासन कायम नहुँदा बेरोजगार रकम वर्षेनी बढ्दै गएको छ। आर्थिक वर्ष 2081-82 वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार मुलुकको कुल बेरोजगार 15.43 अर्ब रूपियाँ पुगेको छ। महालेखाले पछिल्लो समय आवधिक बेरोजु र कार्यवाही गरी टुङ्गो लगाउनु पर्ने रकम भने बेरोजुलाई दुई शीर्षकमा विभाजन गर्ने गरेको छ, जस अनुसार आवधिक बेरोजु 7.55 अर्ब रूपियाँ हो भने कार्यवाही गरी टुङ्गो लगाउनु पर्ने रकम 7.87 अर्ब देखिएको छ। महालेखा परीक्षकको कार्यालयले हिजो सार्वजनिक गरेको वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 मात्र बेरोजु 88.91 करोड़ रूपियाँ रहेको छ। यो अघिल्लो वर्षको तुलनामा भने केही कम हो। आर्थिक वर्ष 2081-82 बेरोजु 91.59 करोड़ रूपियाँ रहेको थियो। यता प्रदेशगत बेरोजुमा मधेस प्रदेशमा सबैभन्दा बढ़ी 3.77% बेरोजु देखिएको छ भने बागमती प्रदेशमा सबैभन्दा कम 0.83% बेरोजु देखिएको छ। जेएनजी आन्दोलनका समयमा कार्यालयका कागजात जलेर नष्ट भएको कारण पनि कतिपय स्थानीय तहले लेखा परीक्षण नगरेको महालेखा परीक्षक तोयम रायले बताउनु भएको छ।
1: जुन आन्दोलन गर्दै यसको विस्तृत कारणले क्षति भएको छ, हामीसँग डकुमेन्ट दुरुस्त छैन भनेपछि ती स्थानीय तहहरू हामीले गरेनौं। नगरिसकेपछि बिरुली पनि घट्यो, लेखापछि अङ्क पनि घटेका छ। तथापि त्यहाँको विषय फेरि के हो भन्नुहुन्छ भने मैले अहिले यो तेस्रो प्रतिवेदन गर्नु, मेरो पहिलो प्रतिवेदनमा करिब करिब 31 अरब रुपियाँ चाहिँ बिरुलीको स्थानीय तहको र गत हप्ता 25 अरब थियो र अहिले 19 अरब छ। बिरुली पनि स्थानीय तहमा कर्म चाहिँ घट्ने क्रम चाहिँ देखिन्छ। फेरि त्यो सबैले गर्दा त्यो
0: संघीय मन्त्रालयतर्फ आर्थिक वर्ष 2081-82 53.48 करोड़ 77 लाख रूपियाँ बेरोजु रहेकोमा सरकारी निकायमा वित्तीय अनुशासन कायम गर्ने जिम्मेवारी पाएको अर्थ मन्त्रालयकै 37.63 करोड़ 77 लाख रूपियाँ बेरोजु रहेको पाइएको छ। कुल बेरोजुमा अर्थ मन्त्रालय र त्यस मार्फतका निकायको हिस्सा 70% छ। महालेखा परीक्षकको कार्यालयले अर्थ मन्त्रालयको 22.44 अर्ब 78 करोड़ अंकको लेखा परीक्षण गरेको थियो। अर्थको 37 अर्ब बेरोजु मध्ये 20 अर्ब असुल गर्नुपर्ने, 16.63 करोड़ नियमित गर्नुपर्ने र 4.57 करोड़ पुष्टि बाँकी रहेको प्रतिवेदनमा देखाइएको छ। महालेखा परीक्षकको कार्यालयको 63 वार्षिक प्रतिवेदन अनुसार सामाजिक सुरक्षा भत्ता वितरण तथा अनुगमन प्रणालीमा विभिन्न कमजोरीहरू देखिएको छ। प्रतिवेदन अनुसार निष्क्रिय लाभ रहेको खाता समेत सक्रिय रहँदा मृत व्यक्तिको खातामा समेत सामाजिक सुरक्षा भत्ता जाने जोखिम कायम रहेको पनि महालेखाको प्रतिवेदनले औल्याएको छ। यसैबीच विभिन्न मन्त्रालय अन्तर्गतका निकायबाट ठेक्का लागेका 782 आयोजनाको शुरू म्यादमा 3 गुणा बढ़ी अर्थात 300% समय थप्दा पनि काम अधुरै रहेको औल्याइएको छ। त्यस्ता आयोजनामा आंशिक रूपमा रकम समेत भुक्तानी भइसकेको देखिन्छ। यस्ता आयोजना भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास हाल मर्ज भएर पूर्वाधार विकास मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका छन्। सार्वजनिक गरिएको महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन 2083 को सारांश अनुसार त्यस्ता आयोजनाको सम्झौता रकम 47.72 करोड़ छ। आंशिक रकम भुक्तानी हुँदा समेत निर्माण कार्य अधुरै रहेको उल्लेखिएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा निकुञ्ज क्षेत्रमा पानीको समस्या बढ्दै विकल्पमा कृत्रिम पोखरीको अभ्यास,
3: जहाँ चाहिँ नजिकै खोलाको स्रोत छ त्यहाँबाट पनि जल सहज रूपमा चाहिँ सोलर इनर्जी मार्फत त्यसलाई तानेर पाइप लाइनको काम गरेर यसरी पोखरीमा ल्याएर चाहिँ दिनको समयमा पानीको चाहिँ आवश्यकतालाई परिपूर्ति गर्यो।
0: संघीय कानूनको रूप लागेर प्रदेशलाई चुनौती दिन नमिल्ने सर्वोच्चको व्याख्या, पर्यटन विधेयकलाई सरकारवालाको सुझावका आधारमा अघि बढ़ाउने सांसदहरूको प्रतिबद्धता लगायतका खबर बाँकी नै छन्।

0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरी तथा पहाड़ी क्षेत्रमा वन दडिलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागहिल बालेश्वर जर्मल र होम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको खावट बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा जलबिन्दुको उपचार नाक कान घाटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टिआई.ओआरजी फोन नम्बर 01-5242-5253
3: सामाजिक
4: तपाईहरूले देशभरिका सामुदायिक रेडियो सीआईएम खबर .com तथा मोबाइल एप सीआईएम र नेपाली पात्रबाट पनि सीआईएम को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
5: प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यले पर्यटन विधेयक 2081 सम्बन्धमा पर्यटन क्षेत्रका सरकारवालाले उठाएका मुख्य चासोका विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सामुदायिक रेडियो प्रसारक संघ नेपाल राबले हिजो काठमाडौँमा आयोजना गरेको सरकारवाला संघको अन्तर्क्रिया कार्यक्रममा सरकारवालाका प्रश्नको जवाब दिँदै सांसदले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। अन्तर्क्रियामा सांसद पर्यटन व्यवसायी पेशागत संस्था सरकारी प्रतिनिधि तथा नीति विज्ञ सहितको सहभागिता रहेको थियो। कार्यक्रममा संकलित सुझावलाई पर्यटन विधेयकको अन्तिममा पुनरावलोकन प्रतिवेदनमा समावेश गरे प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा पेश गरिने आयोजक योजना आएको छ। व्यवसायी आन छिरिङ शेर्पाले नीतिगत सुधारका कारण तिब्बतमा अहिले नेपाल भन्दा धेरै अगाडि भइसकेको बताउँदै नेपालमा पनि पर्यटन कानून पर्यटन व्यवसायी समुदाय र मजदूर मैत्री हुनुपर्ने बताउनु भएको छ। त्यस्तै हुकरसंघ नेपालका विनायक शाहले संघ प्रदेश र स्थानीय सरकारले छुट्टा छुट्टै कर लगाउँदा र फरक फरक कानून बनाउँदा पर्यटन व्यवसायीलाई अप्ठ्यारो पर्ने गरेको समेत बताउनुभयो। पर्यटन व्यवसायीलाई आतिथ्यता प्रदान गर्ने साहसिक गतिविधि सञ्चालन गर्ने हवाई जमीन र नदी तालमा सञ्चालित यातायातको व्यवस्था गर्ने र सभा सम्मेलनको आयोजना सञ्चालन गरी व्यवसाय गर्नेको व्यावसायिक गतिविधिहरू विशेष गरी नेपालको सन्दर्भमा देखिएकाले सोही बमोजिम दर्ता भएका संगठनलाई मान्यता प्रदान गर्दा संस्थाका रूपमा विकास गरी राज्यले गर्ने लगानीलाई उनीहरूसँग सहकार्य गरी पर्यटन प्रबन्धन गर्दा सकारात्मक नतिजा आउने समेत पर्यटन बोर्डका कार्यवाहक प्रमुख हिकमत सिंह नेरीले बताउनुभयो। त्यस्तै राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा टेबल भएको विधेयकमा छलफल चलाएर समितिलाई सहयोग पुर्याएकोमा हिलो सांसद कार्यक्रममा धन्यवाद दिँदै प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति सुन्नीमा उदासले सबै सरकारवालाको सुझाव समेटेर विधेयकलाई अघि बढ़ाउने समेत बताउनुभयो।
6: पारित भएको पर्यटन विधेयक प्रतिनिधि सभामा टेबल भए पनि छलफल हुनु बाँकी नै छ। अब छिटै अन्त हाम्रो समितिमा यो विधेयक आउनेछ र हामी यो प्रत्येक दफामा गहिरो छलफल त गरि नै हाल्छौं। यसरी दुई समितिमा आउनु अगाडि यो स्टेक होल्डर्सको मिटिङ जसरी हजुरले यो सक्रिय यो चासो दिएर हेरिराख्नु भएको छ यसको लागि म पनि वेलकम गर्छु। करिब 48 इयर्स पछि पहिलो पटक हामीले यो टुरिज्म बिललाई अध्ययन गरेर बनाउनु लाग्दैछौं। सो यस्तो कार्यक्रमहरू एकदमै महत्वपूर्ण छ। जति डाइभर्स धारणाहरू आउँछ त्यति नै हाम्रो विधेयक प्रभावकारी र दूरदर्शी विजनरी हुन सक्छ जस्तो लाग्छ। मेरो रायमा यो विधेयक केवल नियमकारी दस्तावेज रेगुलेटोरी डकुमेन्ट मात्र हुनुहुँदैन।
5: सांसद गणेश विकले पर्यटनको अधिकारमा तिनै तहका सरकार स्पष्ट नभए समस्या आएको समेत बताउनुभयो।
7: पर्यटन उद्योगलाई चाहिँ वास्तवमा जनताको आँखाले हेर्ने
3: गर्ने हामीले पनि यसको कानुन बनाउने हो, निजी क्षेत्रलाई मात्रै हेर्ने अथवा व्यवसायलाई मात्र हेर्ने हिसाबले भन्दा पनि म चाहिँ सुदूरपश्चिमको योजना आएको सदस्य हुँदाखेरि मैले त्यहाँ महसुस गरेको हामीले त्यहाँ खट्टरमा चाहिँ होटल व्यवसायलाई चाहिँ अनुमति दिन खोज्यौँ अनि त्यसपछि एउटा सुखिया फाटामा अनुमति दिन खोज्यौँ त्यहाँ बनिदिएको रहेछ होइन त्यो कानुन जाने झन्झटका कारणले गर्दाखेरि अब त्यो फाइभ स्टार होटल बनाउनु भनेपछि त्यसको स्ट्यान्डर्ड चाहियो र त्यसको लागि चाहिँ ठुलो जग्गा चाहियो जग्गा चाहिँ बनिदिएको रहेछ यस्तो चाहिँ धेरै कुराहरू चाहिँ हुँदो रहेछ होइन अर्को कुरा कस्तो हुँदोरहेछ भन्दाखेरि बर्दिया जाने टुरिस्टहरू जाने सुखिया फाटा जान मान्दो रहेछ है जाँदो रहेछ त्यही नजिकै छ नि त हस्तमा खर्च पनि धेरै हुँदैन होइन अनि गाह्रो जानेले जाने खर्च जान मान्दो रहेछ धनगढीबाट काठमाडौँ आउने जाने जाने प्लेन कुसले चाहिँ विदेशीहरूलाई चाहिँ डलरमा हुने अथवा अरूलाई चाहिँ उसमा हुने हुँदो रहेछ यो घटाउँ भनेर जाने मैले प्रस्ताव गरेर गएको त्यो बेलामा होइन अहिले अहिले चाहिँ त्यो अलिक मैले त्यो भाँच जस्तो लाग्छ त्यसले गर्दाखेरि यस्तो कुरालाई चाहिँ अलिकति ख्याल गरौँ भन्नु भन्छु म
7: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर कान्तिपुर दैनिकमा साल्दीको फ्युचर सिटी परियोजना बन्द 80,000 नेपालीको रोजगारी संकटमा शीर्षकमा होम कार्कीले लेख्नु भएको खबर छापिएको छ सन् 2017 साल्दी युवराज मोहम्मद बिन सलमानले घोषणा गरेको फ्युचर सिटी अर्थात नियोम परियोजना क्रमशः बन्द हुँदैछ उच्च लागत र बदलिँदो भू राजनैतिक परिस्थितिका कारण 500 अर्ब अमेरिकी डलरको यो परियोजना अन्तर्गतका ठेक्काहरू रद्द हुने क्रमसँगै 80,000 नेपाली श्रमिकको रोजगारी संकटमा परेको उल्लेख गरिएको छ सगरमाथा चरिरहेका फुर्दीकीहरू शीर्षकमा तूफान निगवानीले लेख्नु भएको खबर छ सन् 1975 जापानकी जुङको ताबेले पहिलो पटक सगरमाथाको चुचोरोमा पाइला राखिएता 50 वर्षमा सयौं महिलाले उहाँको प्रतीक्षा पछ्याएर कोही फर्किएका छैनन् सगरमाथाको काखमा अन्तिम विश्राम लिए फर्कनेले इतिहास रचे र रचिरहेका छन् भित्री पन्नामा खबर छापिएको छ एनआईएमडीका सीईओ पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको यो खबर हो नयाँ पत्रिका दैनिकमा संघीय कानूनको ओत लागेर प्रदेशको कानूनको शर्तलाई चुनौती दिन नमिल्ने बारेमा सर्वोच्चको व्याख्या बारेको खबर छापिएको छ सर्वोच्च अदालतले निजामती सेवा प्रदेशको एकल अधिकार हुने भन्दै समायोजन भएका कर्मचारीले संघीय नभई प्रदेशकै कानूनी शर्त मान्नुपर्ने फैसला गरेको छ पूर्ण इजलासले संघीय निजामती ऐन जारी गर्न ध्यानकर्षण समेत गराएको छ सप्तरीको रूपमी घर भएका परिवार नियोजन सुपरभाइजर नरेश कुमार यादवले बढ़ुवा सम्बन्धमा दायर गरेको रिटमा न्यायाधीशहरू सपना प्रधान मल्ल सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले यस्तो आदेश गरेको हो यद्यपि यादवको रिट खारेज संसदीय सुनवाई समितिको कार्यविधि प्रधान न्यायाधीशदेखि संवैधानिक पदाधिकारीसम्मले चार चार महिनामा रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्ने शीर्षकमा कमल राज भट्टले लेख्नु भएको खबर छ सर्वोच्च अदालतका प्रधान न्यायाधीश न्यायाधीश तथा संवैधानिक आयोगका पदाधिकारीले अब चौमासिक रूपमा कार्य प्रगति विवरण सार्वजनिक गर्नुपर्नेछ संघीय संसदले राज्यका निकायका पदाधिकारीहरूलाई नागरिकप्रति जवाबदेही बनाउन यो कानूनी व्यवस्था गरेको छ संघीय संसदको संयुक्त समितिका रूपमा रहेको संसद सुनवाई समितिले आफ्नो नयाँ कार्यविधिमा सुनवाईपछि नियुक्त हुने पदाधिकारीले आफ्नो कार्ययोजना अनुसारको प्रगति विवरण हरेक चार महिनामा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ समिति सभापति बोध नारायण श्रेष्ठका अनुसार कार्यविधि समितिबाट पारित भएर कार्यान्वयनमा आइसकेको छ अब सुनवाईपछि नियुक्त हुने पदाधिकारीले रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्नेछ गुप्तचर फेरि प्रधानमन्त्री कार्यालयकै माथतमा शीर्षकमा नयाँ पत्रिका दैनिकमा अर्को खबर छ सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री तथा मन्त्री परिषदकै माथतमा ल्याएको छ देशको एकमात्र गुप्तचर निकाय सभी गृह मन्त्रालय अन्तर्गत थियो बुधबार बसेको मन्त्री परिषद बैठकले पारित गरेको कार्य सम्पादन नियमावली 2083 अनुसार विभाग प्रधानमन्त्री कार्यालय माथतमा रहने उल्लेख गरिएको छ अन्नपूर्ण पोस्ट दैनिकमा जुन्जी आन्दोलनले आर्थिक व्यतिथि शीर्षकमा सुरेन्द्र काफ्रे र सुनिता कार्कीले लेख्नु भएको खबर छापेको छ 179 निकायको हिसाब परीक्षण नै हुन सकेन महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति समक्ष पेश गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 मुलुकको कुल बेरोजू 7,55,00,000,000,000 रूपियाँ पुगेको छ वर्ष दिनमै 88,09,00,000,000,000 बेरोजू थपिएको छ यस वर्ष जंगी आन्दोलनका कारण 179 कार्यालय र निकायको श्रेष्ठता पेश हुन नसक्दा 1,47,90,00,000,000,000 रूपियाँ बराबरको लेखा परीक्षण हुन नसकेको प्रतिवेदनमा उल्लेख छ
8: त्यस्तै आजको गोर्खापत्रको पहिलो पृष्ठमा 25,000 दरबन्दी कटौती शीर्षकमा खबर प्रकाशित छ सरकारले प्रशासन पूर्ण संरचना गरी साबिकका 22 मन्त्रालय घटाएर 18 कायम गरी अनावश्यक कार्यालय खारेज गर्ने तयारी गरेसँगै करिब 25,000 कर्मचारी दरबन्दी कटौती हुनुभएका छन्। त्यस्तै विरूवाका पनि डाक्टर शीर्षकमा अर्को खबर प्रकाशित छ भने पत्रकारिता मर्यादित हुनुपर्छ शीर्षकमा अर्को खबर छ। 7.5 खर्ब नागरिक बेरोजगार शीर्षकमा खबर छ भने आजको गोर्खा पत्रको पहिलो पृष्ठमा खबर प्रकाशित छ। नागरिक दैनिकमा कफिलमा फुर्किए 1273 शीर्षकमा सविता खड्काले लेख्नु भएको खबर छ। घरको आर्थिक अवस्था सुधार्ने, परिवारलाई सुख दिने र उज्जवल भविष्य बनाउने सपना बोकेर हरेक दिन हजारौं नेपाली युवा रोजगारीका लागि विदेश जान्छन्। तर त्यही सुनौलो सपनाको खोजीमा विदेशीका कतिपय नेपालीका लागि वैदेशिक रोजगारी कमाउनको अवसर नभएर जीवनको अन्तिम यात्रा बन्न पुगेको छ। वैदेशिक रोजगारीमा पीड़ा छ नेपालीहरूलाई। रोजगार बोर्डको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको 2082-83 को 10 महिनामा वैदेशिक रोजगारीका क्रममा विभिन्न देश पुगेका 1273 नेपालीले ज्यान गुमाएका छन्। किशोर किशोरीको सम्बन्ध बदलियो, समय अब बदलिनुपर्छ कानून शीर्षकमा सुभद्रा धितालले लेख्नु भएको खबर छापिएको छ। 2078 पुसमा महोत्तरीको बर्दिवास नगरपालिकामा 14 वर्षीय किशोरलाई प्रहरीले जबरजस्ती गर्ने प्रयासको आरोपमा पक्राउ गर्यो। त्यही ठाउँका 14 वर्षीय किशोरीलाई जबरजस्ती गर्न खोजेको मौखिक उजुरीका आधारमा ती किशोरलाई प्रहरीले समातेको थियो। घाँस काट्ने क्रममा भएको यस्तो खालको दुर्व्यवहारको विषयमा अनुसन्धान पनि पछि अगाडि बढ़्यो। बाल अधिकार कर्मी तारक धिताल धेरै देशहरूमा रोमियो जुलियट क्लज लागू भएको र जसले समान उमेर वा न्यून उमेर अन्तर भएका किशोर किशोरी बीचको सहमतिपूर्ण सम्बन्धलाई बलात्कारको अपराध नमान्नु भएकाले त्यसतर्फ पनि सोच्नुपर्ने अधिकार कर्मी धितालको भनाई पनि उद्धृत गरिएको छ।
9: साझा खबरमा अब विदेशका खबर। कंगोको पूर्वी प्रान्तमा इबोलाको नयाँ प्रकोप भेटिए देखिएको छ। अफ्रिकाको प्रमुख स्वास्थ्य निकाय रोग नियन्त्रण र रोकथामका लागि अफ्रिका केन्द्रहरूले इबोला संक्रमणको प्रकोप घोषणा गर्दै हालसम्म 246 संक्रमित भएको र कम्तीमा 65 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। स्वास्थ्य अधिकारीका अनुसार प्रकोप सीमावर्ती क्षेत्रमा फैलिन सक्ने उच्च जोखिम रहेकाले निगरानी र नियन्त्रणको प्रयास पनि तीव्र पारिएको बताइएको। पश्चिम एशिया द्वन्दले महत्वपूर्ण हर्मुज जलमार्गबाट निर्यात अवरूद्ध पारेपछि यूएले विकल्पमा नयाँ पाइपलाइनको निर्माण अघि बढ़ाएको छ। यसै महिनाको शुरूमा तेल उत्पादन नियन्त्रण नियम उल्लंघन गर्दै उत्पादन र आपूर्ति बढ़ाएको यूएले अर्को हप्ता अर्को वर्षसम्म उत्पादन क्षमता बढ़ाएर दैनिक 50 लाख ब्यारल पुर्याउने योजना समेत अघि सारेको छ। र इरानका विदेश मन्त्री अब्बास अराखचीले पूर्व मध्यपूर्वमा द्वन्द समाधान गर्न चीन लगायत कुनै पनि सहयोगका लागि आफू तयार रहेको समेत बताउनु भएको छ। वार्ता जारी राख्न अमेरिका इच्छुक रहेको सन्देश वाशिङटनबाट प्राप्त भएको विदेश मन्त्री अराघसीले बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमणमा समकक्षी सी जिनपिङसँगको भेटमा हर्मुज खोल्न चीनले सहयोग गर्ने प्रस्ताव गरेको र चिनिया नेताले अमेरिका र इजरायल युद्ध विरामका लागि इरानलाई सहयोग गर्न सैन्य उपकरण नपठाउने प्रतिबद्धता व्यक्त गरेपछि अराघसीको यस्तो प्रतिक्रिया आएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
8: साझा खबरमा अब खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपछि शुक्रबार हिजो अखिल नेपाल फुटबल संघ इन्फामाथिको निलम्बन फुकुवा गरेको छ। अर्ली इलेक्सनबाट पछि नहटेपछि गत 11 चैतमा राखेपछि इन्फालाई 3 महिनासम्मका लागि निलम्बन गरेको थियो। यद्यपि राखेपछि आफ्नो निर्णय 2 महिना पनि टिकाउन सकेन। इन्फामाथिको निलम्बन फुकुवा नगरिए नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउने फिफा र एएफसीको चेतावनीपछि राखेपछि बिना शर्त आफ्नो पूर्व निर्णयबाट पछि हट्न बाध्य भएको हो। नेपालले काभा भलिबल च्याम्पियनशीपमा नयाँ कप्तान निरुता ठगुन्नाको नेतृत्वमा प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल भलिबल महासंघले शुक्रबार राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तानको घोषणा गर्यो। महासंघको 69 केन्द्रीय कार्य समितिको बैठकले दार्चुलाको नौगात गाउँपालिका 6 जन्मनुभएका निरुतालाई नयाँ कप्तानका रूपमा नियुक्त गरेको हो। र कृतिपुर स्थित त्रिवी क्रिकेट मैदानमा चलिरहेको आईसीसी विश्वकप लिग 2 घरेलु टोली नेपाल र अमेरिकाले आफ्ना समान 1-1 खेल गुमाएका छन्। सहभागी मध्ये स्कटल्याण्डले 2 खेलमा जित निकालेको छ। समेत यस्तो रह्यो कि स्कटल्याण्डले नेपाल र अमेरिकालाई डकवर्थ लेविस नियम अनुसार 2 हराएको थियो। लगातार 2 खेलमा जित निकालेको स्कटल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिँदा अमेरिका पनि दोस्रो स्थानमा झरेको छ। अमेरिकालाई पछिल्ला 4 खेलमा हराउन नसकेको नेपालले घरेलु मैदानको फाइदा लिन सक्ने अपेक्षा गरिएको छ। नेपाल र अमेरिकाको बीच खेल आज हुँदैछ।
9: वन्यजन्तु र पक्षीका लागि पानीका स्रोतको अभाव र निकुञ्जमा गरिएको विकल्पको खोजीको अकानी रिपोर्ट कार्टुन लगायतका खबर बाँकी नै छन्।

0: आफ्नो एकमात्र विद्युत सेवा जिसको देशो खुशीको कनेक्सन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीएनएन. साझा खबरमा निकुञ्जमा पानीको समस्या र समाधानको प्रयास. जर्नल अफ साइन्स एण्ड टेक्नोलोजीमा प्रकाशित पछिल्लो विवरण अनुसार नेपालमा 5,000 भन्दा धेरै तालहरू छन्. अध्ययन अनुसार 74 भन्दा धेरै जिल्लामा ताल छन्. सबैभन्दा बढ़ी ताल हुङ्गामा 381 छन् भने भेटिएका मध्ये 472 नामाकरण नै गरिएको उक्त अध्ययनमा उल्लेख छ. तर पछिल्लो समयमा तालहरू सुक्ने पुर्ने र अतिक्रमणमा पर्ने क्रम रोकिएको छैन. टी निकुञ्जले प्राकृतिक ताल सुक्न थालेसँगै कृत्रिम ताल बनाउने अभियान शुरू गरेको छ.
1: 2030 सालमा स्थापना भएको निकुञ्जमा स्थापना तालका 50 भन्दा बढ़ी ठूला तालहरू रहेका थिए. निकुञ्जभित्र तालको संख्या अहिले 25 भन्दा कम छ. भएका पनि खुम्चाउँदै र सुक्दै गएका छन्. वन्यजन्तु र चराचुरुङ्गीका लागि पानीको जुहो गर्न कृत्रिम स्रोतहरूको खोजी गर्ने काम निकुञ्जले 4 वर्ष अगाडिदेखि शुरू गरेको हो. निकुञ्जका संरक्षण अधिकृत प्रवीण पौडेल:
2: केही ठाउँमा चाहिँ वाटर टेबल माथि नै छ भने चाहिँ सोलर पम्पबाट यही नै पम्प गरेर निकालेर त्यसपछि दिनमा जुन जब सोलर इनर्जी आउँछ सोलर पम्पहरूमा त्यहाँबाट चाहिँ त्यो पावरबाट बोरिङ मार्फत चाहिँ पानी हामी बाहिर निकालेर गरिन्छ भने जहाँ चाहिँ नजिकै खोलाको स्रोत छ त्यहाँबाट पनि झन् सहज रूपमा चाहिँ सोलर इनर्जी मार्फत त्यसलाई तानेर पाइप राम्रो काम गरेर यसरी पोखरीमा ल्याएको छ भने दिनको समयमा पानीको चाहिँ आवश्यकतालाई परिपूर्ति गर्छ.
1: निकुञ्जभित्र पानीको मुख्य स्रोत मानिने पश्चिमी क्षेत्रको तालमा 5 वर्ष अघिसम्म पानी थियो. तर अहिले धेरै क्षेत्र घाँसे मैदानमा परिणत भएको छ. लामो तालमा पनि पछिल्लो 5 वर्षदेखि पानीको क्षेत्र खुम्चाउँदै गएको छ. तमर नन्द भाउजू मुन्ना र छत्रे तालमा पानी सुकेको पनि केही वर्ष भइसक्यो. निकुञ्जभित्र पानीको अभाव हुँदा जलचर थलचर र चराचुरुङ्गी बढ़ी प्रभावित भएका छन्. निकुञ्जले यो वर्ष मात्रै सुकेधार र कसरा क्षेत्रमा रहेको घाँसे मैदानमा कृत्रिम ताल बनाएको छ. खोसामा रहेको पानीलाई सोलरको माध्यमबाट लिफ्टिङ गरेर बनाइएको तालमा जंगली जनावरहरू तीखा मेटाउन आउने गएका छन्. पुनः चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पौडेल:
2: विशेष गरी सुक्खायाममा हुने पानीको अभावलाई चाहिँ पूर्ति गर्नको लागि प्राकृतिक स्रोतबाट मात्रै सबै कुरा पूर्ति नहुनाले चाहिँ यस्तो किसिमको मानव निर्मित पानी पोखरी चाहिँ हामी बनाए. विशेष गरी यसको प्रयोगको हेर्ने भने मानवनिर्मित भत्ता पनि यसलाई चित्तले भात्तीले बदलले चाहिँ व्यापक रूपमा प्रयोग गरिराखेको छ देखिएको छ.
1: निकुञ्जका अनुसार एउटा कृत्रिम ताल बनाउन तालको क्षेत्रफल प्रयोग गरिएको प्रविधि उपकरण लगायतमा गरी 7-9 लाखसम्म बजेट चाहिन्छ. चितवन राष्ट्रिय निकुञ्जले प्राकृतिक तालहरूको संरक्षणसँगै 2 दर्जन भन्दा धेरै स्थानमा कृत्रिम तालको आवश्यकता पहिचान गरेको छ. हाल 5 ताल निर्माण गरिएको छ. निकुञ्ज अवलोकन र भ्रमणमा आउनेहरू भने पानीको स्रोत अभावमा निकुञ्ज प्रतिको आकर्षण घट्ने हो कि भन्ने चिन्तामा छन्.
3: मेरो नाम चाहिँ अस्मिता छेत्री चितवन प्रधान. एकै ठाउँमा हेर्दाखेरि एनिमलहरू स्पोर्ट गर्न सकिन्छ. त्यही पानी खाना आउने त्यही खेल्ने स्पोर्ट हुन्छ अरू भन्दै. अब अहिले ताल तालेर सुकेको छ. अब आउँदै आउँदैन क्या. अब खोलातिर जाने हो कि अब पानीको स्रोतको मुहान जान त्यही जाने सम्भावना चाहिँ बढी हुन्छ.
4: जलको बिल भनेकै देखिन्छ क्या. त्यसले गर्दा पनि त कतिपय जनाहरू आउँदैन. र अरू कुरो यो माछा अनि कछुवा तालहरू धेरै छन् पहिले पनि देखायो.
1: प्राकृतिक ताल सुक्दै जाँदा वन्यजन्तु बस्तीमा नपसुन् भन्नेतर्फ निकुञ्जले ध्यान दिनुपर्ने संरक्षण अभियान कर्मीहरूको जोड छ. सिन्धु ढकाल सीआईएन रेडियो भरतपुर चितवन.
0: रिपोर्टरले हामी साझा खबरको अन्त्यमा पुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर
5: प्रशासनिक क्षेत्रमा वित्तीय अनुशासनहीनता बढ़ेको बढ़े 15.5 खर्ब बेरोजु. अर्थ मन्त्रालयको मात्रै 37 अर्ब. 300% म्याथ थप्दा पनि 700 भन्दा बढ़ी आयोजना अधुरै. घरबाट निस्कने मध्ये दैनिक 7 जनाको सवारी साधन दुर्घटनामा मृत्यु. सर्लाहीको इटा भट्टामा पुरिएर 3 मजदूरले ज्यान गुमाए.
0: संघीय कानूनको वेत लागेर प्रदेशलाई चुनौती दिन नमिल्ने सर्वोच्चको व्याख्या. निकुञ्ज क्षेत्रमा पानीको स्रोतहरू सुक्दै पर्यटन विधेयकलाई सरकारवालाको सुझावका आधारमा अघि बढ़ाउन स्थानीय सांसदहरूको प्रतिबद्धता। पूर्वी कंगोमा इबोलाको नयाँ प्रकोप, 62 जनाको मृत्यु, यूएईले हर्मुजको विकल्पमा नयाँ पाइपलाइन निर्माण गर्ने र आईसीसी विश्वकप लीग दुईमा आज नेपाल र अमेरिका भिड्दै दुई महिना नै इन्फाको निलम्बन फुकुवा। साझा खबर कन्टेन्टमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा रवि मिश्रले च्यापै शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, पछिल्लो समयमा प्रधानमन्त्री बालेन्द्र शाह जसलाई संसददेखि विभिन्न क्षेत्रमा प्रधानमन्त्री हराएको भनेर व्यङ्ग्य र टीका टिप्पणी पनि भयो। वहाँ नियमित रूपमा संसदको बैठकमा नगएपछि सांसदहरूले कतिपयले अगाडि बढ्न नसक्ने भन्दै विरोध पनि जनाएका थिए। यहाँ एउटा मैदान जस्तो देखाइएको छ जहाँ प्रधानमन्त्री शाह जस्ता देखिने व्यक्तिको नजिकै एकजना अर्को व्यक्ति जस्ता देखिन्छन् जो अलिकति केही डराएको जस्तो, धक मानेको जस्तो देखिन्छन् र उनलाई पत्रकारले केही सोधेका रहेछन् र जवाफमा केही भन्दै गरेको जस्तो देखिन्छ। छेउमा यस्तो लेखिएको छ, काम मात्र गर्नुहुन्छ उहाँ, के काम रे, नबोल्ने काम नि।
6: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई मिल प्रकाश चन्द्र सन्तोष चन्द्रभन तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा नेपाल प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको परिपत्र, समस्याग्रस्त सहकारी छानबिन समिति गठन, ज्येष्ठ चारदेखि रकम फिर्ता गरिन शुरू गरिने, एमाले सचिवालय बैठक आज बसै, देवघाटमा निर्माण गरिएको सप्ताह गृह अझै सञ्चालनमा आउन सकेन, नारायणगंज मुङलिङ सड़क खण्डमा तीव्र गतिमा सवारी साधन चलाउने चालक कार्यवाहीमा, ट्रम्पको चीन भ्रमण सम्पन्न, कुनै ठूलो व्यापार सम्झौताको घोषणा भएन र विश्वकप डिभिजन लीग दुईमा आज नेपाल र अमेरिका भिड्दै। मानवता हाम्रो धर्म हो। नेपाल रेड क्रस सोसाइटी दिव्यनगर उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पारिदिनुहुन हार्दिक अनुरोध गर्दछौ। तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ। आउनुहोस् रक्तदान गरौं, जीवन बचाऊ। रक्तदान गरौं, मानवताको सेवा गरौं। रक्तदान हुने मिति यही 2083 साल जेठ 2 गते शनिबार, समय बिहान 7 बजेबाट। रक्तदान हुने स्थानहरू लाहुरे चोक, ज्योति नगर, हद्रौली बजार। रक्तदान गरौ, जीवन बचाऊ। अब खबर विस्तारमा। प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितव्ययिता अप्नाउन निर्देशन दिएको छ। कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र प्रदेशहरूलाई परिपत्र गर्दै अत्यावश्यक बाहेकका सामान खरिद नकिन्न निर्देशन दिएको हो। कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, फर्निचर, गाडीलाई चालू अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्ययी बनाउन कार्यालयले भनेको छ। कतिपयले प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापटप लगायतका सामग्रीहरू प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मरमतमा असम्भावित खर्च गरिने, राज्य कोषमा अत्याधिक भार सिर्जना गर्ने गरेको गुनासो आएपछि कार्यालयले खर्चमा मितव्ययिता अप्नाउन निर्देशन दिएको हो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष भने महालेखा परीक्षक तोएम रायले प्रतिवेदन पेश गर्नुभएको हो। प्रतिवेदन बुझ्नुहुँदै राष्ट्रपति पौडेलले बढ्दो बेरोजगारी प्रति चिन्ता व्यक्त गर्नुहुँदै सार्वजनिक निकायले जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड़ दिनुभएको छ। बेरोजगारी फरचोट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन सार्वजनिक निकायका पदाधिकारी अझै धेरै जवाफदेही हुनुपर्ने उहाँले स्पष्ट समेत पार्नु भएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको सभाध्यक्षमा उमेश सुरेशलाई मनोनित गर्नुभएको छ। उहाँ शेरबहादुर देउवा सभापति हुँदा पनि कोषाध्यक्ष रहनु भएको थियो। कांग्रेसको विधान 2017 संशोधन सहितको धारा 21 उपधारा 4 बमोजिम सुरेशलाई कोषाध्यक्षमा मनोनयन गरिएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी गराउनु भएको छ। शिक्षा क्षेत्रका सफल व्यवसायी सुरेश यसअघि राज्य मन्त्री समेत बन्नु भएको थियो। समस्याग्रस्त सहकारीका बचतकर्तालाई राहत दिने उद्देश्य सहित स्थापना भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आगामी 1-4 गतेदेखि बचत रकम फिर्ता प्रक्रिया औपचारिक रूपमा शुरू गर्ने भएको छ।
समितिले पहिलो चरणमा 10,000 रुपियाँ वा सोभन्दा कम बचत भएका बचतकर्तालाई रकम फिर्ता गरिने समितिले जनाएको छ। समितिका सदस्य सचिव रविन ढकालका अनुसार धेरै बचतकर्ता प्रभावित भएको शिव शिखर सहकारी र कान्तिपुर सहकारी लगायतका सहकारीबाट रकम फिर्ता प्रक्रिया आरम्भ गरिने भएको छ। त्यस्तै गरी समितिले बचतकर्ताको माग दावीका आधारमा रकम फिर्ता प्रक्रिया अघि बढाउन आवश्यक विवरण संकलन कार्य शुरू भइरहेको समेत जानकारी गराएको छ। समितिले बचतकर्तालाई आवश्यक कागजात सहित समयमै सम्पर्क गर्न आग्रह समेत गरेको छ। नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। दिउँसो 1 बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुडुङमा बस्ने बैठकमा पार्टीभित्रको कार्य विभाजन बारे छलफल हुने भएको छ। बैठकमा कार्य विभाजन, गत निर्वाचनको समीक्षा लगायत छलफल हुन सक्ने एक नेताले जानकारी गराउनु भएको छ। पछिल्लो समय प्रदेश सरकारको समीकरण हेरफेरका बारेमा पनि कांग्रेस र एमाले बीच छलफल जारी रहेको छ। सत्ता समीकरणका लागि दुई दलबीचको सहमति कार्यान्वयनका लागि प्रदेश सरकारको नेतृत्व हेरफेर गर्ने तयारी भइरहँदा सचिवालय बैठकमा यस विषयमा पनि छलफल हुन सक्ने ती नेताले जानकारी गराएको छ। एमाले अध्यक्ष ओलीको गिरफ्तारीपछि पहिलो पटक एमालेको सचिवालय बैठक बस्न लाग्दैछ। रक्तदान जीवनदान भन्ने नारालाई आत्मसात गर्दै नेपाल रेडक्रस सोसाइटी दिव्यनगर उपशाखाले भने रक्तदान कार्यक्रमको आयोजना गर्दैछ। आज जेठ 2 गते नेपाल रेडक्रस सोसाइटी दिव्यनगर उपशाखाले रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो। सानो सहयोगले कसैको जीवन बस्न सफल हुन्छ भने रक्तदान कार्यक्रमको आयोजना गरौं भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गर्न लागिरहेको छ। आज बिहान 7 बजेबाट भने रक्तदान कार्यक्रम हुन लागिरहेको छ। लाहुरे चोक ज्योति नगर खद्रौली बजारमा दिव्यनगर उपशाखाले भने रक्तदान कार्यक्रम गर्न लागिरहेको हो। पवित्र धार्मिक तीर्थस्थल देवघाटमा निर्माण गरिएको सप्ताह गृह परीक्षणका क्रममा प्राविधिक समस्या आएपछि नियमित सञ्चालनमा ल्याउन सकिएको छैन। गत असो 24 गते सघन शहरी तथा भवन निर्माण आयोजना चितवनको निर्माण सम्पन्न गरी सबगृह भक्तपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको थियो। महानगरपालिकाका विपद शाखा प्रमुख बालकृष्ण थपलियाका अनुसार परीक्षणका क्रममा सहज रूपमा शब दहन भएपछि समस्या उत्पन्न भएको हो। कतिपय शब 1 घण्टामा दहन भएका थिए भने कतिपय 8-9 घण्टामा पनि दहन हुन सकेको थिएन। लामो समयसम्म शब गृहमा राख्दा समेत न्याय पोलिएपछि त्यहाँ आएका मलामीले आक्रोश व्यक्त समेत गर्दै तोडफोड़ समेत गरेका थिए। महानगरपालिकाले 16 जना स्वीपरलाई शब दहन सम्बन्धी तालिम समेत दिएको थियो। उहाँहरूले तालिम लिए पनि प्रभावकारी हुन नसकेको थपलियाले जानकारी गराउनु भएको छ। शब दाह गृह जडान गरेका निर्माण कम्पनीले मरमत गरिएको पत्र महानगरलाई प्राप्त भएको भन्दै जनाउँदै विपद शाखा प्रमुख थपलियाले अब कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको समेत बताउनु भएको छ। महानगर कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले बोलपत्र आह्वान गरेर शब दाहको जिम्मेवारी दिन लागि बताउनु भएको छ। निर्माण थालिएको 7 वर्षपछि विद्युतीय शब दाह गृह सञ्चालनमा ल्याइएको थियो।

जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआईभी एड्स संक्रमितको संख्या 1260 पुगेको छ। गत 5 महिना अर्थात सन् 2026 मात्र 39 जना संक्रमित भएको भक्तपुर अस्पताल एआरटी केन्द्रका प्रमोद पौडेलले जानकारी गराउनु भएको छ। संक्रमितले पहिचान लुकाउँदा एचआईभी हुनेको संख्या वृद्धि हुने जोखिम बढेको र निर्दोष व्यक्ति संक्रमित हुने गरेको डाक्टर पौडेलले बताउनु भएको छ। जिल्लामा रहेका संक्रमित मध्ये 616 जना पुरूष, 598 जना महिला, 28 जना बाल बालिका र 18 जना तेस्रो लिंगी रहेका छन्। अस्पतालमा उपचार र औषधिका लागि आउने बिरामी मध्ये चितवनका 868 जना, नवलपरासीका 267 जना, त्यस्तै गरी मकवानपुरका 25 जना, तनहुका 33 जना, गोर्खाका 30 जना र तराई भेगका 37 जना रहेको डाक्टर पौडेलले जानकारी गराउनु भएको छ। एएसएफ नेपाल भरपुर अस्पतालका कार्यक्रम संयोजक कृष्ण हरि सापकोटाका अनुसार सन् 2026 मात्र 71 जना नयाँ एचआईभी एड्स संक्रमितहरू भने औषधि सेवन गर्न आएका छन्। तीव्र गतिमा सवारी साधन चलाउने चालकलाई ट्राफिक प्रहरीले कार्यवाही गर्न थालेको छ। दुर्घटना कम गर्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनले नारायणगेट मुगलिन सड़क खण्डमा लिडार स्पीड गर्न प्रयोगमा ल्याउन थालेको छ। जोखिमपूर्ण मानिएको रामनगर जुगेडी क्षेत्रको जंगल आसपासमा दैनिक रूपमा जाँच अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने चालक नै नियन्त्रणमा लिन थालेको हो। अधिकांश सड़क दुर्घटना तीव्र गतिका कारण हुने गरेको पाइएपछि आधुनिक प्रविधिको प्रयोग बढ़ाइएको कार्यालय प्रमुख दिल्ली नारायण पाण्डेले जानकारी गराउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको 2 दिने चीन भ्रमण सम्पन्न भएको छ। बेजिङमा 2 दिनको बैठकपछि ट्रम्प भने वाशिङटन प्रस्थान गरिसक्नु भएको छ। ट्रम्पले चिनिया राष्ट्रपति सी जिनपिङसँगको आफ्नो वार्तालाई अत्यन्तै सफल विश्वव्यापी रूपमा चर्चा भएको र अविस्मरणीय भएको वर्णन समेत गर्नुभएको छ। चिनिया सरकारी संचार माध्यमका अनुसार सी जिनपिङले यो भ्रमणलाई ऐतिहासिक र कोषे ढुङ्गा भन्नुभएको छ। यद्यपि दुई देशहरू बीच कुनै ठूलो व्यापार सम्झौता वा नयाँ सम्झौताको घोषणा भने भएको छैन। आईसीसी पुरूष क्रिकेट विश्वकप डिभिजन लीग 2 अन्तर्गत आज नेपाल र अमेरिका आमने सामने हुँदैछन्। टीयू क्रिकेट मैदानमा हुने यो खेल बिहान 9:30 बजेदेखि शुरू हुँदैछ। नेपाल र अमेरिका एक दिवसीय क्रिकेटमा भने यसअघि 9 पटक खेलेका छन्, जसमा नेपालले 4 र अमेरिकाले 4 जीत हासिल गरेका छन् भने एक खेल बराबरी भएको थियो। जारी लीग 2 अंक तालिकामा नेपालले अहिलेसम्म 25 खेल खेलेर 8 जीत र 15 हार बेहोरेको छ भने दुई खेलमा अंक बाँड्दा 18 अंक हासिल गरेको छ।

बिहान पाउने 7 बजेको साहिनोखब रहनेको लागि यति नै अन्तिममा अहिलेसम्म प्रसारित मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।

समस्याग्रस्त सहकारी छानबिन समितिद्वारा जेठ 4 गतेदेखि रकम फिर्ता गरिने एमाले सचिवालय बैठक आज बस्दै देवघाटमा निर्माण गरिएको सप्ताह गृह अझै सञ्चालनमा आउन सकेन। नाङ्गत मुगलिन सड़क खण्डमा तीव्र गतिमा सवारी साधन चलाउने चालक कार्यवाहीमा ट्रम्पको चीन भ्रमण सम्पन्न। कुनै ठूलो व्यापार सम्झौताको घोषणा भएन र विश्वकप लीग डिभिजन 2 भने आज नेपाल र अमेरिका भेट्दै। यसको साथै रेडियो साहिनो 99.8 MHz र साहिनो न्यूज .com एकैसाथ प्रसारण भइरहेको बिहान 7 बजेको साहिनो खबर आजको लागि यति नै। प्रविधिबाट साथ पुर्याउनु हुने सहकर्मी विश्वनिधि अर्याललाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण साथीहरूसँगै म पुनः मगर बिदा हुन्छु। नमस्कार।

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो मानवता हाम्रो धर्म हो नेपाल रेड क्रस सोसाइटी दिव्यनगर उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पारिदिनुहुन हार्दिक अनुरोध गर्दछौ तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ आउनुहोस् रक्तदान गरौ जीवन बचाऊ रक्तदान गरौ मानवताको सेवा गरौ रक्तदान हुने मिति यही 2083 साल जेठ 2 गते शनिबार समय बिहान 7 बजेबाट रक्तदान हुने स्थानहरू लाहुरे चोक ज्योति नगर हद्रौली बजार रक्तदान गरौ जीवन बचाऊ नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू धूम्रपान तथा फूर्तिजन्य पदार्थको सेवन नगर्ने क्यान्सर मुटु रोग दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट बिडी गुटका खैनी ई सिगरेट हुक्का जस्ता फूर्तिजन्य पदार्थको सेवन नै हो अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग 3 गुणा बढी हुन्छ
2: मदिराको सेवन नगर्ने रक्सी बियर वाइन जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात कलेजो सम्बन्धी रोग पेट वा आन्द्रामा घाउ हुने क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन् मदिराको सेवनले घरेलु हिंसा अपराध र दुर्घटनालाई बढाउँछ
1: शारीरिक रूपमा सक्रिय रहने योग गर्ने हिडुल गर्ने दौड़ने साइकल चलाउने पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने शरीरको तौल बढी भए घटाउने स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने
2: नुन र चिनीको प्रयोग कम गर्ने नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ खानामा नुनको प्रयोग कम गर्ने दिनको 5 ग्राम भन्दा कम खाने गुलियो पेय पदार्थ मिठाई चकलेट जस्ता खानेकुराहरू कम खाने चिया र कफीमा चिनी कम हालेर खाने शुद्ध र सफा पानी पिउने एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने
1: सन्तुलित खाना खाने क्यान्सर मुटु रोग मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न दाल गेडागुडी दूध दही माछा बोसो नभएको मासु अण्डा हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने खानासँग नुन नहालेको सलाद नियमित खाने
2: मानसिक तनावको व्यवस्थापन गर्ने ध्यान तथा योग गर्ने रिसलाई नियन्त्रण गर्ने परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने घुमफिर र रमाइलो गर्ने
1: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने रगतमा चिनीको मात्रा बढेको मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने रगतमा चिल्लोपना बढेको उच्च कोलेस्ट्रोल भएमा
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगाहर्ट्ज

सबैलाई नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सबै झैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादि बार राशिफल। राशिफलपछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालचर भएका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क हुने गर्नुहोला। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कोरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चरणलोई चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुदली एफएम 97.2 MHz दुदली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटोडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मरङ्गवा नगरपालिका सर्लैबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

समिति 2013 साल जेठ महिनाको आज 2 गते तदनुसार इसी सन 2026 मई 16 तारिक शक सम्वत्सर 1948 नेपाल समुद्र 1146 वसराजा रोजो नामक सम्वत्सर उत्तरायण ग्रीष्म ऋतु आज शनिबार रहेको छ। ज्येष्ठ कृष्ण पक्ष तिथि रहेको छ आज अमावस्या यानि कि औंसी तिथि रहेको छ। 52 घडी 5 पल्ला रहेको छ। नक्षत्रमा रहेको छ भरणी नक्षत्र रहेको छ 31 घडी 20 पल्ला। योगमा रहेको छ सौभाग्य योग रहेको छ 13 घडी 9 पल्ला रहेको छ। कर्णमा रहेको छ नागकर्ण रहेको छ। आज विशेष गरी नागकर्ण रहेको छ दिउँसोको 2 बजेर 7 मिनटसम्म। तत्प्रान्त चतुष्पद कर्ण रहनेछ 24 पल्ला रहनेछ।

चन्द्रमा आज अहिले यतिखेरसम्म मेष राशिमा हुनुहुन्छ, अब केही समयमा वृष राशिमा प्रवेश गर्दै चन्द्रमा यस्तै गरेर आनन्दादि योगमा आज ध्वंस योग रहेको छ। आज बिहान सूर्योदय 5 बजेर विशेष गरी सत्र मिनटमा भयो भने साँझ सूर्यास्त 6:45 हुनेछ र आजको दिनमा घडी विशेष गरी 13:28 रहनेछ। आज दिन विशेष रहेको छ। आज दश श्राद्ध वट सावित्री व्रत निशी तथा हलो बार्ने औंसी आज विशेष दिन रहेको छ। आज शनि जयन्ती रहेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा जानकारी गराउनेछु। त्योभन्दा पहिला जानकारी गराउँ आजको समय, यानि कि आजको शुभ समय, आजको अशुभ समय, आजको लाभ समय के कस्तो रहन्छ, कति बजेबाट कति बजेसम्म रहन्छ भन्ने विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। आजको काल समय रहेको थियो बिहानको 5:14 26 सेकेन्डदेखि बिहानको 6:55 53 सेकेन्डसम्म आजको कालबेला रहेको थियो भने अब आजको लागि कालबेलाको समय रहेको छ साँझमा 5:04:41 विशेष गरी साँझको 6:46:09 आज कालबेला रहनेछ साँझको। यस्तै गरेर शुभ बेला रहनेछ, अहिले यतिखेर शुभ बेला चलिराखेको छ। शुभ बेला यानि कि बिहानको 6:55:53 बिहानको 8:37:21 शुभ बेला रहेको छ। अहिले यतिखेर लाभ बेला रहेको छ, विशेष गरी दिउँसोको 1:41:45 दिउँसोको 3:23:13 लाभ बेला रहनेछ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भनी म तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन्, अहिले यतिखेर जन्मिएका शिष्यहरूको नाम राशि के आउँछ होला भन्ने विषयमा पनि विशेष रूपमा चर्चा हुने गर्नेछौ। विशेष गरी सूर्य वृष राशिमा प्रवेश गरिसक्नु भएको छ अहिले यतिखेर, यस्तै गरेर चन्द्रमा मेष राशिमा, यस्तै गरेर मंगल मेष राशिमा, बुध वृष राशिमा, बृहस्पति मिथुन राशिमा, शुक्र विशेष गरेर मिथुन राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि विशेष गरी राशि आउनेछ मेष राशि, भरणीको तेस्रो चरण नाम आउँदो रहेछ, लेबाट लेखना तब लेख प्रसाद लेखमाया यस्तो नाम आउँछ, मध्यनारी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराए र अब भने पारिरहेको छ। आजका दिन तपाईँहरू कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरूको लागि आजको दिन विशेष भेटघाटले काममा उत्सवलाई आफ्नो क्षेत्रमा प्रभुत्व गराउन सकिन्छ। कीर्तिमानी काम गर्ने समय रहेको छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछन्। अरूलाई प्रभावित पारेर काम बनाउने समय रहेको छ। मिहिनेतले नामदाम इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्दै जानेछन्। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने साथ दिनेहरू पनि बढ्दै जाने खालको यो गुण राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन समयमा होसियार बढ्न नसक्दा खर्च बढ्ने योग देखिया छ। श्रम अनुसार फाइदा कमाइ होला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने योग देखिया छ। परिवारजनबाट टाढिनु पर्ला। आफ्नै कमजोरीले विवादमा परिएला। सब्जीचारले अभिप्रेत हुनेहरूलाई भने फाइदै फाइदा हुनेछ। समस्या दर्शाउँदा सुख दुःखमा साथ दिनेहरू फेला पर्दै जानेछन्। लगनशीलताले परिचितलाई समेत बताउन सक्ने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन अवसर पाइन्छ। मिहिनेतले लक्ष्य पुर्याउनेछ। दिगो फाइदा हुने काम हात लागि हुनेछ। श्रमको उचित मूल्याङ्कन होला। पढाइमा प्रगति हुनेछ। व्यापार सञ्चालित सटपट्टामा लाभ मिल्दैछ। दिगो योजना प्रारम्भ गर्ने समय रहेको छ। श्रमको उचित मूल्य प्राप्त हुनेछ। सञ्चित धनको उपयोगले लाभ दिलाउनेछन्। प्रत्यक्ष गरेको काम बन्दै जानेछन् भने उठ्नुपर्ने रकम हात लागि हुने खालको यो गुण राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन मेहनतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। आफ्नो क्षेत्रमा राम्रो प्रभाव जुमाउन सकिन्छ। नामदाम इनाम प्रतिष्ठा कमाउने बेला रहेको छ। सामाजिक दायित्व बढ्दै जाँदैछ। भूमि बाँड भौतिक सम्पत्तिबाट लाभ मिल्दैछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउँदैछन्। प्रतिशत गरेको उपलब्धि समेत प्राप्त हुने खालको यो गुण राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन जिम्मेवारी प्राप्त भए पनि उपलब्धिलाई केही समय प्रतीक्षा गर्नुपर्दा शरीरमा कमजोर भएको अनुभूति हुनेछ। लगनशील बन्दा बन्दै पनि काममा समय बित्नेछ। स्वास्थ्यको लागि आरबीआरमा सतर्क रहनु पर्ला। पहिलेका समस्या दोहोरिनाले अलमल बन्न सक्छ। समस्या दर्शाउँदा सहयोगीहरूको साथ र सहयोग प्राप्त हुनेछ। काम रोकिनाले चिताको फाइदा नहुन सक्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन जिम्मेवारीले व्यस्त बनाउनेछन्। तर शरीरमा कमजोर भएको अनुभूति हुनेछ। अस्वस्थ शरीर लिएर काममा जुट्नु पर्ला। पहिलेका समस्या गहिरिनाले अलमल बन्न सक्छ। गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्ला। काम बिग्रने भएले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला। आमदामी रोकिनाले योजना स्थगित हुन सक्ने योग भएकाले कामको चाप पनि बढ्न सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9854572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूको लागि आजको दिन साथीभाइको आगमनले दिन मनोरञ्जन पूर्ण रहनेछ। रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। व्यापार बढ्नाले आमदानी पनि बढ्न सक्छ। कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सहयोगहरू प्रशस्त मात्रामा भेटिनेछन्। विचलिता परिवारजनसँग भेटघाट हुने खालको योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूको लागि आजको दिन चुनौती अँगाल्नु परे पनि आफै लक्ष्यमा पुर्याउनेछ। यसै गर्नेहरू स्वयं पछि परेर जानेछन् भने कर्म योगले भविष्यको बाटो सुमाउनेछ। मेहनतले काममा पनि सफलता नै दिलाउनेछन्। समस्या पन्साएर अधिकार स्थापित गर्न सकिन्छ। दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौड़मा जित हासिल हुने खालको योग भने राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन परिस्थिति सुरु जस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुन सक्छ। प्रत्याशित नतिजा कमजोर देखिनाले काम बिर्सन पर्ला। संघर्षले कर्म बढ्दै जाँदैछन्। अध्ययनमा धेरै समय जुट्न नसकेला। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिले स्वतन्त्र काममा समय बाधा पुर्याउन सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्नो लागि अलिक प्रतिकूल बन्न सक्छ। छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हताशको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सतर्क रहनु पर्ला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। विश्रुमा दिएको पसलले अप्ठ्यारो पार्न सक्छ। आवेशको व्यवहार र असमझाजी आफन्त दिन टाढिन सक्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन पूर्वशक्ति काम गर्दै नामदाम इनाम आयोजन गर्न सकिन्छ। उद्योग व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु परास्त हुँदै जानेछन् भने प्रतिस्पर्धीहरू पछि हट्दै जाँदैछन्। अग्रता सहयोगी जेठाले सोचेको लाभ उठाउन सकिन्छ। गरिएको कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मेहनतले सफलताको उचाइमा पुर्याउनेछन्। आश्रम मारेको नतिजा समेत सकारात्मक हुन सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन परिस्थिति व्यवस्था आफ्नै वचनबद्धता पालन गर्न नसकेला। बोली व्यवहारमा कठोर शैलीले समस्या निम्त्याउन सक्छ। आलोचकलाई विवादले समेट्नुपर्ने योग रहेको छ। शक्तिशाली निर्णय कमजोर बन्दै जाँदैछन्। अरूको भर पर्दा काम प्रभावकारी नहुन सक्छ। पहिलेका समस्या जोसिनाले आत्मबल बन्न सक्छ। काम बिरने भएले सतामेछ भने निर उपलब्धिमा समेत चित्त बुझाउनु पर्ने खालको योग राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भोग, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तु शास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिसंयोग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: आगामी सम्बन्धै पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भनी गरिसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मिसादी बाह्र राशिफलका विषयमा जानकारी भनी हामीले तपाईँलाई गरिसकेका छौँ र अब पनि पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोला 9845175223 र 9805275223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौँ। फोन गर्दाखेरि साल महिना गते र समयको विषयमा जानकारी तपाईँले हामीलाई गर्नुपर्ने हुन्छ। साल महिना गते र समयको आधारमा म भूत वर्तमान र भविष्यको विषयमा विशेष छलफल पनि गर्नेछु। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कहाँबाट बोल्दै हुनुहुन्छ?
1: नमस्कार गुरु।
0: हजुर नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ?
1: म केशरबागबाट
0: चितवन केशरबागबाट बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम? कृष्णराज भट्टराई। बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ? छोराको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2060 साल साउन 15 गते।
0: 2060 साल साउन महिनाको 15 गते जन्म समय भन्नु?
1: बिहानको 7 बजेर 15 मिनट
0: म जन्म। जन्म जिल्ला कुन जिल्ला पर्छ?
1: जन्म जिल्ला तनहुँ।
0: तनहुँ पर्छ, ल सुन्नुहोस् है ध्यान दिएर। श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। बाबुको 2060 साल साउन शुक्ल पक्षको बिहिबार द्वितीय तिथिमा जन्म, सिंह राशि पर्दोरहेछ। मघाको दोस्रो चरण, नाम आउँछ मिलन, नाम आउँछ अन्त्यनाली, राक्षस गर्नु परेको छ बाबुको, घातकमा परेको छ, तिथिहरू परेको छ तृतीय अष्टमी तहेपछि शनिबार घातक, नम्बरमा 10 नम्बर राशिमा कन्या राशि घातक छ बाबुको लागि। अलि छिटो रिसाउने, अलि एकरो स्वभावको देखिन्छ। यहाँबाट हेर्दा वैदेशिक यात्रा राम्रो छ, सरकारी जागिर पनि राम्रो देखाउँछ। विवाहमा दाम्पत्यमा अलिकति बाधा, माङ्गलिक परेको भएर माङ्गलिक नै केटी खोजेर विवाहहरू गर्नुपर्ने कुराहरू देखिन्छ। यहाँबाट हेर्दा बाबुको कुण्डलीबाट हेर्दा पढाइमा ठिकै छ, मध्यम छ, त्यति राम्रो पनि होइन, त्यति नराम्रो पनि होइन। बाबुको लागि चाहिँ 2060 साल भन्नुभएको छ, अहिले दशा चलिरहेको छ बाबुको सङ्कटा, र अर्को ग्रह चलिराखेको छ अहिले चन्द्रमा। ग्रहहरू मध्यम खालका छन्। सङ्कटाको दशाको शान्तिहरू गर्नुभए राम्रो हुन्छ। बाबुलाई मंगलबारको दिन व्रत बस्ने, चोखो नित्य गर्ने, शुद्ध भोजन गर्ने भनेर भन्नुहोस्, बाबुलाई राम्रो हुन्छ, समस्या आउँदैन है। ठिकै छ, त्यस्तो नराम्रो छैन, विदेश थापेको छ, राम्रै छ, नराम्रो छैन, ठिक छ, राम्रो छ। विवाह बारीको लागि चाहिँ माङ्गलिक नै कन्या खोजेर विवाह गर्नुपर्छ। विवाह बारी जहिले गर्दा पनि केही फरक पर्दैन। विवाह गर्दाखेरि कि त 26 वर्षभित्र विवाह गराउनुपर्छ, कि त 29 कटेर मात्र विवाह गर्नुपर्छ है।
1: भनेपछि विदेशमा त्यसको भिसाहरूलाई कसै अवरोध हुँदैन?
0: चाहिँ अवरोध हुँदैन, ठिक छ, राम्रै छ त। ए हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो चितवनबाट, फोन गर्नुभएको थियो केशरबाग भन्ने ठाउँबाट, छोराको विषयमा हेराएर गइसक्नु भएको छ। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 9845175223 र 9805275223 नम्बरमा सम्पर्क पनि गर्नुहोला। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँको बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हेलो।
0: हजुर नमस्ते, कहाँको बोल्दै हुनुहुन्छ? पश्चिम दाङबाट बोल्दै हुनुहुन्छ, शुभ नाम तपाईँको भन्नुहोस् त।
2: मेरो नाम अप्सना बस्नेत।
0: अप्सना बस्नेत कि अप्सना?
2: अप्सना।
0: अप्सना बस्नेतजी बोल्दै हुनुहुन्छ दाङबाट, कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ भनेको?
2: हजुर हजुर।
0: त्यही त, कसको विषयमा हेर्नुहुन्छ सोधेको मैले तपाईँलाई।
2: मेरो जन्ममिति 2068 साल।
0: तपाईँको आफ्नो विषयमा हो?
2: हजुर।
0: 68 साल अनि
2: 68 साल 10 महिना 26 गते।
0: 10 महिना 26 गते हो?
2: 10 महिना 26 गते।
0: जन्मेको समय भन्नु?
2: समय दिउँसो
0: दिउँसो कति बजी हो?
2: दिउँसो ठ्याक्कै थाहा भएन।
0: दिउँसो मम्मी बाबालाई सोधेर फोन गर्नुहोस् है भोलि ल। हुन्छ। उहाँले फोन गर्नुभएको थियो, अप्सनाजीले फोन गर्नुभएको थियो, बस्नेतजीले उहाँले उहाँले आफ्नो विषयमा हेर्न खोज्नुभएको थियो। जन्म समय दिउँसो भन्नुभयो तर जन्म समय उहाँलाई थाहा रहेनछ। तपाईँ पनि फोन गर्न खोज्दै हुनुहुन्छ, कोसिस गर्दै हुनुहुन्छ भने आफ्नो मम्मी बाबालाई चाहिँ सोध्नु होला। तपाईँले चाहिँ मेरो जन्म समय कति बजी र कति मिनटमा हो, बिहान दिउँसो बेलुका के हो, जन्मेको महिना गते साल कुन हो भनेर सोधेर कापीमा लेखेर राख्नुहोस्। अनि फोन गर्नुभयो भने तपाईँलाई सजिलो हुन्छ, प्रश्न गर्न पनि सजिलो, प्रश्नहरू पनि लेखेर राख्नुहोस्, सजिलो हुन्छ तपाईँको लागि है। 9845725223 र 9805725223 नम्बरमा सम्पर्क हुने गर्नुहोला। कोही मित्र आउनुभएको छ, स्वागत गरौँ। काँडोको बोल्दै हुनुहुन्छ, नमस्ते।
3: हजुर नमस्ते गुरुबा।
0: नमस्ते, काँडोको बोल्दै हुनुहुन्छ?
3: हजुर, युनिसा थापा।
0: रोल्पा जिल्लाबाट युनिसा थापाजी बोल्दै हुनुहुन्छ?
3: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ रोल्पाबाट युनिसाजीले? आफ्नै बारेमा। युनिसा थापा बोल्नु भएको छ कि युनिसा थापा मगर बोल्नु भएको छ कि थापा छेत्री बोल्नु भएको छ?
3: हजुर, थापा छेत्री हो।
0: थापा छेत्री हो। अनि रोल्पा कुन ठाउँबाट बोल्नु भएको?
3: रोल्पा दबङ।
0: दबङबाट। कसको बारेमा हेर्न चाहनुहुन्छ त?
3: मेरो।
0: आफ्नै बारेमा जन्ममिति भन्नुहोस् त, तपाईँको कति हो?
3: 2067
0: हो। ल सुन्नुहोस् है ध्यान दिएर, श्री गणेश आयनामा श्रीमती रामानुज आयनामा सर्वमङ्गल मङ्गले श्री सर्वप्रसादिके शरणत्र मुखे गौरी नारायणी नमस्ते। 2067 साल असोज शुक्ल पक्षको आइतबार दशमी तिथिमा जन्म मकर राशि धनिष्ठको दोस्रो चरण नाम आउँछ। गीता भन्ने नाम आउँदो रहेछ तपाईँको। मध्यनाडी राक्षसी गण परेको छ है, घातकमा परेको छ तपाईँको लागि। तिथिहरू घातक छन् चौथी नवमी चतुर्दशी, मंगलबार घातक, नम्बरमा 11 नम्बर, राशिमा वृश्चिक राशि घातक छ। कुण्डली भाग्य ग्रह असाध्य राम्रो छ, पढाइमा असाध्य राम्रो, मन त्यति नहुने रहेछ, अलिकति पेट दुख्ने समस्याहरू हुन्छ, महिनावारीमा समस्याहरू हुन्छ तपाईँको लागि। पानी अलिक धेरै पिउने गर्नुहोस्, माङ्गलिक पर्नु भएको छ, मङ्गलबारको दिन व्रत बस्नुहोस्, चोखो खानुहोस्, शुद्ध भोजन गर्नुहोस्, मङ्गलबारको दिन तपाईँको लागि राम्रो हुन्छ है। यहाँबाट हेर्दाखेरि चाहिँ अनि अहिले ग्रह दशाहरू तपाईँको चलिराखेको छ, उल्का र अर्को बृहस्पति भन्ने ग्रह चलेको छ। उल्काको बेलामा त्यति राम्रो ग्रहहरू राम्रो हुँदैन, अहिले मन चञ्चल रहन्छ, प्रेमतिर मन जाने विचार जाने कुण्डलीहरू परेको छ, अहिले गएको प्रेमहरू असफल हुन्छ, सफलता मिल्दैन भन्ने कुरा देखाएको छ। कति क्लासमा पढ्दै हुनुहुन्छ अहिले? कति क्लासमा पढ्दै हुनुहुन्छ? दसमा पढ्दै हुनुहुन्छ। अब यसपालि एसएलसी दिने हो, पढ्न त अलिक मन लाग्दो रहेछ तपाईँलाई, कतिको लाग्छ पढाइमा मन? पढ्न मन लाग्दैन, साना साना कुनामा रिसाउनु मन लाग्छ धेरै होइन, रिसाउनु भएन, रिसलाई कम गर्ने कन्ट्रोल गर्नुपर्छ, राम्रो हुन्छ, समस्या आउँदैन है। पढाइ राम्रो बनाउनलाई मोबाइलमा अलिक कुराहरू कम गर्ने, मोबाइल चलाउन कम गर्ने। तपाईँको आफ्नै मोबाइल हो कि मम्मी बाबाको मोबाइल हो यो? बाबाको मोबाइल हो। बाबाको मम्मीको मोबाइललाई नचलाउने है, टिकटक फेसबुकतिर ध्यान नदिने, अनि पढाइमा मात्र ध्यान दिने, अनि राम्रो हुन्छ, बाहिर साथीहरूको सँग धेरै नगर्ने, कम गर्ने होइन। साथीहरू बनाउन मन लाग्यो भने 20 कटेपछि मात्रै बनाउनुपर्छ, अहिले बनाएको साथीहरू थाहै हुँदैनन्, अस्थायी रूपमा हुन्छ। पानी बिहान एक ग्लास पिउने गर्नुहोस्, बिहान छिटै उठ्ने गर्नुहोस्, पढाइ मन गइहाल्छ तपाईँको लागि है। अलिकति पढाइ मन गयो भने दिमाग राम्रो छ, स्मरण शक्ति राम्रो छ तपाईँको, त्यति नराम्रो ग्रहहरू छैन। मङ्गलबारको दिन व्रत बस्नुहोस्, तपाईँले राम्रो हुन्छ है। ठिकै छ, राम्रो छ, मम्मी बाबासँग सम्बन्ध राम्रो छ, सबै थोक राम्रो छ, अहिले यो समयमा तपाईँको पढाइ राम्रो छैन, मन विचलित छ, मन ठिक छैन, मनलाई कम गर्नुहोस्, कन्ट्रोल गर्नुहोस्, राम्रो हुन्छ, चिन्ता लिनु पर्दैन है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। हस्, उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी आफ्नो विषयमा हेराउनको लागि, रोल्पा जिल्लाबाट फोन गर्नुभएको थियो उहाँले। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोस्। भूत, वर्तमान अनि भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौँ। फोन गर्दा साल, महिना, गते अनि समयको विषयमा जानकारी चाहिँ तपाईँले हामीलाई गराउनु पर्ने हुन्छ। साल, महिना, गते र समयको विषयमा जानकारी गराउनु भयो भने म भूत, वर्तमान अनि भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँहरूलाई गराउँदैछु। र कुनै पनि जिज्ञासा रहेका छन्, तपाईँको मनमा लागेका कुराहरू छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: बेलनारायण
0: श्रेष्ठजी, धादिङ जिल्लाबाट। कसको विषयमा हेर्न चाहनुहुन्छ? छोराको विषयमा हेर्नुहुन्छ? हजुर, छोराको जन्ममिति भन्नुहोस् त, कति हो?
4: 2062 साल,
0: जेठ महिनाको 16 गते सोमबार,
4: बिहानको
0: 9:15 हो। 2062 साल जेठ 16 गते 9:15 बिहानको छोराको विषयमा है। कुन जिल्लामा जन्म भएको छोराको? 2062 साल जेठ कृष्ण पक्षको सोमबार सप्तमी तिथिको दिन जन्म भएको छ। राशि कुम्भ राशि, शतभिषाको प्रथम चरण नाम आउँदो रहेछ गोपाल भन्ने नाम आउँछ बाबुको है।
4: तिनीहरूले
0: राक्षसी गुण परेको छ, बाबुको घातक परेको तिथि तृतीय अष्टमी त्रयोदशी, बिहिबार घातक, आद्रा नक्षत्र घातक, नम्बरमा 3 नम्बर राशिमा कुम्भ राशि घातक छ है। कुम्भ राशि घातक छ, ग्रह दशा भाग्य बाबुको राम्रो छ, महालक्ष्मी योगमा जन्म भएको छ, गुरु योग परेको छ, आठौँ माङ्गलिक परेका छन्, अहिले अन्त्य साँधे साथी साँधे साथी आएर पाउमा आएर बसेका छन्, खुट्टामा चोटपटक लाग्न सक्छ। अन्त विशेष गर्नुहोला, यो समयमा धेरै रिसाउन मन लाग्ने, आवेगमा बोल्न मन लाग्ने होइन, गल्तीहरू गर्न मन लाग्ने कुण्डली परेको छ। विशेष ख्याल गर्नुहोला, गुरु चाण्डाल योगको लागि चाहिँ विशेष गरी एकादशीको व्रत बस्नुपर्छ, माङ्गल्यको लागि मङ्गलबारको व्रत बस्नुपर्छ। बाबुले यति गरे बाबुले राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन, रोकावटहरू आउँदैन भन्ने कुरा हुन्छ। 2062 सालको बाबु अहिले दशा चलिरहेको छ बाबुको, सिद्धा अर्को बृहस्पति कुण्डली असाध्यै राम्रो छ, तर राम्रो भएको छैन बाबुलाई। सानो साथीले गर्दा अलिक दुःख पाएको छ, सानो साथीलाई दुःख दिएको छ, अलिक विशेष ख्याल गर्नुहोला। चोटपटक लाग्न सक्छ, चोटपटकको लागि अलिक भयहरू छन्, काठबाट फलामबाट दुर्घटना आदि हुने, चोटपटक लाग्ने, टाँकासम्म नआउनु पर्ने कुराहरू देखिन्छ, अलिक विशेष सावधान रहनुपर्छ है। साढे साथीको शान्ति गर्ने, माङ्गलिकको शान्ति, साढे साथीको शान्तिहरू गर्नुपर्छ, राम्रो हुन्छ है। विदेश यात्राहरू बाबुलाई राम्रो छ, ठिक छ, त्यस्तो नराम्रो छैन, ठिकै छ, घर परिवारमा राम्रो छ, समस्याहरू छैन, बाधाहरू छैन, ठिक छ। तपाईँसँग अलिक कम मिल्छ, अरूजनासँग राम्रो हुन्छ, समस्याहरू छैन। दाजुलाई अलिकति नफा पनि ग्रहहरू पनि परेको छ, तपाईँलाई सरकारी जागिर राम्रो छ, विदेश यात्रा राम्रो छ, अलिक जीवनमा अलिकति धेरै कठिनहरू आउने, सङ्घर्ष अलिक धेरै गर्नुपर्ने कुराहरू छ है, सङ्घर्षहरू धेरै गर्नुपर्ने कुराहरू छ, यसमा चाहिँ अलिक सावधान रहनुपर्छ है।
4: दुई
0: वर्षभित्र विवाह गरेको राम्रै छ, यस्तो नराम्रो छैन। हस् त, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको छ धादिङबाट छोराको विषयमा हेराउनको लागि चाहिँ। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 98415 2023 र 98056 2023 नम्बरमा सम्पर्क भने गर्नुहोला। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट बोल्दै हुनुहुन्छ? नमस्ते।
5: नमस्कार गुरुबा। नमस्कार।
0: नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ?
5: हजुर, म इच्छा कामना एकबाट गमन चेपाङजीबा।
0: गमन चेपाङजी, इच्छा कामना एकबाट बोल्दै हुनुहुन्छ, अनि कसको विषयमा हेर्न चाहनुहुन्छ?
5: आज भाइको छोराको विषयमा थियो गुरुबा।
0: भाइको छोराको विषयमा कार्यक्रम कतिको सुन्नुहुन्छ गमनजीले?
5: कार्यक्रम त मैले चाँस सुताउने गुरुबा, सबैलाई पालो दिएर सुनेर बसिरहेको छु नि गुरुबा।
0: हो
5: भतिजको छोराको बारेमा, भतिज छोराको बारेमा हेराउँछु भनेको ठ्याक्कै फोन लागिहाल्यो।
0: हजुर, भतिजोको बारेमा होइन त?
5: हजुर हजुर, भाइको छोराको।
0: हजुर, जहाँमिति भन्नुहोस् त, कति हो?
5: 2082 साल गुरुबा।
0: 82
5: छको महिना 4 गते।
0: छको महिना 4 गते, समय भन्नु?
5: समय बिहान 5:30 बजे गुरुबा।
0: बिहानको 5:30 हो?
5: हजुर, 5:30 बजे।
0: जन्म चितवनमै हो?
5: जन्म चितवन गाउँमै हो गुरुबा।
0: ल सुन्नुहोस् है, ध्यान दिएर।
5: हजुर हजुर,
0: श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। 2082 सालको जन्म चतुर्दशी तिथि पर्दो रहेछ, शुक्रबारको राति, उजालो भएको शनिबारको दिन जन्म। बाबुको सिंह राशिमा जन्म भएको रहेछ, मेघनाथ भन्ने नाम आउँछ। अन्त्यनाली राक्षस गुण परेको छ, अलि छिटो छिटो रिसाउने कुण्डली परेछ है, पछि ठुलो भएपछि। घातक तिथि तृतीय अष्टमी त्रयोदशी शनिबार घातक, नम्बरमा 10 नम्बर राशिमा कन्या राशि घातक छ। ठिक छ, ग्रहहरू त्यस्तो नराम्रो छैन। बाबुको चन्द्र ग्रहणको योग बनेको छ, विशेष गरी पूर्णिमाको दिन माछा मासु लक्ष्मी प्याजहरू नखाने है राम्रो हुन्छ। अनि त्यसपछि पेटमा समस्या हुन सक्छ, खानपिनमा अलिक विशेष ख्याल गर्नुपर्छ है, जे पाए त्यही नखुवाउनु होला। हजुर, हो विशेष गरी बाबुले नखाने, घर परिवारले नखाएको राम्रो हुन्छ। पूर्णिमाको दिन, औँसीको दिन, एकादशीको दिन माछा मासु लसुन दाल, मुसुरीको दाल होइन आदि इत्यादि चिजहरू नखाएको, तामसी चिजहरू नखाएको राम्रो हुन्छ कि है। यसलाई ग्रह चलेछ, भद्रिका र केतु छ, त्यस्तो नराम्रो कुण्डली छैन, ठिकै छ। ग्रह पनि त्यति नराम्रो छैन, केतु भन्ने ग्रहले अलिकति छालामा समस्याहरू आउन सक्छ, छालामा, अरू त्यस्तो नराम्रो छैन, ठिक छ। ग्रहहरू राम्रो छ त, ठिकै छ त।
5: पछि भविष्यको लागि कस्तो छ त गुरुबा? पढाइ
0: भविष्यको लागि पनि पढाइहरू राम्रै हुन्छ, त्यस्तो नराम्रो छैन।
5: विदेश यात्राहरू
0: पनि ठिक छ, मध्यम छ विदेश यात्रामा। पूर्णिमाको व्रत अहिलेदेखि बस्दै गयो भने धेरै कुरामा राम्रो हुन्छ बाबुलाई। एउटा चाँदीको सिक्रीहरू केही बनाएर लगाइदिनु भन्नु, पूर्णिमाको दिन राम्रो हुन्छ कि।
5: पूर्णिमाको दिन पारेर चाँदीको सिक्री लगाइदियो भने राम्रो हुन्छ,
0: एकदम राम्रो हुन्छ।
5: अरू केही गर्नु परेन?
0: अरू केही गर्नु पर्दैन, ठिक छ, राम्रो छ। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो इच्छा कामना गाउँ उपाधिकाबाट फोन गर्नुभएको, चितवनबाट उहाँले चाहिँ फोन गर्नुभएको। 98451 75223 र 98056 2023 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। फोन गर्दा साल महिना गते अनि समयको विषयमा जानकारी चाहिँ तपाईँले हामीलाई गर्नुपर्ने हुन्छ। साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौँ। कहाँबाट बोल्दै हुनुहुन्छ? नमस्ते। नारायण, कहाँबाट बोल्दै हुनुहुन्छ? भरतपुर चौधबाट। शुभ नाम हजुरको?
6: मेरो नाम गिरिधारी चापागाई।
0: गिरिधारी चापागाईजी, जो भरतपुर चौधबाट बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
6: मेरो श्रीमतीको नाम।
0: उहाँको जन्मदिन भन्नुहोस् त, कति हो?
6: ल मैले उहाँलाई नै दिएँ। ल हजुर
0: हजुर हजुर, राधे राधे।
6: राधे राधे हजुर,
0: भन्नुहोस् त, तपाईँको जन्ममिति कति हो?
6: मेरो जेठको 20 गते जन्म।
0: हजुर, पहिला कुन सालको हो भन्नु न? साल
6: 11 साल।
0: हजुर, 2011 साल जेठको
6: 20 गते भन्नुहुन्थ्यो आमाले। अब
0: के बार पर्छ?
6: शुक्रबार भन्नुहुन्थ्यो गुरु।
0: 11 साल जेठ महिनाको 20 गते शुक्रबार त पर्दैन?
6: कुन दिन पर्छ त हजुर? बुधबार पर्छ।
0: तपाईँ रेलीबाट अलिक टाढा जानुहुन्छ?
6: हजुर हजुर। ए बुधबार पर्यो होला त, त्यही मलाई हेर्दैन नि त।
0: हजुर रेलीबाट अलिक टाढा जानु नि पहिला है।
6: हजुर म टाढा आएँ।
0: अनि जन्मेको समय भन्नुहोस् त कति बजी हो?
6: समय बेलुका छ बजेर
0: हजुर
6: 5 मिनट जाँदा,
0: बेलुका 6 बजेर 5 मिनट जाँदाखेरि हो।
6: हजुर त्यही भन्नुहुन्थ्यो आमाले।
0: राशि नाम के हेर्नुहुन्थ्यो अहिलेसम्म थाहा छ?
6: तुला राशि। हजुर
0: तुला राशि हेर्नुहुन्थ्यो।
6: हजुर
0: धेरै फरक पर्यो तपाईँको त, मिलेन त।
6: अनि उसो भए त 20 हजार चाहिँ भन्नुहुन्थ्यो, फेरि बार फरक पऱ्यो त उनीहरू के निस्कियो त?
0: त्यही त 20 गते पर्यो, बुधबार पर्यो, तुला राशि पनि परेन, मिथुन राशि पर्यो होइन?
6: ए
0: मिथुन राशि र तुला राशि धेरै फरक हो नि त।
6: हजुर हजुर।
0: 11 साल नभएर 10 साल अथवा 12 साल हो कि?
6: कुन सालमा पर्यो होला त खै?
0: त्यही त मलाई पनि थाहा, अब तपाईँले भन्नुभयो भने बल्ल थाहा हुने हो।
6: हजुर दिदीले भन्नुहुन्थ्यो 7 साल सात के अरे 7 गते भन्नुहुन्थ्यो, अब मैले आमाकै कुरो राखेँ, आमाले 20 गते दियो भनेर भन्नुहुन्थ्यो।
0: हजुर
6: त्यसो र आमाकै कुरो दिएँ कि मैले।
0: ए 7 गते पनि भन्नुहुन्थ्यो?
6: हजुर
0: हजुर। के बार भन्नुहुन्थ्यो अरे?
6: शुक्रबार।
0: यो 7 गते पनि मिलेन तपाईँको, अब पढ्नुहोस् है त, म एउटा एकचोटि कोसिस गर्छु तपाईँको मिल्ने भएछ भने हेरौँला। तपाईँको यहाँबाट हेर्दा 20 गते भन्नुभएको होइन, शुक्रबार भन्नुभएको हो नि?
6: हजुर
0: हजुर शुक्रबार त आयो, आउनु चाहिँ अब तपाईँको मिल्छ मिल्ने। ल तपाईँको 2012 सालको जन्म, 11 सालको होइन, बुझ्नुभयो?
6: हजुर हजुर बुझ्यो।
0: 2000 अब एउटातिर कुरा भन्छु म, अब कतिको मेल खान चाहँदैन बिचार।
6: हजुर हजुर हजुर भन्नु होला, अब मिल्यो।
0: 2012 सालमा जन्म, जेठ शुक्ल पक्षको शुक्रबार, चतुर्दशी तिथिको जन्म, तुला राशि पर्छ तपाईँको। नाम आउँछ तपाईँको तुला शाह भन्ने नाम आउँछ, के नाम राख्नु भएको थियो पहिला?
6: त्यही तिसिएको नाम
0: त अन्तरले राक्षस गर्नु परेको छ तपाईँको, घातकमा परेको छ तिथि, चौथी नवमी चतुर्दशी बिहिबार घातक, नम्बर 6 नम्बर राशिमा मिथुन राशि घातक छ।
6: हजुर
0: तपाईँको ग्रह दशा भाग्य राम्रो छ, राम्रो त अलिक कडा कडा हुनुभएको रहेछ क्या तपाईँ, हो कि होइन? कडा कडा स्वभावी हुनुहुन्छ, पेटमा समस्या हुन्छ तपाईँलाई, पानी अलिक धेरै पिउने गर्नुहोस्, बाँसँग ग्रह अलिक मिल्दो रहेछ के होइन? त्यही त हो भने हो भन्नु, होइन भने होइन भन्नु क्या, होइन अनि छिटो रिसाउन मन लाग्ने क्या तपाईँलाई, तपाईँले भनेको कुरा हुनै पर्ने है, त्यस्तो देखिया छ यहाँबाट हेर्दाखेरि चाहिँ।
6: तपाईँले
0: पूर्णिमाको व्रत बस्नु, स्वास्थ्य राम्रो हुन्छ, र अहिले तपाईँलाई स्वास्थ्य राम्रो छैन, के राम्रो छ स्वास्थ्य तपाईँको?
6: छैन छैन,
0: स्वास्थ्य राम्रो छैन यहाँबाट हेर्दा। मङ्गलाको व्रत बस्नु, पूर्णिमाको सक्नुहुन्छ व्रत बस्नुहोस्, राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन। तपाईँको श्रीमानले केही जागिर खानु भएको हो र सरकारी जागिर?
6: अलिकति यस्तो छेउ खानु भएको अनि
0: छोडिदिनु भयो, त्यही हो त। तपाईँ माङ्गलिक पढ्नु भएको छ, बा माङ्गलिक हुनुहुन्न, माङ्गलिकले माङ्गलिकसँग नै विवाह गर्नुपर्ने हो नियममा चाहिँ, होइन? अब यो जेठ महिना सकिएपछि तपाईँको ग्रह दशा अलि राम्रो हुन्छन् है, सकिएपछि तपाईँको ग्रह अलि राम्रो हुन्छ। अहिले पानी अलि धेरै पिउनु पर्यो क्या, तपाईँले पानी खानु हुँदैन तपाईँ,
6: शरीरमा समस्या छ गुरु, अनि केहीले दुःख दिएको कि भनेर हजुरको त यसो
0: अरू केहीले पनि दुःख दिएको थियो होइन, तपाईँलाई चाहिँ चन्द्रमालाई 20 योग परेको छ, एउटा एउटा माङ्गलिक पढ्नुभयो, अनि एउटा सूर्य तपाईँको चाहिँ अलिकति राम्रो देखिएन, त्यो भएर हो आजभोलिको केटाकेटीको हुन्थ्यो भने त विवाह पनि बिग्रिने, 2 विवाह हुने ग्रहहरू पर्थे होइन? अब पहिला पहिला जमानामा त्यस्तो अलि हुँदैन थियो, कम हुन्थ्यो, तर पनि तपाईँको र तपाईँको श्रीमानको ग्रह त्यति मिल्दैन, ग्रह दशाहरू मिल्दैन, विचार मिल्दैन भन्ने चाहिँ कुराहरू हो। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ, राम्रै छ। सौता त गर्नु भएन नि? ठिक छ, तपाईँको ग्रह कडा छ, माङ्गलिक हुनुहुन्छ होइन, बुवाहरू भन्दा तपाईँको ग्रह कडा छ, तपाईँको कुण्डलीहरू राम्रो छ, बलियो छ, त्यस्तो नराम्रो छैन, ठिकै छ, ग्रहहरू राम्रै छ। तपाईँले पानी धेरै पिउनुहोस्, मङ्गलबार र पूर्णिमाको दिन सक्नुहुन्छ व्रत बस्नु, सक्नुहुन्न भने चोखो निको गर्नुहोस् है। हो, पूर्णिमाको दिन मङ्गलबार यति गर्नुभयो भने बुवाको स्वास्थ्य राम्रो, तपाईँको स्वास्थ्य राम्रो, मेलमिलाप राम्रो, समस्या आउँदैन, तपाईँलाई छिटो रिसाउन पनि मन लाग्दैन, अलिक छिटो रिसाउनु मन लाग्छ, तपाईँको ग्रहहरू त्यस्तो परेको छ क्या
7: है।
0: त्यो अब आफूले आफूले त्यस्तो लाग्दैन क्या, तपाईँको 2012 सालको जन्म हो, सम्झिनु अब देखि है त,
7: त्यो 12 सालबाट अनि त्यो नीति आयो, त्यो हजुर राशि पनि त्यही आयो,
0: सबै थोक त्यही आयो, शुक्रबार पनि आयो, तुला राशि पनि आयो, सबै थोक त्यही आयो
7: क्या।
0: उहाँले फोन गर्नुभएको थियो, भरतपुरबाट फोन गर्नुभएको थियो, उहाँले चाहिँ आफ्नो विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो, मैले उहाँको विषयमा हेराइ पनि सकेँ, उहाँको जन्ममिति अलिक कन्फ्युज हुनुहुन्थ्यो, मैले यसो मिलाइदिएर हेर्थेँ, हेर्नु चाहिँ जन्ममिति साक्कै त्यही मिलेको भए सबै थोक मिल्ने हो, नमिलेको भए मिल्दैन होइन, त्यसमा चाहिँ आफ्नो आफ्नो लक हो, आफ्नो आफ्नो भाग्यको कुरा हो, भाग्य खेल हो भन्ने कुराहरू हो। 9845-75-223 र 9805-75-223 नम्बरमा सम्पर्क पनि गर्नुहोस्, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। फोन गर्दा साल महिना गते र समयको विषयमा जानकारी, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोला। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्, निर्धक्क भएर समस्याको समाधान गर्ने कोसिस भने अवश्य म तपाईँहरूसँग गर्नेछु भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय पनि सकेको जानकारी मलाई प्राविधिक मित्रबाट पनि इसारा भने भइराखेका छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज
2: कोलगेट मैक्सप्रेस।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 MHz साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो 8 AM मानवता हाम्रो धर्म हो नेपाल रेड क्रस सोसाइटी दिव्यनगर उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पारिदिनुहुन हार्दिक अनुरोध गर्दछौ तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ आउनुहोस् रक्तदान गरौं जीवन बचाऊ रक्तदान गरौं मानवताको सेवा गरौं रक्तदान हुने मिति यही 2083 साल जेठ 2 गते शनिबार समय बिहान 7 बजेबाट रक्तदान हुने स्थानहरू लाहुरे चोक ज्योति नगर हद्रौली बजार रक्तदान गरौं जीवन बचाऊ
1: मानसिक समस्याबाट बच्ने उपायहरू
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
2: असल साथीहरूसँग मात्रै संगत गरौं
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं
2: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
1: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि के भयो
4: उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो
3: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
4: र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
3: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
4: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
6: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
1: नेपाल सरकार विज्ञापन बोर्ड
7: लगभग सबैजना आइसक्नुभयो आजको उडास्तरको छलफल सुरु गरौँ न त
8: हुन्छ
7: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
9: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
10: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
9: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
9: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
10: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
9: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
7: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
2: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ओहो ला
11: ल ल ल ल मरे के हो
8: हेर त रगतै रगत भो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
11: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
8: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
11: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
8: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
1: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
1: नेपाल सरकार विज्ञापन बोर्ड
12: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन तिमीलाई केही थाहा छ
13: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
12: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
13: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न
12: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
13: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
12: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
13: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
12: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
13: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भा हामी त बाटो बनाउने भनेर त आएका हौ हतार नगरौ
12: नमस्कार उपप्रमुखज्यू
13: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
12: खासमा कुरा के हो भने उपप्रमुखज्यू

0: व्यस्त छ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू
1: बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
0: अब यतिकै छोड्नुहुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
2: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
6: मानवता हाम्रो धर्म हो नेपाल रेड क्रस सोसाइटी दिव्यनगर उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पारिदिनुहुन हार्दिक अनुरोध गर्दछौ तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ आउनुहोस् रक्तदान गरौं जीवन बचाऊ रक्तदान गरौं मानवताको सेवा गरौं रक्तदान हुने मिति यही 2083 साल जेठ 2 गते शनिबार समय बिहान 7 बजेबाट रक्तदान हुने स्थानहरू लाहुरे चोक ज्योति नगर हद्रौली बजार रक्तदान गरौं जीवन बचाऊ
7: मन्जु तिमी त विदेश जान लाग्यो रे हो दिदी त्यो टिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ खै के गर्ने भने दिदी
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड
6: मानवता हाम्रो धर्म हो नेपाल रेड क्रस सोसाइटी दिव्यनगर उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पारिदिनुहुन हार्दिक अनुरोध गर्दछौ तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ आउनुहोस् रक्तदान गरौं जीवन बचाऊ रक्तदान गरौं मानवताको सेवा गरौं रक्तदान हुने मिति यही 2083 साल जेठ 2 गते शनिबार समय बिहान 7 बजेबाट रक्तदान हुने स्थानहरू लाहुरे चोक ज्योति नगर हद्रौली बजार रक्तदान गरौं जीवन बचाऊ
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज
11: तपाईँको आफ्नै शैक्षिक संस्थाका कुरा कहिले शैक्षिक समस्याका कुरा कहिले शैक्षिक सरोकार वालाका कुरा यो हो कार्यक्रम शिक्षा र सरोकार
12: हरेक शनिबार बिहान 8 बजे
11: मात्र पश्चिम चितवनको आवाज रेडियो साहिनो 89.8 मेगाहर्जमा
13: सौ आवाज रेडियो

0: अहिलेको प्रस्तुति कार्यक्रम शिक्षा र सरकार कार्यक्रम लिएर म प्रसन्ना विश्वनाथ अर्याल उपस्थित भइसकेको छु। शिक्षा क्षेत्रमा लामो समय योगदान गर्नुभएका प्रशंसनीय योगदान गर्नुभएका व्यक्तित्वहरूलाई चाहे त्यो भर्चुअल रूपमा होस् अथवा फिजिकल रूपमा होस् उहाँहरूसँग सम्पर्क गरी हामीले यस रेडियो सेवाको माध्यमद्वारा शिक्षामा जागृति कसरी गर्न सकिन्छ भन्ने जिज्ञासा राखेर उहाँका अनुभवहरूलाई प्रश्न गर्ने गरेका छौ। यसै क्रममा आजका हाम्रा अतिथि हुनुहुन्छ महेन्द्रपुर भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महासभा पूर्व प्रमुख एवं शिक्षा निर्देशक लामो समय जिल्ला शिक्षा अधिकारी भएर काम गर्नुभएको 2018 सरकारी कर्मचारी अन्तर्गत इन्टिग्रेटी आयोगबाट रिवार गुरु सहलाई अतिथिलाई आज मैले आमन्त्रण गरेको छु। उहाँले मेरो आग्रहलाई सहस्वीकार गरी अनलाइनमा जोडिसक्नु भएको छ। सर्वप्रथम उहाँलाई स्वागत गरौँ। मेरो नमस्कार।
1: नमस्कार।
0: पश्चिम क्षेत्रमा आउन रेडियो सेवामा हार्दिक स्वागत गर्न चाहन्छु सर।
1: धेरै धेरै धन्यवाद हजुर।
0: सर आराम हुनुहुन्छ?
1: ठिक छ।
0: यो शिक्षा जस्तो पवित्र क्षेत्रमा सरको आगमन चाहन्छु कि चुहाइछु यो जिज्ञासा मेटाउन हार्दिक अनुरोध गर्छु सर।
1: धन्यवाद शिक्षा क्षेत्रमै मेरो यो रुचि नै हो सर। यो मेरो चाहिँ एउटा चाहिँ चाहना है। तर पनि शिक्षक बन्ने

0: 大量の人間をチャーハンを全身チェルブにしてもらっていいですか。
1: Thank you.

우리가 주님께서 무엇을 보내셨나 나를 위해서 신을 국민을 불평하는 세대 신청신당 기능을 하면서 우리의 기회를 신청

सुधारको तौरमा अगाडि बढाउनु पर्ने एउटा जुन अवस्थाहरू हुन्छ त्यो

0: शिक्षकमा केन्द्र शिक्षा थियो सर, अब अहिलेको अवस्थामा विद्यार्थीमा केन्द्र शिक्षा हो भनिन्छ। विद्यार्थीमा केन्द्र शिक्षा रहँदाखेरि शिक्षण सिकाइको उन्नतिहरू अवनति भएको छ, यो कसो कसरी यसलाई उन्नतिको रेखामा लान सकिएर सर
1: हामी वर्तमान समय

new guy writer, I'm going to go to the next one.

0: സിച്ചുന്നു പ്രകൃതി
1: ചെയ്യുന്ന ക്ഷേത്രമായിരുന്നു.

0: 我说说说的不对了，我有一点我说你说的最不能记得的是什么？是吃的是家里吗？是吃的吗？我吃过的是吃的吗？不是给你们的包拿的吗？他不加的不不不不不不不不不不不不不不不不不不不不不不不不不不不不不不不不不不不不不不不不不不不不不不不不不不不不不不不不
1: 我跟你讲，我跟你讲，我听听，咱们因为中午吃饭一样的，新加坡那边都，哎呀，你们参加不了那个什么，那你们都参加了，那比较轻松，为什么我们就是你们那边参加了，我们那边没参加？所以，我们这边就是因为，咱们就，咱们不然，我新加坡不然就没办法去参加，做比赛。
0: 哦，
1: 新加坡咱们。हम आगे अपना भी चलाना मचाएंगे और इन मेरे बाली कैमरा के शिकार में चलाना था आज शिक्षा को ना तो अगर शिकार स्वादिष्ट आने वाले शिकार में गिरती हो अगर भी सारा में गिरती तो ना तो अधिकांश परिस्थिति में से आगे भी नहीं आएंगे और हमें पद्धति लाई और हमें मान्यता लाई है अपने साथ में भी आएगा तो और शिक्षण की मान्यता लाई अपने साथ में हम अगले भी शिक्षण शादी है तो इसमें असल में उतनी शादी या जो उतनी भी अंदर हो जाती है इस बात की वही नहीं कि ये वाइगी जेल बनने पर ही है ना लेकिन शिक्षण को रस्ते समय का पूरा आदमी मानव अधिकार का पूरा आदमी भारत अधिकार का पूरा आदमी जिन मिलन आदर सर आपने साथ मेरी कसम तीन सभी बातें निर्देशित हुए हैं आप अच्छी चीजें हैं अब शिकार ने व्यक्ति के रूप में आप लाए तो उस बार जोरी सा और भी इसको लाइने जो बात है वह निर्माण में फिरी सब कुछ सरकार वाला जितने भी मौत हुई है नहीं करने सा आप जो चिंता का सरकार धर्म रूप में चिंता को सरकार वो चीज को खास करी शिक्षा प्रशासन शिक्षा प्रशासन को जिम्मेदारी में रहेगा शिक्षा का कर्मचारी जातिर शिक्षा का उच्च विधि फिर स्तर में काम करने कर्मचारी जातिर जनप्रतिनिधि विद्यालय व्यवस्थापन समिति सब सब को जनप्रतिनिधि सब को भूमिका तर फिर यह भूमिका फिर भी शिक्षक शिक्षक धेरे गुभ धेरे उदाहरणीय कार्य शिक्षक मत भैया फिर इसलिए शिक्षक ने नहीं गरेका कुराहरूलाई हामीले त्यसलाई चाहिँ सबै शिक्षकहरूको बीचमा लैजाने कुरा र त्यसलाई चाहिँ एउटा आजको सिकाइको एउटा मानकको रूपमा पनि स्थापित गर्ने कुरा पनि छ पढाउनेहरूदेखि सिकाउने हो त्यसमा सिकाउने र पढाउनेमा भिन्नता हामीले छुट्याएको बित्तिकै शिक्षकले म सिकाउनु भन्छु भनेर जाने शिक्षकले गर्ने एउटा तयारी उसका क्रियाकलाप र उसको भाग बालिकाले सिकाउनु भन्ने शिक्षकले सिकि सिकेन भन्ने कुरामा चाहिँ उहाँले चाहिँ ध्यान दिनुहुन्छ र सिकेको नसिकेको कुरा उहाँले एसेस गर्नुहुन्छ मूल्याङ्कन गर्नुहुन्छ लेखाजोखा गर्नुहुन्छ र त्यसको फेरि विद्यार्थीलाई कसरी सिकाउनु भन्ने कुरामा केन्द्रित भएर जान्छ भने पढाउने कुरा नै हुन्छ स्वयं रूपले शिक्षकले पढाउने कुरा हुँदा बित्तिकै यो परम्परागत विधि हुन्छ त्यहाँ सिकाइ सामग्रीको कुरा विद्यार्थीहरूलाई आफ्नो प्रतिभाहरू प्रस्फुटन गर्ने कुरा परियोजना कार्य गर्ने कुरा व्यवहारिक सिकाइका कुराहरू होइन यी सबै कुराहरूमा भन्दा पनि यो पाठ्यक्रम र खास गरी पाठ्य पुस्तकमा आधारित बनाउँछ सिकाउने शिक्षकले पाठ्यक्रममा आधारित योगदान एउटा चाहिँ स्वाभाविक वातावरण बन्छ परिवेश बन्छ भने पढाउने शिक्षक चाहिँ हामी परम्परागत हिसाबले पाठ्य पुस्तकमा आधारित भएर पाठ पढाउने दिशामा हामी थियौँ र त्यतिसम्म हाम्रो विद्यालयमा भएका सिकाइ सामग्रीहरू प्रयोगशालाहरू जो धुलो लागेर बसेको मैले लागेर बसेको अवस्था छ तर कक्षामा चाहिँ शिक्षकले एकदम जोड जोडले मेहनत गरेर पढाउनु भएको छ पढाउनु भएको छ तर मैले आएको देखि पनि बालबालिकाले सिक्नेले सिकेभन्दा कसरी सिक्छ भन्ने कुरा र बालबालिकालाई सिक्ने वातावरण प्रदान गर्नु बालबालिकाले सिके सिकाउ भएको छ सिकेका छन् भन्ने कुरा सुनिश्चित गर्ने दृष्टिकोण र त्यो आफ्नो त्यो पेडागोजिकल प्र्याक्टिसमा हामी जान्नु जरुरी छ त्यहीँबाट नै विपार्जन हुन्छ भन्ने मलाई लाग्छ। त्यस कारणले अहिलेको चाहिँ मुख्य समस्या भनेको सब एकदमै र प्रवेश गर्नु भनेर यो सिकाइ हो हामी सिकाइमै जोड दिनु परेन हामी पढाइमा केन्द्रित भन्ने प्रति र कति सिकाइ हामी केन्द्रित पनि भएका छौँ। त्यस कारणले यो दुवै अभ्यासलाई चाहिँ अब पढाउने अभ्यासलाई चाहिँ सिकाउने अभ्यासमा रूपान्तरण गर्ने र त्यसको बेस्ट प्र्याक्टिस गर्ने शिक्षकहरू विद्यालयहरू र शिक्षामा चिन्तन मनन गर्ने शिक्षामा सरकारमा हामी सर्वमतिहरू हरेकमा अनुसन्धान गर्ने हामी संवाददाताहरू सबैका कुराहरूलाई जोडेर र स्थानीय तहमा चाहिँ खास गरी चाहिँ स्थानीय तहको र तिनै तहको लगानी शिक्षामा जुन तिनीहरूले र प्रविधि क्षेत्रमा जोड्ने अब सिकाउनु जब हामी सिकाउने कुरा गर्छौँ सुनौले यो प्रविधिको डिमान्ड गर्छ यसले सिकाउनु भन्दा बित्तिकै शिक्षकहरूको प्राविधिक लक्ष्यता र विद्यार्थीहरूलाई त्यो प्रविधिको प्रयोग गर्ने एउटा वातावरण यसले निश्चित छ जस्तो कुनै हामी चाहिँ मानव अधिकारको विश्वव्यापी मान्यताको बारेमा मानव अधिकारको बारेमा मान गर्नु भने हामी सिकाउने कुरा जब सुरु गर्छौँ शिक्षक सिकाउने तयारी गर्नुहुन्छ भने त्यहाँ मानव अधिकारमा हामी इन्टरनेटबाट विभिन्न स्रोतबाट चाहिँ त्यो कुराहरू खोज्न दिन सक्छौँ। माथिल्लो कक्षा विद्यार्थीहरूले खोज्नुहुन्छ इन्टरनेटमा खोज्नुहुन्छ मानव अधिकारको विश्वव्यापी घोषणा नियन्त्रण बन्दिएको चाहिँ एउटा युनिभर्सल डिक्लेरेसन अफ ह्युमन राइट्सको कुराहरूदेखि लिएर त्यहाँ बच्चाहरूले अध्ययन गर्ने कुरा हुन्छ त्यसलाई प्रविधिको माध्यमबाट देखाउने कुरा पाउँछ यी सबै कुराहरू त्यसरी जोडिएर जान्छ। त्यसरी साइन्स जस्तो सब्जेक्टमा सोसल जस्तो सब्जेक्टमा ल्याङ्ग्वेज जस्तो सब्जेक्टमा जब हामी विद्यार्थीलाई चाहिँ ल्याङ्ग्वेज स्किलहरूको कुरा गर्यौँ भने ल्याङ्ग्वेज स्किल पढाउने कुरा होइन यो सिक्ने कुरा हो तर हामी के गरेका छौँ पढाइरहेका छौँ ल्याङ्ग्वेज सिकाउँदै आएका छौँ जब सिकाउने कुरा हुन्छ त्यहाँ तपाईँको चाहिँ के भन्छ मिसिङ स्पिसिङका प्र्याक्टिसका कुराहरू हुन्छन् जब हामी पढाउने कुरा हुन्छ शिक्षकले किताब लिएर पढाउनुहुन्छ त्यहाँ भएर अभ्यासहरू विद्यार्थीहरूलाई काटिनु गर्न लगाउनुहुन्छ त्यसबाट के हुन्छ भने पढाइन्छ तपाईँले सिक्ने परिणाम के हुन्छ भने हामी माथिल्लो कक्षामा पुग्दाखेरिसम्म पनि बालबालिकाहरू चाहिँ आफ्नो कुराहरू भन्ने कम्युनिकेट गर्ने जुन कुरा भाषाको आधारभूत शिल्पहरू जुन छन् त्यसको भाषा सिक्ने भनेको पनि कम्युनिकेसनको लागि पहिलोमा त्यसबाट त्यसबाट चाहिँ नलेजहरू जेन गर्ने स्किल्सहरू जेन गर्ने कुराहरू चाहिँ त्यसको दोस्रो चरण भन्छ। त्यस कारण हामीले पहिलो चरण ल्याङ्ग्वेज स्किलहरू हामी बालबालिकाहरूमा विकास गराउन चाहिँ हामी सिक्न सिकाउन चाहिँ पनि कहिले राम्रो हुने कहिले राम्रो पनि राम्रो अभ्यासहरू पनि छन् त्यसबाट नि राम्रो अभ्यासहरूमा हामी ग्रहण गर्दै अगाडि बढ्नुपर्छ र शिक्षकहरू यही गर्नु देशको सबैभन्दा मुख्य प्रमुख अनुसन्धान हुनु शिक्षकै हो र के गर्ने शिक्षक साथीहरू जसले इनोभेसनमा जोड दिनुहुन्छ टेक्नोलोजीमा जोड दिएर अगाडि बढ्ने शिक्षक साथीहरूका अभ्यास र दृष्टान्तहरू मार्फत सबै तहमा सबै शिक्षक साथीहरू सबै विद्यालयमा सबै कक्षा कोठामा सिक्ने वातावरण र सिकाउने वातावरण हामीले निर्माण गर्न सक्यौँ भने त्यहाँबाट नै अहिलेको सबै सक्नेछ सिकाइ दुर्दिन कुरा हुन्छ। त्यसपछि यो पन्ध्र सिकाइ अवस्था भयो भन्ने कुरालाई चाहिँ हामी सुधार त्यसलाई सुधार जान सक्छौँ र अर्को पनि विषय छ अलिकति जान भयो अर्को के चाहिँ अरू पनि किसान सरकारले पनि र आम सरकारहरूले पनि अरू आउने के हुन्छ भने अहिले आठमा पालिका स्तरीय परीक्षा हुन्छ अरू आठमा कति आयो दसमा एसी एकदमै महत्वपूर्ण यो हो हामीले यसलाई हाइलाइट गर्ने यसलाई चाहिँ अनावश्यक रूपमा चाहिँ बढी हाम्रो क्रिएट गर्ने गरेर त्यसलाई नै सबै उपलब्धिको मानक बनाउने र बाह्र कक्षाको त स्कुलले पनि सबै बनाउने भयो माथिल्लो कक्षाको निर्णयहरूमा हामी हेरिरहेका हुन्छौँ तर पहिलो कक्षामा बालबालिकाहरू चाहिँ त्यो आधारभूत भाषिक सिपहरू गणितीय सिपहरू विज्ञानका अङ्ग्रेजीका अवधारणाहरू चाहिँ नबुझिकन नसिकिकन त भयो अधिकार माथि जाने अवस्था छ त्यसले गर्दाखेरि पूर्ण भएको छैन त्यही परमाणु शैलीकै कारण हो पढाउने पछि पढाउँदाखेरि सहयोगदेखि सिक्ने कुराहरू बिच भइरहेका छन् र बच्चाहरूले आठ नौ दसमा चाहिँ आधारभूत भाषिक व्यक्ति सिपहरू नै वैज्ञानिक सिपहरू दिन माथिले गएका छन् पुग्नु त्यसले चाहिँ हामी त्यहाँ कोचिङ ट्युसन गरेर हिँड्ने फेरि पनि पढाउने कुरामा जोड दिने होइन बच्चा कोठामा पढायौँ केही भएन सन्तोषजनक नदी आउने देखिएन फेरि कोचिङको नाममा पढायौँ ट्युसनको नाममा पढायौँ तर सिकाउने कुरामा त्यहाँ पनि ध्यान दिएन किन बच्चालाई गाह्रो भइरहेको छ र उसको आधारभूत उसले त्यो सिक्न पर्ने सिपहरू अवधारणाहरू नमिलेको कारण यस्तो भएको हो भन्ने कुरा भुटान नगरेकोमा हामी चाहिँ माथि कुरा चारोमा पुगेपछि मात्रै कोचिङ ट्युसन र जुन भोटियामा जोड दिने कारण गर्दा सिकाउने जोड दिने प्रतिभा प्रस्फुटनमा जोड दिने र बाल मैत्री वातावरण सिर्जना सिकाउ मैत्री वातावरण सिर्जना गर्ने कुरामा चाहिँ हामी बाल विकासदेखि खास गरी पाँच कक्षासम्म ती कुराहरूमा अलिकति जोड दिन सक्यो भने अन्य बालबालिकाहरू स्वत सिक्ने आफै सिक्ने सेल्फ लर्निङको एउटा चाहिँ जड तयार हुने जुन स्थिति हुन्थ्यो हुनुपर्ने थियो र हुनुपर्ने छ भने पनि केही हो हुनुपर्ने कुरा त्यो कुरामा नै कता न कता ज्ञात छ त्यसले गर्दा अनि हामीले समस्याहरू देखिएको छ भने मलाई
0: घर कविता माथि छ भन्ने भन्दा पनि फाउन्डेसन डर कति छ भन्ने कुराहरू आउँछ सर. अब जस्तो लकडाउनको पिरियडमा विद्यार्थीको क्षमता विकास नगरिकन इन्टिग्रेट गरिएछ अथवा अहिलेको क्षति भनेको अहिलेको एससीको रिजल्टको क्षति भनेको अहिलेको कक्षा आठको यो आधारभूत तहको रिजल्ट राम्रो नहुने भनेको वास्तवमा फाउन्डेसन डर नभए त होइन सर.
1: हामी भएका छौँ विद्यार्थीले सिकेनन् पढेनन् भन्ने आएका छन् तर हामीले विद्यार्थीलाई भर्ती कुरा गर्दाखेरि भर्ती आधारभूत सिप नआएको छन् जुन जोड राम्रोसँग जोडको अवधारणा नमिलेको विद्यार्थीले भटाउ निम्न कटाउ जोडको घटाउनु अवधारणा नमिलेको विद्यार्थीले पुनः को अवधारणा बुझ्न गुणौ गुणनका समस्याहरू समाधान गर्न गाह्रो हुन्छ. जुन घटाउ र गुणन अवधारणा राम्रोसँग नबुझिकन हामी पाठ अगाडि बढाएर पढाउने जाने क्रममा चाहिँ अनि हामी निर्देशको भागामा गर्ने कुरामा हामी प्रयोग गर्छौँ. त्यतिखेर बच्चालाई विद्यार्थीमा झन्झार हुन्छ र फलको उद्योग जोड्ने सिकाइ र शिक्षकको सहजीकरण र बच्चाको ठाउँदेखि वित्तीय सब पैसा भइसक्यो भने चाहिँ रुचि हुँदैन त्यो विद्यालयबाट भाग्न चाहन्छ कतिखेर छुट्टी होला शिक्षक चाहिँ अनुपस्थित भएको दिन विधामा बसेको दिन विद्यार्थी खुसी हुने एउटा हिजो हामीले कुन विद्यार्थीसँग त्यो कुरा हामी हुँदैन आयौँ तर अरू पुस्ताले त्यो कुरा भुल्नु हुँदैन. अब चाहिँ शिक्षकसँग बालबालिकाहरू विद्यार्थीहरू रमाएर आफूले सिक्न चाहेको कुरा कोच रूपमा सोधेर विकास राखेर होइन उसले शिक्षकहरू नै आवश्यक सहयोग पाउने कुरा को एउटा सुनिश्चित बच्चाको ठाउँमा विद्यालयमा हुनुपर्छ. तर त्यो माने सबै ठाउँमा त्यो नभएको पनि छैन फेरि त्यो नभएको भन्ने पनि होइन तर जुन रूपमा चाहिँ हामीले यसलाई चाहिँ अब सबै कक्षाको ठाउँमा चाहिँ भन्नु पर्थ्यो जब नै हामीले चाहिँ सबै बनाउनु पर्ने थियो जब चाहिँ जुन खालको सपोर्ट हुनु पर्थ्यो त्यो त्यो खालको चाहिँ फोकस आयो भने अझै गरिरहेको हुन्छ भन्ने सोचिन्छ. र क्रमशः अहिले चाहिँ अब बाल विकासमा र तल्लो कक्षाहरू दिनुपर्ने कुराहरू रियलाइजेसन पनि अधिकार हो. चितवनको कुरा गर्दा भरपुर मानव विज्ञान कुरा गर्दाखेरि त्यो कुराहरू व्यापक सन्दर्भमा आएको छ र अहिले हामी विज्ञान गर्ने समीक्षा गर्ने कुराहरू पनि एउटा पहिला पूर्वाभ्यास सुरुवात भएको छ र आजको शिक्षा चाहिँ परीक्षा बच्चा आठको रूपमा दिने परीक्षाको नतिजाहरू पनि धेरै कुराहरूमा चाहिँ हामीले समीक्षा गरेर आफ्नो समीक्षा गरेर अब कहाँ त्यसको समीक्षा हो त्यसको समस्याको चुरो के हो जरो के हो भन्ने कुरा पत्ता लगाउनु हामी जरुरी छ. त्यो पत्ता लगाउनु भन्दा हामी जलमा नै पुग्छौँ अनि बाल विकास केन्द्र कक्षामै पुग्छौँ हामी एक दुई तिन चार पाँच कक्षामा नै पुग्छौँ भन्ने मलाई
0: अरू पनि मेरो बच्चाले कति कुरा सिक्नुपर्ने हो छ वर्षको बच्चाले कति सिक्नुपर्ने हो तेह्र वर्षको बच्चाले कति सिक्नुपर्ने हो भनेको जस्तो ज्ञान नलाइएर यति जिपिए यति पर्सेन्टेज भएर मात्रै त्यो विद्यार्थीको क्षमतामा पर्सेन्टेज र जिपिएमा प्रयोग गर्ने र सिकाइ प्रक्रियामा कति हुनुपर्ने भनेको चेतना कम भएको भए पनि त्यस्तो अवस्था आएको थियो त्यो मेरो जिज्ञासा मलाई हाजिर गर्नु छ।
1: यसमा हाम्रो मानसिक साधन पनि यो अब जयपुरले हामी शिक्षा प्रशासनमा रहेका शिक्षाका

0: विद्यालयको छ भन्दा हुँदै यो पाठ्यक्रममा भएका शिक्षा उपलब्धिहरू हासिल हुन सक्छन् भने सैद्धान्तिक मान्यतामा आधारित भएर विकास गरिएको छ र होला त्यसमा पनि केही पाठ्यक्रममा परिमार्जनको निर्णय होला, त्यस्तो पाठ्यक्रममा पनि केही कमी कमजोरीहरू होला, त्यो पनि समय सापेक्ष सुधार गरिदिनु भइएला। तर पनि त्यो मुख्य समय भनेको बालबालिकाहरू सिक्ने विद्यार्थी सहकारी साथीहरूबाट शिक्षकबाट पाठ्यक्रमबाट पुस्तकालयबाट खेलकुदबाट अरू भिन्न क्रियाकलापहरू संलग्न भएर सिक्ने फल भनेको त त्यहाँदेखि विद्यालय नै हो, त्यो सलाह हुनु लाग्छ।
1: यो कारण अझै पनि इन्ट्रेन्स लेभलको कारण हुन्छ सर, सिकाइ हुन्छ र विदेशतिर इन्टरभ्यू लेभलको शिक्षा सिकाइ हुन्छ, त्यो गर्नाले त्यो व्यक्ति व्यवहारिक ज्ञानमा पनि अगाडि बढ्छ। र अहिलेसम्म एउटा शब्द पनि लाग्थ्यो परिचय कार्य भनेर जुन कक्षा एकदेखि तिनसम्मको जुन इन्जिनियरिङ कार्यक्रमको कन्टेन्ट छ सर, कक्षा चारदेखि कक्षा आठसम्म 50% प्र्याक्टिकल 50% थ्योरी कुरा छ, नौ बाह्रमा 75% थ्योरी र 25% प्र्याक्टिकल छ। यदि यसमा त प्र्याक्टिकल नभएर प्रोग्राम खोलेमा नमाहाले विश्व गर्ने बानी छ सर, सबै शिक्षामा त गर्नु होइन होला तर धेरै नै छ सर, किनभने यो कुरा हामीले भनेका छौँ। त्यसमा पनि हामीले एकजना शिक्षकले सिकाइ प्रक्रियामा अगाडि बढ्दै गर्दा त्यो विद्यार्थीको जीवनसँग मेरो जीवन जोडिएको छ, मेरो दायित्व छ, मैले कर्तव्य निर्वाह गर्नुपर्छ भन्ने किसिमको अभिव्यक्ति कसरी दिन सकिएला सर?

प्रार्थना गर्ने आज भेट एउटा मैले दुईवटा परीक्षाको रूपमा बुझमा चाहिँ समस्या देखिन्छ. अर्को के छ भने एउटा विद्यार्थी जुन एकदेखि आठसम्म हुँदाखेरि निरन्तर विद्यार्थी मूल्याङ्कनको गर्ने जुन व्यवस्था छन् त्यसले निरन्तर विद्यार्थी मूल्याङ्कन के हुन्छ भने विद्यार्थीले बालबालिकाले पहिलो इकाइमा अथवा पहिलो पाठमा सिक्नुपर्ने कुरा सबै विद्यार्थीले पन्तीमा उनी एक दुईवटा रेवा बनाएर सबैको उत्कृष्ट नहोला तर आधारभूत विद्यार्थीमा सिकेको छ बुझ्नुमा वातावरण बनाउने सबै बालबालिकाहरूले निरन्तर कुरा सिकेको छु चाहे गरिकै छ बालबालिकाको अब खेलमा रुचि हुने सङ्गीतमा रुचि हुने कलामा रुचि हुने जनरल नलेजमा रुचि हुने र डेली गाइडिङमा रुचि हुने गणितीय कुराहरूमा रुचि हुने विद्यार्थीहरूको फरक फरक रुचि हुन्छ उनीहरूको सिकाइको एकाडेमिक ग्रेड चाहिँ जीवन चाहिँ फरक होला तर माध्यमको सिकाउनु पनि अगाडि गरौँ भनेर भनेको छ तर बच्चा भने आठ कक्षा पुग्नु पुग्छ तर आठ कक्षाको परीक्षामा चाहिँ के हुन्छ भने पाँच सात दस अङ्कको विद्यार्थी दस वर्ष पढेर दस वर्ष विद्यार्थी भएर के के अङ्क ल्याउँछ त्यस कारणले यो एउटा गम्भीर समस्याको विषय हो. न त्यो बच्चा माथि बच्चामा यस्तो नदी आउँछ कि त्यो विद्यार्थीहरूको नवकक्षामा फर्नुबाट वञ्चित हुने अवस्था नपुग्छ. त्यस कारणले नवकक्षाहरू नवकक्षामा फर्नुबाट पनि वञ्चित हुने गरी हामीले पनि नतिजा फर्नुहुन्छ त्यो बालबालिकाहरू साथसँग हामी कहिले पनि त्यो कुरा चाहिँ गर्दैन निरन्तर लाग्छौँ एकपटक पनि उसलाई पनि मेरो कक्षामा हामी हुनु पनि ती विद्यार्थीहरू किनभने सिकाउनु मैले सिकाउनु पनि रोगेश्वरदेखि भने जतिपटक रोगेर भए पनि रोग दिनुपर्थ्यो भन्ने होइन तर सिकाउनु पनि हामी त्यसरी सिकाउनु पर्थ्यो भने केही समस्या छ भने उसलाई पनि तल्लो कक्षामा पनि अरू पुर्याउन पर्ने भए कुनै कुनै कारणले त्यसले लेखियो भने त्यो पनि गर्नु सकिँदैन. नभए रिमेडियल टिचिङको कुराहरू भनेको पनि हामीले विकास संस्थाहरू सिकायो.

0: ja no me som un pensament, no em no pensament, no em चिन्तन मनन र यसमा मैले योगदान गर्ने जनहरूको सर्वनिर्मन भएको छ। सभा पनि धन्यवाद धन्यवाद उनी सबै जस्तै व्यक्तिहरूबाट र सबै सरकारवालाहरूको सभा परिचयबाट शिक्षक साथीहरूको असल अभ्यासहरूमा चाहिँ हामी सिकेर अगाडि बढ्न सकेनौँ। हामी हाम्रो शिक्षालाई एकदमै सुधारको बाटोमा गएर पुऱ्याउन सक्छौँ भन्ने लाग्दछ। त्यो महत्त्वपूर्ण विषयमा मलाई आफ्नो विचारमा हामी अवसर दिनुभएको धन्यवाद धन्यवाद दिन चाहन्छु। धन्यवाद नमस्कार।
1: धेरै धन्यवाद सर। पछिल्लो बेलामा रेडियो सालको सुनेर सुनाएका सम्पूर्ण श्रोता धन्यवाद। प्राविधिक क्षेत्रबाट सहयोग गर्ने चार्जी धन्यवाद। आजका हाम्रा अतिथि नरेन्द्र सरको अभिव्यक्ति हामीले स्वागत गर्न सक्छौँ। शिक्षा क्षेत्रमा राम्रोसँग लग्न गएका सरप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। म छान्न चाहन्छु। हस्त नमस्कार। सबैको दिन शुभ रहोस्। प्रकृति संस्कृति सृष्टिलाई भरपूर प्रयोग गर्दै शिक्षा सिकाइमा अगाडि बढाउ। आजको आवश्यकता भनेको शिक्षा सिकाइमा चिन्तन हुनु पर्यो, चिन्ता हुँदैन र हामी यो चिन्तनका साथमा गर्नुहोस्।

सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो 99.8 साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM

नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। प्रचलित कानून र विधि विधान मिचेर राष्ट्रिय कोषबाट खर्च भएको रकमको आकार करिब 1 वर्षको बजेट बराबर हुन लागेको छ। महालेखा परीक्षकको कार्यालयले राष्ट्रपतिलाई बुझाएको र त्यस लगत्तै सार्वजनिक गरेको 63 वार्षिक प्रतिवेदनमा हालसम्मको कुल बेरोजू 15.43 अर्ब रूपियाँ पुगेको छ। पछिल्लो 1 वर्षमै करिब 3 खर्बको हाराहारीमा बेरोजू बढ़ेको छ। गत वर्ष कुल बेरोजू रकम 12.84 अर्ब रूपियाँ रहेको थियो। चालू आर्थिक वर्षमा सरकारले 19.64 अर्बको बजेट वक्तव्य जारी गरेको थियो। बजेट वक्तव्यको अनुपात हेर्दा कुल बेरोजूको रकम 80% हाराहारीमा पुग्न लागेको छ। 5 वर्ष अघिको तुलनामा बेरोजू रकम पनि आधाले बढ़ेको छ। महालेखा परीक्षक टोयम राय लगायतको महालेखा परीक्षकको कार्यालयमा उच्च पदस्थ अधिकारीको टोलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर 63 वार्षिक प्रतिवेदन बुझाएको हो। महालेखा परीक्षकको कार्यालयले वार्षिक आर्थिक वर्ष 2081-82 राज्य कोषबाट भएको आर्थिक कारोबार र अन्य काम कार्यवाहीको लेखा परीक्षण गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सांसद विश्वराज पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह भाषण र भेटघाटमा भन्दा जनताको पक्षमा नतिजामुखी काम गर्नमा तल्लीन रहेको स्पष्ट पार्नु भएको छ। नेपाली रेडियो नेटवर्कको चर्चित कार्यक्रम नेपाली बहसमा कुरा गर्दै उहाँले पछिल्लो समय संसदमा प्रधानमन्त्रीको अनुपस्थिति र सर्वसाधारण तथा नेताहरूसँगको कम भेटघाटलाई लिएर प्रतिपक्ष र संचार माध्यममा उठेका प्रश्नहरूको प्रति रक्षा गर्नुभएको छ। सांसद पोखरेलले पुराना राजनैतिक दलहरूको जस्तो केवल कुरा गर्ने र प्रचारमुखी शैली रासोपा र प्रधानमन्त्री शाहको नरहेको जिकिर गर्नुभएको छ। उहाँले संसद र संसदीय गतिविधिमा प्रधानमन्त्रीको उपस्थितिको आफ्नै कार्यतालिका हुने भन्दै बाहिर हल्ला गरिए जस्तो भेटघाट नगर्नुको अर्थ काम नगर्नु नभई ठोस परिणाममुखी काममा व्यस्त हुनु रहेको दावी गर्नुभयो। संसदमा नीति तथा कार्यक्रम र बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने दवाब विपक्षीहरूले दिइरहेका बेला राष्ट्रपतिले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण उहाँले तोकेको व्यक्तिबाट पनि काम कार्यवाही अघि बढ़ाइने व्यवस्था गरिएको समेत उहाँले बताउनु भएको छ। यस्तै सोही कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले संसदप्रति जवाफदेही नहुने हो भने कुशको प्रधानमन्त्री बनाएर पनि राख्नुपर्ने कड़ा व्यङ्ग्य गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको चर्चित कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुराकानी गर्दै शाहीले प्रधानमन्त्रीको संसदमा अनुपस्थिति विषयमा भौतिक रूपमा प्रधानमन्त्री नै नचाहिने भए कुशको प्रतीक बनाएर राखे पनि हुने भन्दै व्यङ्ग्य गर्नुभएको हो। प्रधानमन्त्री संसद र संसदीय समितिहरूबाट भाग्ने वा उपेक्षा गर्ने शैलीले लोकतान्त्रिक र संसदीय मूल्य मान्यता तथा प्रणाली नै संकटमा पर्ने शाहीको तर्क छ। त्यस्तै उहाँले रासपाका सभापति रवि लामिछाने विचराका पात्र भएको संज्ञा दिनुभएको छ। नेता शाहीले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन नसक्नुले लामिछाने सत्तामा भएर पनि विचरा र शक्तिहीन पात्र जस्तो देखिएको दावी गर्नुभएको छ। सर्वोच्च अदालतले 100 रूपियाँ माथिको दैनिक उपभोग्य वस्तुमा सरकारले उठाउन लागेको भन्सार शुल्क रोक्न अन्तरिम आदेश जारी गरेको छ। नेपाल भारत सीमा नाकाबाट सर्वसाधारणले ल्याउने 100 रूपियाँ भन्दा माथिको वस्तुमा सरकारले लगाएको भन्सार करमा सर्वोच्चले तत्कालका लागि रोक लगाएको हो। शुक्रबार सर्वोच्चका न्यायाधीश हरिप्रसाद पुयाल र टेक प्रसाद ढुंगानाको संयुक्त इजलासले दैनिक उपभोग्य वस्तुमा भन्सार शुल्क नउठाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र अर्थ मन्त्रालय सहितका निकायलाई अन्तरिम आदेश दिएको छ। अर्थ मन्त्रालयको सोही कडाई विरूद्ध अधिवक्ताहरू अमितेश पण्डित त्यसै गरी आकाश महतो सुयोग सिंह र प्रशान्त विक्रम शाहले वैशाख 14 गते अदालतमा रिट दायर गर्नुभएको थियो।

0: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार। नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क। यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ को सर्वोच्च नीति निर्माण तह 79 विश्व स्वास्थ्य महासभामा नेपालले यस वर्ष उपाध्यक्षको जिम्मेवारी सम्हाल्दैछ। आगामी 2083 जेठ 3 गतेदेखि 10 गतेसम्म स्विजरल्याण्डको जेनेभामा हुने यस महासभामा नेपालले उपाध्यक्षको भूमिका निर्वाह गर्दै विश्व स्वास्थ्य कूटनीतिमा आफ्नो प्रभाव विस्तार गर्ने भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको नेतृत्वमा 3 जनाको टोली आज जेनेभा प्रस्थान। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ को सर्वोच्च नीति निर्माण तह 79 विश्व स्वास्थ्य महासभामा नेपालले यस वर्ष उपाध्यक्षको जिम्मेवारी सम्हाल्दैछ।

नेपाली प्रतिनिधि मण्डलले यस मंचमा नेपालको तर्फबाट नेतृत्वदायी प्रस्तुति दिनेछ। अन्तर्राष्ट्रिय मंचहरूमा सहभागिता जनाउने क्रममा विगतमा ठूलो संख्यामा प्रतिनिधि मण्डल पठाउने जम्बो टोलीको प्रवृत्ति रहँदै आएकोमा यसपटक सरकारले त्यसमा सुधार गर्दै छरिकौं र विज्ञ सम्बन्धित टोली मात्रै पठाउने निर्णय गरेको मन्त्री महतोको सचिवालयले जनाएको छ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक बस्दैछ। बैठकमा पार्टीभित्रको कार्य विभाजनबारे छलफल हुने एमाले केन्द्रीय सचिवालय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले बताउनुभयो। साथै फागुन 21 गतेको निर्वाचनको समीक्षा समेत हुने बताइएको छ। निर्वाचनमा लज्जास्पद नतिजा ल्याएको भन्दै नेतृत्वले त्यसको जिम्मेवारी लिनुपर्ने आवाज पनि उठिरहेको छ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले जेएनजी आन्दोलनका घाइते तथा शहीद परिवारसँग यसअघिको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नु भएको छ। संविधान संशोधनका विषयमा सुझाव संकलनका लागि कार्यदलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उनीहरूलाई छलफलका लागि बोलाएको थियो, तर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आएपछि उनीहरूले विगतको सरकारसँग भएका सम्झौता पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै गुनासो गरेका थिए। उनीहरूले आफ्ना माग सम्बोधनका लागि सहजीकरण गरिदिन समेत संयोजक शाहसँग आग्रह गरेका थिए। उनीहरूको गुनासो सुनेपछि शाहले वर्तमान सरकार जेएनजी आन्दोलनकै जगमा बनेको र यसले जेएनजीको हकहितका लागि निरन्तर काम गरिरहने बताएका छन्। सर्लाहीको हरिपुर नगरपालिका 5 कृष्ण इटा उद्योगमा चाङ खस्दा 3 मजदूरको मृत्यु भएको छ। उक्त घटनामा 2 घाइते भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा गोडैता नगरपालिका 7 50 वर्षीय फिताही मंसूर, गोडैता 9 35 वर्षीय शम्भु रावत र भारतको लखिमपुरका 35 वर्षीय अंगद कुमार रहेका छन्। प्रहरीले शुक्रबार साँझ 36 उद्धार गरी घाइतेहरूलाई प्रादेशिक अस्पताल मंगलवामा पठाएको जनाएको छ। हाल नेपालमा पश्चिमी न्यूनचापीय वायु त्यसै गरी स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल गण्डकी सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको छ। दिउँसो कोशी लगायतका बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी हिमाली पहाड़ी तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नायमसँगको कुराकानीका क्रममा पश्चिम एसियामा शान्ति ल्याउन भारत जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन्। मोदी र अल नायम बीचको भेट मोदी खाड़ी देश पुगेको केही समयमै भएको थियो। यो मोदीको 5 देशको भ्रमणको पहिलो चरण हो, जसमा 4 युरोपेली देशहरू पनि समावेश छन्। यूएईका राष्ट्रपतिसँगको भेटमा शुरूआती मन्तव्य राख्दै मोदीले भने, हामी युएईमाथि भएको आक्रमणको निन्दा गर्छौं। युएईमा अमेरिकाको एक प्रमुख सैन्य अखड़ा छ। युद्धका क्रममा इरानले धेरै पटक युएईलाई निशाना समेत बनाएको थियो। मोदीलाई विमानस्थलमा अल नहनले स्वागत गरेका थिए, जसले यस भ्रमणको महत्वलाई दर्शाएको छ। उनलाई गार्ड अफ अनर पनि दिइएको थियो। विशेष सम्मान स्वरूप उनको विमानलाई युएईका सैन्य लड़ाकू विमानहरूले स्कटिङ गरेका थिए। सामाजिक सञ्जालको पोस्टमा मोदीले आबुधाबी विमानस्थलमा स्वागत गर्न आएका यूएईका राष्ट्रपतिको सौहार्दपूर्ण व्यवहारप्रति आभार प्रकट गरेका छन्। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत आज नेपाल र अमेरिका बीच खेल हुँदैछ। कृतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान 9:30 शुरू हुनेछ। खेल नेपाल अमेरिका र स्कट ग्रान्ड बीच जारी श्रृंखलामा हालसम्म 2 खेल सकिएका छन्। दुवै खेलमा स्कट ग्रान्ड विजयी भएको छ। पहिलो खेलमा स्कट ग्रान्डले नेपाललाई डकर्ट लुइस नियमका आधारमा 2 पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कट ग्रान्डले अमेरिकालाई सोही नियमका आधारमा 2 रनले नै पराजित गरेको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 अंक तालिकामा नेपाल 7 स्थानमा छ। नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट हुन अब बाँकी सबै 11 खेल जित्नुपर्ने दबावमा रहेको छ। त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ। नेपाल अहिले 25 खेलपछि 8

जीत र पन्ध्रमा हार तथा दुई खेलमा अनिर्णित हुँदै अठार अंकका साथ तालिकाको आठौं स्थानमा छ। साथै अमेरिका 25 खेलबाट 18 जीत सातमा हारसँगै 36 अंकका साथ दोस्रो स्थानमा रहँदा स्कटल्याण्ड पहिलो स्थानमा छ। स्कटल्याण्डले 30 खेल मध्ये 16 जीत 8 हार र 6 खेलमा अनिर्णित हुँदा कुल 38 अंक जोडेको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकै साथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: मानवता हाम्रो धर्म हो। नेपाल रेड क्रस सोसाइटी दिव्यनगर उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पारिदिनुहुन हार्दिक अनुरोध गर्दछौ। तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ। आउनुहोस् रक्तदान गरौ, जीवन बचाऊ। रक्तदान गरौ, मानवताको सेवा गरौ। रक्तदान हुने मिति यही 2083 साल जेठ 2 गते शनिबार समय बिहान 7 बजेबाट। रक्तदान हुने स्थानहरू लाहुरे चोक, ज्योति नगर, हद्रौली बजार। रक्तदान गरौ, जीवन बचाऊ।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल।
3: खरो विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा तयारी चल्छ।

0: برای سوتان کتربان بہت سمار کھیم با مپسپید بھائیس کے کوئی شور پانی بہت دیس مریکہ ہنسے بسا سے یورو بھومستی سن رواتے ایک ساتھ پسار بھائی کو چھوڑی سن پلک تو مہم پاسی اور نپالی بھائی تو برکم مارفت پنی پائی تکر سمیر آخو بھائی کو شکر پر روحت گا مرگی مارے مانچے اندر ون مگار پاک پنی ایک ساتھ سمیر آخو بھائی کو سو نپالی بہت سمار بیس با بیس کا غدین سمیر آخو سا پریچرچا کرنے کرنا سو سارا جکا آتک ساس کے دکھر میں دکھرانی تک جسے بچار سا پریچرچا کرنے کرنا سو رہا تک خراب بیس با نپالی کو ریس کا نیتا کھن کس سال دونوں سا تاوزی نپالی اپنی ہیت سے لکھا کہ نپالی بہت سمار لائے ہلائی سوارے میں بچار جو اسکار
1: होइन
0: नेपाली कङ्ग्रेसको विधानलाई मिलाउनका निम्ति मतभेद मिलाउनका निम्ति तपाईँहरू सक्रिय बन्नुपर्ने हो नेपाली कङ्ग्रेसलाई हिंसा बनाउन बनाएर लैजान सक्नुपर्ने हो अझै पनि छिन्न भिन्न किन किन समानान्तर गतिविधिहरू चलिरहेका छन् कङ्ग्रेसभित्र अहिलेको अवस्थामा
1: नेपाली कङ्ग्रेसलाई चाहिँ एकजुट बनाएर लैजानु पर्ने चुनौती छ अहिले विशेष अधिवेशनबाट स्थापित नेतृत्वले बोर्डले पनि युवा हुनुहुन्छ उहाँहरूले चाहिँ परिपक्वता र उदारता दुइटै देखाएर असल वर्षले चाहिँ काम गरिरहेको सङ्घर्ष गरिरहेको मुलुकलाई सञ्चालन गरेको पार्टीको नेतृत्व गरेर सबैलाई चाहिँ समेटेर लैजानुपर्छ भन्ने मेरो मान्यता छ
0: तर विशेष महाधिवेशनबाट वैधानिकता पाएको नेतृत्वको भनेको मान्न छोडेर समानान्तर गतिविधिहरू चलाइरहनु भएको छ नि तपाईँहरूले भन्ने आरोप छ नि त होइन
1: होइन अदालतले निर्वाचन आयोगले मान्यता दिएको छ अदालतले पनि मान्यता दिएको छ गगन थापाजी नेतृत्वको कङ्ग्रेसलाई हामीले चाहिँ माना छौँ उहाँलाई सभापति माना छौँ तर तपाईँहरू सबैलाई थाहा छ कि विशेष महाधिवेशनमा आधाजति मान्छेले मात्रै भाग लिएका थिए र आधाजति मान्छे बाहिर थिए
0: तर नेपाली
1: कङ्ग्रेस चाहिँ सबैको क्रियाशील सदस्य साधारण सदस्य मात्रै होइन यो मुलुकको प्रजातान्त्रिक आन्दोलन हो यो प्रजातान्त्रिक आन्दोलनमा यसका शुभेच्छुकहरू आम जनताहरू राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा पनि नेपाली कङ्ग्रेसका प्रति आकर्षित नेपाली कङ्ग्रेसका शुभेच्छा राख्ने ठूलो जनसमुदाय छ त्यसकारण सबैका सरकारहरूलाई सम्बोधन गरेर अगाडि बढ्नु नेपाली कङ्ग्रेस नेतृत्वको कर्तव्य हो र यो काममा उहाँहरू लाग्नुपर्छ सबैलाई थाहा छ तपाईँलाई पनि थाहा छ मलाई पनि थाहा छ विशेष अधिवेशनमा 54% मान्छेले दस्तगत गरेर बोलाएका थिए 54%ले भाग लिए मान्छेले भाग लिएनन् भाग नलिएका मान्छेहरूको सरकार एकै पार्टीभित्र सम्बोधन हुनुपर्छ तपाईँहरूले पनि परिवार चलाइराख्नु भएको छ परिवारमा के कुराको फरक मत आयो मतभेद भयो भने पनि सरकारहरू परिवारभित्र सम्बोधन गर्नुपर्छ
0: आफ्नै ढङ्गले अगाडि बढ्ने होइन नेतृत्वलाई चाहिँ नमान्ने अब वैधानिकता पाइसकेको नेतृत्वलाई पनि त अब समाधान बिना समाधानतर्फ पनि उन्मुख हुनु पर्यो नि त तपाईँहरूले समाधानजनक उपस्थिति खोजेको के हो कसरी मिलाउन सकिन्छ होइन कहाँनिर चाहिँ यो हल अड्किएको हो यसको बारेमा अलिकति स्पष्ट पारौ नि त
1: अब घरमुनीको घरमुनीले सबैलाई समायोजन गर्नुपर्छ र सबै घरमुनीहरूले चाहिँ सबैलाई समेट्ने बाटोमा चाहिँ अगाडि बढ्नुपर्छ जस्तो लाग्छ अब घरमुनीको भनाइ मान्ने तपाईँको एकदम गम्भीर प्रश्न आएको छ त्यो सम्बन्धित साथीहरूलाई सोद्धा राम्रो हुन्छ साथीहरूले घरमुनीकै भनाइ माने उचित होइन होइन घरमुनीले
0: चाहिँ बाहिरतिर सबैले सम्झाएको जस्तो तर भित्रभित्र डन्डा
1: होइन म त्यो कसैले आरोप लगाउने पक्षमा छैन म यति मात्रै भन्न चाहन्छु कि अदालतबाट मान्यता प्राप्त नेतृत्वलाई हामीले नै भन्ने कुरा छैन होइन मैले भनिसकेँ नि आधा मान्छेको उपस्थितिमा अधिवेशन भयो आधाले चाहिँ पुरानो केन्द्रीय समिति हटायो अदालनी नयाँ केन्द्रीय समिति बनायो. अदालनी चाहिँ आफैले गरेको अध्यावधिकलाई पुनः अध्यावधिक गर्ने कुरा चाहिँ अगाडि बढ़िरहेका छ. एकचोटि अध्यावधिक रहेर देश विदेश ठाउँबाट विभिन्न ठाउँबाट आएर ओडामा गएर नवीकरण गरिसकेपछि त्यसको लागि लाग्ने शुल्क तिरिसकेपछि फेरि अध्यावधिक के कारणले गर्नुपर्ने हो त्यसको बादले औचित्य स्थापित हुन सकेका छैन. किसान यदि कुनै मान्छेको नाउँ छुट्या छ काटिया छ नवीकरण हुन बाँकी छ नयाँ लिन पनि बाँकी छ या चाहिँ कसैको टेलिफोन नम्बर छैन या चाहिँ कसैले शुल्क तिरेको छैन या कोही पार्टी छोडेर गयो या पार्टीको अनुशासन भङ्ग गर्यो भनेपछि पर्सन टु पर्सन अध्यावधिक हुन सक्दछ खपवट हुन सक्छ. तर आम 9 लाख मान्छेलाई चाहिँ फेरि तपाईँहरू चाहे अध्यावधिक गर्नुहोस् भन्दाखेरि सबैलाई असुविधा हुन्छ. अहिले चाहिँ त्यो काम गर्नलाई सकिरहेका छैन. अहिले 2-3 चोटि टाइम बढाउँदाखेरि पनि अध्यावधिक गर्न सकिने परिस्थिति आइरहेका छन् किनभने खेतीपातीको समय छ. कोही देशमा छ कोही विदेशमा छ 20% पपुलेसन त नेपाल बाहिर छ. यस्तो अवस्थामा चाहे पार्टी साङ्गिरिनु पार्टी खुम्चिनु आम कार्यकर्ताले पार्टी परित्याग गर्नु या यस्ता कुरामा सहभागी नहुनु जस्ता कुराले चाहिँ पार्टीमा नेतृत्व नियन्त्रणको कुरो मात्रै होइन नेतृत्वलाई सर्वस्वीकार्य र पार्टीलाई चाहिँ सर्वग्राह्य बनाएर सहभागितामूलक बनाएर अगाडि बढाउने प्रक्रिया पनि चाहिँ यसले कमजोर हुन्छ.
0: अहिले तर चाहिँ गगन थापा पक्षले चाहिँ नेपाली कंग्रेसभित्रै पनि खड्का पक्ष वा देउवा पक्ष भन्ने गरिएको छ. इतर पक्षकालाई तितरभित्र पार्नका निम्ति विभिन्न व्यक्तिहरूलाई आफ्नो पक्षमा ल्याउनका निम्ति तिग्रम मारि त गरिरहेछन् त होइन.
1: म अब त्यतातिर म चाहिँ व्यक्तिगत रूपमा कसले के गरिरहेका छ कसले के भनिरहेका छ भने कसैलाई आरोप लगाउन चाहन्न. म यति
0: मात्रै
1: नेपाली कंग्रेस चाहिँ एकजुट बनाएर लैजानु पर्ने च्यालेन्ज छ. नेपाली कंग्रेस चाहिँ छिन्न बुझ्नु भएको छ. नेपाली कंग्रेस कमल खुटेको जस्तो भएको छ. गएको निर्वाचनमा 163 सिटमा 18 सिट मात्रै जितेका छ. 27 लाख भोटमा जम्मा 17 लाख भोट मात्रै आएको छ. नेपाली कंग्रेस पहिलेको भन्दा कमजोर भयो खुम्चे अब थप खुम्चे भनेपछि प्रजातन्त्रका लागि राष्ट्रका लागि आशा लागि पनि दुर्भाग्य हुन्छ.
0: हिजो त गठबन्धन हुन्थ्यो होइन विभिन्न दलहरूसँग मिलिन्थ्यो गठबन्धनका कारणले गर्दाखेरि चाहिँ अहिलेसम्म कंग्रेस बलियो बन्दै आएको थियो तर अहिले त सिङ्गल सिङ्गल लड्दाखेरि त गगन
1: थापा कांग्रेस मजबूत हुन्छ. कांग्रेस मजबूत भयो कांग्रेसले ज्यादा सिट ल्यायो भनेर चाहिँ यो गठबन्धन गर्नुहुन्न त हामीले आफैले भन्यौँ नि त पार्टीकै साथीहरूले नेताहरूले भने होइन गठबन्धन गर्नुहुन्न. यो कुराले चाहिँ पार्टीलाई ज्यादा सिट ल्याउँथ्यो ज्यादा भोट ल्याउँथ्यो मुलुकलाई स्थिरता दिन्थ्यो कांग्रेसको सिट ज्यादा आउँथ्यो त्यो कुरा हुनुहुन्न किन भन्नु त.
0: तर एउटा कुरा के छ भने नि तपाईँहरूलाई चाहिँ एउटा आरोप के लगाइन्छ भने निर्वाचनमा पनि सहभागी हुने टिकट पनि लिने सभापतिकै हस्ताक्षरको टिकट पनि लिने फेरि समानान्तर गतिविधिहरू पनि गर्ने यो गर्नु खोजेका थियौँ भन्ने उहाँहरूको आरोप छ
1: होइन. पार्टीको निर्वाचन भनेर चाहिँ पार्टीले भाग लिएको होइन. हाम्रो पार्टी दुईवटा छ पार्टी एकै छ. पार्टीको झन्डा चार तारै छ. पार्टीको चुनाव चुनाव रुख छ. पार्टीको केन्द्रीय समितिको बैठक बसेर सभापति महामन्त्री र कसैहरूलाई पनि अधिकार प्रत्यायोजित गरेर उम्मेद्वारको नाम चाहिँ निर्वाचन आयोगमा पुर्याउनका लागि अधिकृत दस्तखत भनेर चाहिँ तय गर्छ. त्यो जसको पनि गर्न सक्छ. त्यस कारण चाहिँ यदि त्यसरी चाहिँ दस्तखत गरेर निर्वाचन लड्ने बित्तिकै त्यो चाहिँ त्यसको बोल्ने भन्ने पार्टी यसरी चल्नुपर्छ यो बाटो राम्रो हो यो नराम्रो हो भनेर पार्टीको एकताको कुरो गर्ने पार्टीभित्र आफ्नो धारणा राख्ने पार्टीका साथीहरूलाई चाहिँ पार्टीलाई सशक्त बनाउनका लागि क्रियाशील हुन आग्रह गर्ने अधिकार कुञ्चित हुन्छ. पार्टीलाई छोडेको भयो कसैले चाहिँ एमालेको मान्छेले चाहिँ चुनाव लडेको भयो या एमालेको टुक्रेटबाट चुनाव लडेको भयो या श्री सिन्हामा लडेको भयो या चाहिँ तारा सिन्हामा चुनाव लडेको भयो या घन्टी सिन्हामा चुनाव लडेको भयो एउटा काङ्ग्रेसको चुनावमा टिकट मत चाहे चुनाव लड़ू और कांग्रेस को अदालत ली चाहे मान्यता दिए वो अध्यक्ष को दस्तखत मत चाहे चुनाव लड़ू भनेपछि चुनाव लड़ने पुराना चाहे के विवाद भएर हामी यसै पार्टीका त हुन् सबै पहिल्यैदेखि चुनाव लडी आएका चुनाव जितेका र चुनावमा चाहिँ उम्मेद्वार भएका मान्छेहरूले चाहिँ चुनाव लड्ने बित्तिकै त्यसपछि यदि बोल्नु नपाइने भएपछि त चुनाव लडेपछि चाहे कुनै दस्तखतमा लडेपछि बोल्नु नपाइने हो भने त त्यो त प्रजातन्त्र भयो नि
0: तर गभर्नर थापा पार्टीले भन्दैछन् दयान्त साहुजी अब अहिलेको बदलेर हाम्रो कामै छैन कारणै छैन पार्टीले मिलाएर लैजानु भनेर तपाईँलाई आउनु साढे पाँच आउनुहोस् होइन साढे पाँचसँग तपाईँहरू किन रिसाउनु भएको छ भनेर तपाईँहरूले आग्रह गर्दै हुनुहुन्छ नि त होइन
1: होइन सामेता आउने कुरा सामेतासँग रिसाउने कुरा त हुँदै भएन नि हामीले चाहिँ नेतृत्वलाई के आग्रह गरिरहेका छौँ भने तपाईँहरू चाहिँ पार्टीलाई समेटेर लैजानुहोस् अहिले च्यालेन्जिङ परिस्थिति छ 23 र 24 गते अगाडि संसदमा सबभन्दा ठूलो पार्टी र मुलुकमा सरकार सञ्चालन गरिरहेको पार्टी अहिले खुम्चिएर अत्यन्तै साङ्ग्रो भएको छ अत्यन्तै सानो भएको छ अब हामीले चाहे तपाईँहरूले यो सानो पार्टीको सभापति बनाएर अरू खुम्च्याएर लैजानु पर्ने कुरा या सानो पार्टीको पदाधिकारी बन्ने कुरा र हामीले चाहे सानो पार्टी को कार्यकर्ता बन्ने कुरा यो कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन पार्टीलाई विस्तारित गरौं पार्टीलाई फैलाउ पार्टीमा सबैको अस्तित्वलाई अस्तित्वलाई चाहिँ हामीले स्वीकार गरौं यो पार्टी भनेको एकजनाको होइन एउटा पदाधिकारीको होइन एउटा वर्गको होइन एउटा उमेर समुदायको होइन एउटा विचार समूहको होइन त्यसकारण पार्टी भनेको सबैको त्यसकारण आम जनता पनि चाहिँ नेपाली कंग्रेसका प्रति माया स्नेह राखेर बसेका छ भने यो पार्टीलाई फैलावट गर्ने कुरा यो पार्टीलाई विस्तार गर्ने कुरा बलियो बनाउने कुरा एकता पार्टीभित्र स्थापित गर्ने कुरा पार्टीलाई पुनर्जागरण गरेर पार्टीलाई सुदृढ बनाएर लैजाने कुरा त चाहे कुनै पनि हालतमा चाहे वर्जित हुन सक्दैन गलत हुन सक्दैन
0: पार्टी विभाजनको सन्दर्भमा पुगेको हो कि चाहिँ
1: होइन पार्टी विभाजन किन गर्ने विधान यति छ तपाईँले भनेको जस्तै सबैले चार पार मानेका छौ रूप चुनाव चुनावमा सबै निर्वाचनमा गएका छौ यस्तो अवस्थामा पार्टी विभाजन हुनु नदिने दायित्व चाहिँ पार्टीको जो संस्थापन छ पार्टीको जुन लिडरसिप छ त्यसको उनीहरूले चाहिँ परिपक्वता पनि देखाउनु पर्छ विवेक पनि देखाउनु पर्छ हात पनि देखाउनु पर्छ आत्मकेन्द्रित भएर चाहिँ जानुहुन्न मैले त्यो दुई तिनवटा कुराको चाहिँ स्पष्टता मार्फत आग्रह गर्न चाहन्छु कि नेपाली कंग्रेस यस्तो पार्टी हो जो यति कोही बेलाको बेलामा पनि भूदेव राई चाहिँ निर्वाचन लडेको पार्टी हो स्थिति किसिमको चाहिँ निर्विरोध हुनुभयो तर त्यसपछि विगत सरका विरुद्ध त चिरञ्जीवीजी लड्नुभयो नरहरीजी लड्नुभयो बिरबहादुर चाहिँ पदनजी लड्नुभयो विजय स्वयंका विरुद्ध पनि त्यसै गरेर सुशील कोइराला शेरबहादुर शेरबहादुरजीको विरुद्धमा रामचन्द्रजी लडेको चाहिँ हामीसँग चाहिँ इतिहास छ त्यसमा अरू पनि मान्छेहरू चाहे शेखर कोइराला शेरबहादुरजीका विरुद्ध लड्यो भने पार्टीभित्र प्रजातान्त्रिक पार्टीभित्र फेर फुटिङ हामी सबैलाई प्रतिस्पर्धा गर्ने बराबर अधिकार दिनुपर्छ हामीले चाहिँ कसैलाई क्रियाशील सदस्यता दिने कसैलाई नदिने भन्ने कुराका लागि पनि एउटा आधार चाहिन्छ किनभने हामीले भर्खरै अहिलेकै पार्टी सभापति गगन थापाजीकै नेतृत्वमा रहेको सदस्यता क्रियाशील सदस्यता छानबिन समितिबाट हामीले चाहिँ क्रियाशील सदस्यता नवीकरण पनि गरेका छौँ नयाँ क्रियाशील सदस्यता प्रदान पनि गरेका छौँ त्यसलाई यदि पार्टी कसैले छालाचरण हटाउनु पर्यो अनुशासन टुटाचरण हटाउनु पर्यो त्यो कैफियत छ भनेपछि त्यो कैफियत दूर गर्नु पर्यो तर अब यस्तो चिज के छ भने त्यो नयाँ नवीकरण गर्नु भन्दाखेरि जस्तो 8 लाख 9 लाख मान्छेसँग चाहिँ सञ्जाल गरेर जस्तो कुरा भयो सबैले देश विदेशबाट गाउँ बस्तीबाट आएर नवीकरण गरेछन् नवीकरण गरेर पैसा तिरेछन् 5-5 वर्षको नवीकरण गरेर गएका छन् नयाँ सदस्यता लिएका छन् यसले चाहिँ पार्टीभित्र अध्यावधिकको कुरा चाहिँ पार्टीको कार्यालयको कुरो मात्रै हो पिताजीको नाउँ छ, माताजीको नाउँ छ, आफ्नो ठेगाना छ, सबै कुरा छ, त्यसमा त्यो सबै छन्, त्यो डिजिटलै छ। तपाईँहरू कन्फ्युजन नहुनुहोस् न पत्रकार मित्रहरू, तपाईँहरू खालि तर्कका लागि मात्रै तर्क प्राप्त नसक्नुहोस् कि यथार्थ गयो भने सबै कुरा डिजिटलाइज छ नि।
0: अहिले पुरानो नवीकरण भएकै सदस्यताहरूलाई चाहिँ डिजिटलाइज गर्नुपर्छ भन्ने यहाँको भाग छ होइन,
1: डिजिटलाइज छँदैछ भनेर छ भने मान्छन् कमी कमजोरी छ, कसैको फोन छुट्याएको छ भने ल्याएको पिताजीको नाउँमा छ, तलमाथि भएको छ भने त्यसलाई सुधार्नु भयो, नाम जात कहीँनिर तलमाथि भयो भने त्यसलाई सच्याएको हो, यदि कोही मान्छे दिवङ्गत भयो भने त्यो नाम हटाएको हो।
0: तपाईँले तीनजनाले प्रश्न गर्नु भएको छ, एकताबद्ध गर्नु शर्तहरू के हुन्, एक दुई तीन भनिदिनु सभा भन्नुभएको छ राम्रो दादा।
1: अब म चाहिँ यो एकताबद्ध गर्ने शर्त के हो भने अध्यारोपको कुरा गरेर कसलाई क्रिएसन राख्ने, कसलाई हटाउने, कहाँ जित्ने, कहाँ हार्ने भन्ने कुरा चाहिँ गर्ने होइन। यो अध्यारोपित भइसक्यो, सबै क्रियाशील सदस्यलाई समान रूपमा मान्यता दिएर स्वच्छ निर्वाचन गर्नुपर्छ। दोस्रो, आधा मान्छेले महाधिवेशनमा, विशेष महाधिवेशनमा भाग लिए, आधा मान्छे चाहिँ बाहिर छन्, त्यसकारण बाहिर रहेको पक्षका सरकारहरू प्रतिनिधित्व सरकारलाई पनि सम्बोधन हुने गरेर चाहिँ अगाडि बढ्नुपर्छ। तेस्रो कुरो, निष्पक्ष धाँधलीरहित पार्टीभित्र पनि निर्वाचन गर्नुपर्छ। देशभित्र जसरी निष्पक्ष चुनावको हामीले चाहिँ अपेक्षा गराउँछौँ प्रजातन्त्रमा, अन्तर पार्टी लोकतन्त्र पनि त्यही निष्पक्षतामा आधारित भएर अगाडि बढ्नुपर्छ। त्यसै गरेर त्यसका लागि जुन निर्वाचन आयोग छ त्यो सबैको प्रतिनिधित्व र कुनै विवाद नभएका मान्छेहरू चाहिँ राखेर निर्वाचन आयोगको गठन गर्नुपर्छ। सदस्यता छानबिन गर्दाखेरि अनि हामीले चाहिँ सदस्यता छानबिन गरे, कमी कमजोरी छ भने हटाए, पुराना अध्यापित भइसकेका या भन्ने क्रियाशील सदस्यता लिएका या नवीकरण गरेका मान्छेहरूलाई मान्यता दिएर अगाडि बढ्नुपर्छ। पार्टीलाई बलियो बनाउने काममा जानुपर्छ, पार्टी सहमतिका आधारमा, एकताका आधारमा चल्नुपर्छ भन्ने हाम्रो आग्रह।
0: महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
1: मलाई आफ्नो विचार राख्ने अवसर दिनुभयो, त्यसको लागि तपाईँलाई पनि म धन्यवाद दिन
0: चाहन्छु। नेपाली कंग्रेसका नेता पूर्व मन्त्री एनपी साउत आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्रामले चाहिँ विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै

यो नयाँ वर्षको अवसरमा सेमसङका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ सहज इएमआईमा खरिद गर्न सकिन्छ।

0: नयाँ वर्षको अवसरमा भेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा सेल्स अन गिफ्ट्स. वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन, फ्री स्ट्यान्डिङ ओभन, प्रेसर कुकर नागरिकता मात्र भए पुग्छ. समझ ईएमआई मार्फत खरिद गर्न सकिन्छ.
1: यो नयाँ वर्षको अवसरमा माइडिया का विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक. साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट. खरिद खरिदमा सर्च किट र बफरमा माइडिया 5 से

0: 但我不好，我发力不好，我斜发力不好，啥啥他妈，人丁更是娇娇，人丁更不在，是不是感觉不在？我弟兄我还没跟你讲，你看那个贝斯瓦拉斯，苏东方巴迪卡，双双，你把高丽卡，对吧 ？AIZ， 比苏拉斯不可能上，比苏蒂，你把那个电视里看的，你把你报上来，所有人都在，都是干。
1: नमस्कार
0: धन्यवाद प्रधानमंत्री बारे में सारे की भाई को साथ करो
1: के भएको छ भन्नुको म त एकदमै उहाँ देश पुर्याउने कुरामा भयङ्कर मेहनतका साथ लागि पर्नु भएको भन्ने सूचना पाइरहेछु त्यो देखिरहेको छु सबैतिर काममा विश्वास गर्ने
0: भएको छैन नि त यसो बाहिरबाट सुन्नु त हो नि
1: होइन हामीहरूले भेटेर हिजोको दिनमा खालि पोलिटिसियनहरूले भेटेर घेराउ गरेर व्यापारीहरूले भेटेर घेराउ गरेर डेलिभरी हुन नसकेको कुरालाई जनताले पनि यसपटक मनन गरेर नयाँ किसिमले नयाँ ढङ्गले मुलुक र जनताको पक्षमा काम गर्ने एउटा गतिमा काम गर्ने नेतृत्व खोजिरहेको हिसाबले अहिले इलेक्सनको रिजल्ट आयो होइन त्यसैले तपाईँको कसैले भेट्न पाउने भन्दा पनि प्रधान कुरा के हो भने मुलुक निर्माणमा मुलुकको विकास र समृद्धि यात्रालाई अगाडि लैजाने कुरामा मुलुकको बेटीतिर कुशासन अन्त्य गर्ने कुरामा वर्तमान सरकार र प्रधानमन्त्रीजीको नेतृत्वले कसरी काम गरिरहेको छ भन्ने कुरा चाहिँ हेर्नु महत्वपूर्ण हुँदैछ हाम्रो पानी के कुरामा बिग्रिसक्यो भने हामी धेरै सम्पर्क सम्बन्धको आधारमा मूल्याङ्कन गर्ने अनि भाषणको आधारमा एकदम यो मान्छेले चाहिँ डेलिभरी गर्न सक्छ यो मान्छे चाहिँ नेता हुन सक्दो भनेर हेर्ने यो प्रवृत्तिले मुलुकलाई खायो
0: छोरोलाई होइन हेर्नलाई पाइन्छ होइन
1: त्यस्तो होइन तपाईँको जरुरी कुरा पर्दाखेरि जरुरी विषयवस्तुमा मजाले छलफल गर्ने छलफल हुने कुराहरू हुन्छ तपाईँको
0: पार्टीको बैठकमा आउनुहुन्छ उहाँलाई त भेट्नै गाह्रो भयो तपाईँको पार्टीको वरिष्ठ नेता होइन दाजु प्रधानमन्त्रीज्यू
1: होइन त्यस्तो छैन तपाईँले हेर्नुहोस् न पहिला हामी सांसदहरूलाई नै उहाँहरूले बोलाएर सबैलाई भेट्नुभयो सबैको कुरा सुन्नुभयो पार्टी त पार्टी सभापति तपाईँ हेर्नु भएको पार्टी सभापतिसँग सरसल्लाह भइराखे हुन्छ अब त्यहाँ त्यत्रो धेरै नेताहरू छौँ धेरै सांसदहरू छौँ सबैले भेट्न खोज्ने सबैले उहाँसँग बसेर कुरा गर्ने भने काम कसरी गर्ने त कामको लागि समय गयो त हामी जिल्लाबाट छानिएका प्रतिनिधिहरूलाई त जिल्लाका नारीहरूसँग उहाँहरूको समस्याको समाधान बुझ्नलाई विभिन्नसँग भेट्दा भेट्दै समय नै नहुँदो रहेछ भने एउटा मुलुक चलाएको मुलुकको नेतृत्व गरेको प्रधानमन्त्रीले सबैलाई भेट्ने टाइम भेट्छ काम चाहिँ कति गरेर गर्ने त त्यसो त्यो विषयवस्तु जानु हामी जानु हुँदैन भन्छु म
0: चाहिँ अब एउटा भन्ने नै थाहा छ
1: अब यस्तो हिजोको दिनमा कुन मन्त्रीले कति काम गरेस् भनेर रिजल्ट खोज्ने महिना थियो अहिले चाहिँ के भने हरेक दिन आज के काम भयो तपाईँको मन्त्रालयमा तपाईँले यो गर्नुपर्छ यो कुरामा पुग्यो पुगेन भनेर कामको पर्फर्मेन्स खोजेको अहिलेको मन्त्रीहरू कार्य सम्पादनको आधारमा रहने नरहने कुरा मिटेल हुन्छ त्यसरी कार्य सम्पादनको आधारमा तपाईँको के प्रगति भयो भन्ने कुराले मन्त्री एकदमै मिहिनेत गर्नुपर्ने मन्त्रीले धेरै कामहरू गर्नुपर्ने अवस्था सिर्जना भएको छ त्यो
0: प्रधानमन्त्रीबाट प्रधानमन्त्रीको सचिवालयबाट होइन कानुन मन्त्री सरिता गौतमले तापति पनि जनाउनु भयो अरे सस्मित पोखरेल र अर्को मलाई लाग्छ एकजना सुनिल लम्साल बाहेक चाहिँ प्रधानमन्त्रीसँग राम्रो एक्सेस पनि छैन अरे उहाँहरूप्रति क्याबिनेटको मन्त्री हो कि होइन भन्ने जस्तो व्यवहार हुँदैछ अरे यस्तो पनि हुन्छ तानाशाही प्रवृत्ति हो र यो लोकतन्त्र हो नि त यो यस्तो होइन
1: अब यो चाहिँ मैले नसुनेको विषयवस्तु उठानुभयो अब अनावश्यक दबाव भने यस्तो हो अनावश्यक दबाव चाहिँ त्यो विपक्षीहरूले त्यसलाई भाषा परिवर्तन गरेर बोलेको कुरा हुन खोजेको अवस्था हुन्छ होइन किनभने पहिले नै मन्त्री जो हुनुहुन्छ उहाँले अहिलेको सरकारको स्पिडलाई अगाडि बढाउनलाई सबैले आफूले जिम्मेवारीमा बसेको ठाउँमा द्रुत गतिमा काम गर्नुपर्छ किनभने हामीले छिटोभन्दा छिटो जनताको अपेक्षालाई सम्बोधन गर्न सकेन भने यो हामीले चुनावमा जान जे वाचा गरेका थियौँ त्यो वाचा अनुसार काम गर्न सकेन भने हामीलाई विश्वास गर्दैनन् यो एउटा अवसर पनि हो चुनौती पनि हो यो अवसर र चुनौतीलाई सरकारले पार्टीको पक्षमा र हामीहरू नयाँ आएकाहरूको पक्षमा पार्नको लागि काम गर्नुपर्छ स्पिडमा काम गर्नुपर्छ त्यो स्पिड भएन भने हिजोकै जस्तो जनताहरू हिजोकै पार्टीहरू जस्तो जनताहरूमा निराशा आउन सक्छ भन्ने हिसाबले कामको गतिलाई अगाडि दिनको लागि त्यो प्रेसर भएको हुनसक्छ। अन्य हिसाबले त कुनै प्रेसर छ भन्ने मैले सुनेको छैन,
2: तर संसदमा पनि तपाईँको उपस्थितिलाई लिएर धेरै आलोचना भयो नि त होइन। संसदमा पनि आउन नसक्ने 400-500 मिटर त्यहाँनिर प्रधानमन्त्री कार्यालय र संसद भवन भित्र प्रवेश गर्न नसक्ने, संसदलाई पेश गर्न नसक्ने होइन, यसलाई चाहिँ अनुमायिक बाटतर्फ जान खोज्नुभयो भनेर विपक्षीहरूले त रेलै गरे नि संसदलाई होइन। थाहा छ नि त मेहनतको आधारमा मिथ्या कार्यक्रम पारित भए पनि सहमति हुन सकेन।
1: होइन यसलाई यसरी हेर्नुपर्छ, हामीले यो विगतमा हामीले बनाएका कानून नीति नियमभित्र कहाँ कहाँ कमी कमजोर त्यसलाई सुधार गरेर यदि प्राइम मिनिस्टरै नभइकन सरकारको नीति तथा कार्यक्रममा छलफल हुन नसक्ने र प्राइम मिनिस्टर नभइकन चाहिँ अरूले जवाब दिन नसक्ने हो भने त्यही अनुसारको हामीले नीति निर्माण गर्नु पर्यो। अब अहिलेको तपाईँको प्रधानसभा न्यायावलीको
2: लोकतान्त्रिक देशमा प्रजातान्त्रिक देशमा प्रधानमन्त्री प्लान्टिङ हुने कुरा
1: उसको व्यवहारिक कुरामा त यस्तो व्यवहारिक कुरामा चाहिँ के भने हिजोको घडीमा हिजोका दिनमा जनताले प्रधानमन्त्रीप्रति व्यक्त गरेको ठूलो असन्तुष्टि मध्येमा एउटा असन्तुष्टि के हो भने डेलिभरीमा राम्रो भएन भन्ने कुरा नि हो नि त। अब त्यो विश्वासलाई जित्नको लागि उहाँ मिनट मिनट प्रयोग गरेर एकदम एउटा क्षण पनि काहीँ पनि खेर नजाओस् भन्ने हिसाबले काम गर्ने हिसाबले जहाँ राखेर मेरो अनुपस्थितिमा मेरो तर्फबाट मेरै सरकारमा रहेको प्रधानमन्त्रीले चाहिँ काम गर्नुहुन्छ म किन गएर मैले धेरै चिजहरू हेर्नु छ, अहिले धेरै चिजहरू गर्नु छ नि त। यतिकै सुकुमासी समस्याको कुरा छ, सबै नियुक्तिहरू खारिजका कुराहरू भएको छन्, नयाँ नियुक्तिहरू गर्नुपर्ने छ, आमूल परिवर्तन चाहिँ यहाँ त्यहाँ भन्ने छैन, आमूल परिवर्तन गर्नुपर्ने छ। आमूल परिवर्तनको त्यो घेराभित्र बसेको बेलामा एक मिनटको ठुलो महत्व हुन्छ। भयो त्यहाँबाट मैले सुन्नुभन्दा प्रधानमन्त्री मेरो तर्फबाट मन्त्रीले सुन्नुहुन्छ भनेर उहाँले छनौट गर्नुभयो। नेपाल सरकारको विज्ञ मन्त्रीलाई छनौट गर्नुभएको छ, अर्थमन्त्री आफै आउनु भएको छ होइन। त्यसैले त्यसलाई धेरै इस्यू बनाएर भन्नुभन्दा पनि अब भोलिका दिनमा यो सरकारले प्रधानमन्त्रीको नेतृत्वले मुलुकलाई कस्तो गतिमा लैजान्छ, कुन कति विकास समितिको यात्रालाई कसरी अगाडि लैजान्छ, सुशासन कसरी कायम गर्छ, कुशासन कसरी अन्त गर्छ, हिजोको विधिलाई कसरी अन्त्य गर्छ, हिजोका विधिमा रमाउनेहरू हिजोको कुशासनबाट चाहिँ लाभान्वित हुनेहरूलाई कसरी ट्र्याकमा ल्याउँछ, त्यसको नीति खोजी कसरी गर्छ, त्यो कुरा चाहिँ प्रायोगिक कुराहरू त्यो विषय चर्चा हुनु पर्यो।
2: भन्ने कुरा त थाहा भइ त हाल्यो नि। सुनस्यामीका चारै निकायहरू चाहिँ आफ्नै मातकमा, गुप्तचर निकाय पनि प्रधानमन्त्री कार्यालयकै मातकमा 2074 सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विधायकलाई गृह मातकबाट अलग गरी प्रधानमन्त्री प्रधानमन्त्री बसेको कार्यालय मातकमा राख्नु भएको थियो। अस्ति सुशीला कार्यालयले त्यसलाई चाहिँ फेरि गृह मन्त्रालयकै मातकमा राख्नुभयो। यो के सर्वशक्तिमान सर्वशक्तिशाली बन्न खोजा हो, विधायक बाटतर्फ जान खोजा हो प्रधानमन्त्रीजी भन्ने प्रश्न छ अहिले।
1: अहिले यो त शाब्दिक व्याख्या कुरा मात्रै हो, किनभने समग्रमा हेऱ्यो भने सारा मन्त्रालय नै प्राइम मिनिस्टरकै मार्फतमा हो नि। मन्त्रालयका मन्त्रीजीहरूले त प्राइम मिनिस्टरलाई सपोर्ट गर्न बस्नु भएको
2: हो। सुरक्षामा त्यो काम गर्नु भएको छ, एलजीबाट रिटायर भएको व्यक्ति 30-30 वर्षसम्म चाहिँ यो देशलाई सेवा गरेको व्यक्ति, यस्ता काबिल काबिल व्यक्तिहरू गृह मन्त्रालय धान्न सक्ने क्षमतावान व्यक्तिहरू हुँदा पनि आफ्नो मार्फतमा राख्नु भएको छ उहाँले होइन।
1: होइन त्यसरी हेर्नुभन्दा पनि अब स्वेच्छ निकायहरूलाई प्राइम मिनिस्टरले आफ्नै निर्देशनमा राखिरहनको अवस्थामा, त्यो भने केही समयको लागि राखिरहनको अवस्थामा झन् सिधै आफ्ना धेरै कुराहरू राखेर त्यसलाई आफ्नो समर्थनको पक्षमा र स्वेच्छ निकायको कमी कमजोरीलाई अन्त्य गर्ने पक्षमा नेतृत्वले एउटा पहल गर्ने अवसर प्राप्त गरेको छ भन्ने हिसाबले हेरेर नेतृत्वले त्यो किसिमको सम्बन्ध त्यो किसिमको चाहिँ व्यवहार प्रस्तुत गर्न सक्यो भने शासनलाई पनि राम्रो हो, फाइदा कुरा हो होइन। अब त्यो त समग्रमा हेऱ्यो भने सबै चिज प्राइम मिनिस्टरको जानकारीले नेतृत्व गर्यो भने प्राइम मिनिस्टरको निर्देशनमै चल्ने हो, प्राइम मिनिस्टरको नीति निर्देशनबाटै चल्ने हो। त्यसलाई चाहिँ प्रत्यक्ष राख्यो, अप्रत्यक्ष राखेको चाहिँ टाढा, प्रत्यक्ष राखेको चाहिँ नजिक भनेर बुझिरहनु जरुरी छैन जस्तो मलाई लाग्छ।
2: चलाउनका निम्ति तपाईँलाई अहिलेसम्म सोधिहाल्छ, गृह मन्त्रालय पनि भाग्न सक्नुहुन्छ, चलाउन सक्नुहुन्छ भन्ने कि भनेर त्यसो सर।
1: होइन त्यो त अब जहिले जुन दिन चाहिँ सरकारले अथवा चाहिँ पार्टीले यो मान्छेमा विश्वास छ भन्ने गर्ने हो, यो
2: मान्छेलाई पनि सुसङ्गठित भएर अहिलेसम्म विवाद भेट भएर काम गर्नुभयो होइन, यत्रो 20 वर्ष बिताउनु भयो, राष्ट्रपति चिनायो भने तपाईँले राम्रो चिनायो
1: अनि त्यसमा म मेरो पर्सनल इस्यु जोडिएको प्रश्न उत्तरमा आफैले कसरी दिउँ होइन मेरो मेरो व्यक्तित्व जोडिएको प्रश्नको उत्तरमा आफैले दिन स्वाभाविक हुँदैन त्यसले यसले म के स्रोतमा के भन्छु भने पार्टीले आवश्यकता परेको दिन दिएको जिम्मेवारी प्रतिबद्धताका साथ काहीँ नचुकिकन काहीँ नझोकिकन इमान्दारीपूर्वक आफ्नो डिग्निटीलाई उचाइमा राखेर जनतालाई डेलिभरी गर्ने कुरामा जनताले अपेक्षा गर्ने डेलिभरी कुरा गर्ने कुरामा काम गर्छु भन्नेसम्म चाहिँ भन्न सकिन्छ जहाँ जुन जिम्मेवारी दिए पनि त्योभन्दा बढी मैले आफ्नो आफूसँग सोधेको प्रश्न उत्तर आफैले नदिउँ जस्तो लाग्छ मलाई
2: होइन संसदमा अलिकति सांसदहरूको व्यवहार सांसदहरूको प्रवृत्ति होइन अलिकति स्थिर खालको देखियो अस्ति हाम्रो खगेन्द्र सुनाजी पात्रा सुटी नै हुनुहुन्थ्यो होइन यो चाहिँ यो 64 सालको झल्किने खालको संसद बनाउनु खोजिरहेको तपाईँहरूले
1: अनि यस्तो यसलाई यसरी बोल्नुभएको साना तिना कुराहरू कुनै समयमा शब्दमा चिप्लिएका कुराहरू वाक्यमा चिप्लिएका कुराहरूलाई विस्तार परिमार्जित गरेर लाने कुरामा हामी हामी पछाडि पढ्नु हुन्छ चिप्लिएका कुरालाई इस्युको रूपमा बाहिर उठाइराखेर जनता र नागरिकहरूलाई एउटा दुर्नात्मक मनस्थिति र परिस्थितिमा बाँच्ने परिस्थिति हामी सिर्जना गरिरहेको छौँ यो दुःखको कुरा हो आज हामीले तपाईँलाई हेऱ्यौँ भने सामाजिक सञ्जालमा हेर्दा पनि काहीँ चिया रफमा कुरा गर्दा पनि पोजिटिभ कुराहरू भन्दा त सबै नेगेटिभ कुरा गर्छौँ तपाईँले सामाजिक सञ्जालमा आज नेगेटिभ बाहेक केही रङ्गिएको छैन आज चाहिँ खेमपमले कति मिहिनेत गर्नुभएको कति राम्रो पत्रकारिता गर्नुभएको देशको लागि कति योगदान कन्ट्रिब्युसन गरिराख्नु भएको भन्दा पनि खेमबमको कहाँ रकम मिल्छ भन्ने कुरा चाहिँ बढी चर्चा ल्याइन्छ तपाईँले सयौँ दिन देशको लागि कन्ट्रिब्युसन गर्नुभएको छ मिडियाको क्षेत्रमा ठुलो कन्ट्रिब्युसन गर्नुभएको छ सामाजिक रूपान्तरको लागि कन्ट्रिब्युसन त्यसको चर्चा धेरै हुँदैन नि तपाईँको खालि नेगेटिभ कुरा त्यसलाई सच्याइना सच्याउने कुरा त्यो सामान्य कुरा हो त्यसले दिएको रिजल्टले मुखलाई त्यसले दिएको नतिजाले मुखलाई केही क्षति भएको छैन त्यहाँदेखि सच्चीमा मात्रै पुग्छ भन्ने विषय पनि ठुलो त्यसले मुलुक डुबाइसक्यो कि हाल्यो कि मुलुकको सालो सबै समाप्त पारिहाल्यो कि एकदमै समाप्त पारिहाल्यो कि अखण्डता पनि त्यो कुराले भने जस्तो गरी
2: नेगेटिभिटी
1: फैलाउन पनि सबै भाषामा सबै शिष्ट ढङ्गले त्यो कुरा सूचनाको रूपमा बाहिर आए राम्रै कुरा हो र त्यसलाई समाप्त पार्ने हिसाबले त्यसलाई सधैँभरि अङ्कुश लगाउने हिसाबले आफ्नो मूलको लागि सुखद होइन त्यो समाजको लागि सुखद होइन
2: सरकारको पालामा देशमा सुशासन आउँछ 5 वर्ष बेन्टेड यहाँले पाउनु भएको छ ओखलढुङ्गाका जनताले यहाँलाई माया पनि गर्नु भएको छ होइन यो विवादमा आउने कुरा एउटा मानव भइसके पछाडि चाहिँ कन्ट्रोभर्सीमा आउने कुरा र त्यसलाई चाहिँ समाधान गर्ने कुरा एउटा पाटो होला तपाईँ भोकाउनुहुन्छ आफू चाहिँ अनुहारको सुशासन आउँछ अब सुन्नु छुट्नु छैन यो सरकारलाई तैपनि गति एउटा गति चाहिँ मिल्दै गइरहेको छ
1: होइन म यो एकदमै जनताले विश्वास गर्दा हुन्छ र जनता सावधानीपूर्वक यसलाई चाहिँ ठिक ट्र्याकमा हिँड्ने बाटोमा जनताको पनि साथ सहयोग सबै पक्ष विपक्षमा नौबिघन सहयोग साथ सहयोग रहनु जरुरी छ किनभने जनताले चाहिँ ठुलो म्यान्डेट दिइसकेपछि फेरि यसलाई नै असफल बनाउने प्रयास कहीँबाट हो भने त्यो मुलुकै असफल हुन्छ किनभने जनताको म्यान्डेट इतिहासकै यो पहिलो पटक यति ठुलो होइन त्यसैले हामी कुन पार्टीमा छौँ कुन विचारमा छौँ कुन क्षेत्रमा छौँ भन्ने हिसाबले भन्दा पनि यो म्यान्डेट सरकारले प्राप्त गरेको पार्टीले प्राप्त गरेको म्यान्डेटलाई सफल बनाउने कुरामा सबैको साथ सहयोग रह्यो भनेदेखि मुलुकले सफलतातिर अगाडि बढ्छ र मुलुकको विकास समिति सुशासन मुलुकको चाहिँ सार्वजनिकता एकता अखण्डता सबै मजबुत भएर जान्छ भन्ने कुरामा हामी विश्वास गर्छौँ र विश्वस्त भएर काम गर्न आवश्यक छ भन्छु
2: धन्यवाद दिन चाहन्छु नमस्कार
1: नमस्कार धन्यवाद
2: उहाँको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले श्रोता नेपाली बहसमा छोटो विषयमा विषयपछि पुनः उपस्थित हुनेछौं सुरक्षित भविष्यको लागि जीवन बीमा गरौ जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी लिएर जाऊ निम्न बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामसहापथ काठमाडौँ।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमए काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमए गरौ।

0: সর্বনিম্ন নেটওয়ার্ক দ্বারা সঞ্চালিত সিএস ব্রাউজিং ও স্ট্রিম কলাগি দেশহরণ ইন্টারনেট অত্যাধুনিক প্রবৃত্তি পাঠক ওয়ার্ল্ড ক্লাস এন্টারটেইনমেন্ট কো আইপিটিভি সেবা প্রদান করবে দেশহরণ ইন্টারনেট নেপাল একমাত্র নেক্সট জেনারেশন ওয়াইফাই সিক্স প্রবৃতি ভয়কো ওয়াইফাই সিক্স বন্ধু সঙ্গে উৎকৃষ্ট জবান প্রদান করবে দেশহরণ ইন্টারনেট সাথে ইন্টারনেট টিভি অন্য সেবা সজিলে ব্যবস্থিত করবে এটা উপযোগী সেলফ কেয়ার অ্যাপ মাই ডিশ হোম অ্যাপ
1: विभिन्न प्रकारको प्रिफरेन्स दिएर वा हिजोका नेताहरूमा भएका विकृतिहरूलाई नियन्त्रण गर्नको लागि र हिजोको राजनीतिक हस्तक्षेप र राजनीतिक नियुक्तिबाट भएका व्यक्तिहरूलाई चाहिँ न्यायपालिकाबाट मुक्त गर्नको लागि के गरियो भन्दाखेरि यो नियुक्ति गरियो भनेर हामीले मान्नुपर्छ। त्यस कारण अबको न्याय भनेको जनताको लागि हुनुपर्छ। अबको न्याय भनेको कुन राजनीतिक दलले कुन रिट दियो भन्ने कुरालाई प्राथमिकता होइन। आम गरिब जनता जो चप्पल लगाएर न्यायपालिका आएको हुन्छ, जो हजुरबाको पारे नाति सम्म मुद्दा ढाएको हुन्छ, त्यो व्यक्तिले न्याय नपाउने तर रेलगाडी कार्यकर्ताहरूले भोलि नै फसलाउने जुन प्रक्रिया छ हाम्रो यहाँ गएका व्यक्तिहरूको त्यो प्रक्रियालाई हामीले निलम्बन गर्न समाप्त पार्नको लागि अहिले उपन्द्र आवश्यक छ र यो उपन्द्रलाई हामीले अन्त भन्न मिल्दैन।
2: न्यायालय कार्यपालिकाको छायाबन्द हुन यो चाहिँ सिन्डिकेट तोडिनुपर्छ, क्रमबद्धता हुनुपर्छ, यो आवश्यक थियो भन्दै गर्दाखेरि अहिले सिफारिस हुनुभएका प्रधान न्यायाधीशमा सिफारिस हुनुभएका व्यक्ति दुई दिन उहाँकै हुन्छ त्यसो भए होइन अहिले चाहिँ प्रधान न्यायाधीशमा सिफारिस हुनुभएका डाक्टर मनोज कुमार शर्मा दुई दिन उहाँकै हो
1: उहाँलाई हामी यसै मैले विनिवेदन गर्न खोजेको के हो भने राजनैतिक भागभण्डाबाट कुनै पनि न्यायाधीशलाई प्रधान न्यायाधीशको रूपक्रमसम्म पुर्याउनको लागि आएकोमा चाहिँ के देखिन्थ्यो भन्दा त्यहाँ चाहिँ राजनीतिक आवरण देखिन्थ्यो। कानून व्यवसायबाट आउनुभएको कानून व्यवसायबाट आएका व्यक्तिलाई नियुक्ति गर्न पाइँदैन भन्ने कुरा त्यही हो, तर नियुक्ति गर्दाखेरि कुनै राजनीतिक अब अब यो पछाडि एमालेको यो फेरि काङ्ग्रेसको भन्ने जुन क्रम छ भने त्यो चाहिँ बद्लियो। हेर्नुहोस्,

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। विगत 2 सातादेखि नेपालबाट भारततर्फ हुने चिया निर्यात पूर्ण रूपमा ठप्प छ। भारतीय चिया बोर्डले 18 वैशाखदेखि लागू हुने गरी भारतमा आयात हुने चियामा नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर जारी गरेपछि सीमानामा अवरोध कायम रहेको छ। नयाँ निर्देशिका अनुसार भारत प्रवेश गर्दै नेपाली चियाको प्रत्येक ट्रक र खेपको सुत्तासुत्तै प्रयोगशाला परीक्षण ल्याब टेस्ट अनिवार्य गरिएपछि नेपाली उद्योगी व्यवसायी र किसानहरू ठूलो मारमा परेका छन्। नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नयाँ दिल्ली स्थित नेपाली दूतावास मार्फत निरन्तर कूटनीतिक पहल भइरहे पनि हालसम्म कुनै निष्कर्ष निस्कन सकेको छैन। व्यवसायीहरूका अनुसार नेपाली दूतावासले भारतको वाणिज्य मन्त्रालय र भारतीय चिया बोर्डका अधिकारीहरूसँग नियमित संवाद गरी भारतलाई अवरोध खुलाउन आग्रह गरिरहेका छन्। तर पनि भारतीय पक्षले भने आफ्नो नयाँ निर्देशिकालाई देखाउँदै तत्काल पुरानै अवस्थामा निर्यात शुरू गर्न मानेको छैन। कूटनीतिक र प्रशासनिक तहबाट भइरहेका यी प्रयासले सार्थकता नपाएपछि नेपाली चिया उद्योगी व्यवसायी र किसानहरूमा अनियमितता सृजना भएको छ। मन्त्रालय र दूतावास मार्फत भइरहेको कूटनीतिक तथा प्रशासनिक प्रयासहरू निष्कर्षविहीन बनेपछि चिया व्यवसायीहरूले अवरोध खुलाउन प्रधानमन्त्री स्तरबाटै प्रत्यक्ष हस्तक्षेप हुनुपर्ने माग गरेका छन्। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको 10 महिना बितिसक्दा पनि कुल बजेटको 39.91% मात्रै खर्च गर्न सकेको छ। चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले पूँजीगततर्फ 23,47,14,65,000 रूपियाँ चालू, त्यस्तै चालूतर्फ 15,43,85,35,000 रूपियाँ गरी कुल 38,81,00,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ। यो प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म चालू र पूँजीगत गरी वैशाख मसान्तसम्ममा 13,79,91,85,92,000 रूपियाँ खर्च भएको छ, जुन कुल बजेटको 39.91% हो। आर्थिक वर्ष सकिन 2 महिना मात्रै बाँकी रहँदा बजेट खर्चको अवस्था निकै कमजोर देखिएको छ। विशेष गरी विकास निर्माणसँग सम्बन्धित पूँजीगत खर्च न्यून हुँदा प्रदेश सरकारको कार्य सम्पादनमाथि प्रश्न उठ्न थालेको छ। आज बस्नका लागि तय गरिएको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक भोलि सम्भारका आगामी सम्वारका लागि सरेको छ। सम्वार अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा सचिवालय बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिनुभएको छ। आइतबार परेको मदन आश्रित दिवसको तयारी गर्नुपर्ने भएकाले आजको बैठक स्थगित गरिएको उहाँले जानकारी दिनुभयो। बैठकमा पार्टीभित्रको कार्य विभाजनका साथै फागुन 21 को निर्वाचनको समीक्षा समेत हुने बताइएको छ। निर्वाचनमा लज्जास्पद नतिजा ल्याएको भन्दै अहिले नेतृत्वले त्यसको जिम्मा लिनुपर्ने एमालेमा आवाज उठिरहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: नेपाली खबरमा बाँकी खबर बितेको 24 घण्टामा 2,200 सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 20,39,000 रूपियाँ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको 168, नियम विपरीत राइड सेयरिङ गरेको 155, संकेत बत्ती उल्लंघनकर्ता 137 तथा तीव्र गतिमा सवारी साधन भएकाका 152 जना कार्यवाहीमा परेका हुन्। यसै गरी लेन अनुशासन पालना नगर्ने 102, निषेधित क्षेत्रमा हर्न बजाउने 178, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 123, एकतर्फी सड़कमा सवारी चलाउने 113 र अन्य सवारी नियम पालना नगरेका 1,072 जनालाई कार्यवाही गरिएको छ। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले नेपालमा आयात हुने विद्युतीय सवारी साधनहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड प्राप्त रहेको स्पष्ट पारेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त टेस्टिङ एजेन्सीहरूले जारी गरेका आधिकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन तथा प्रमाणीकरणका प्रक्रियाका आधारमा मात्रै ईभी आयात हुँदै आएको नाडाले बताएको छ। उत्पादक कम्पनीले जारी गर्ने कन्फर्मिटी अफ प्रोडक्शन सर्टिफिकेट तथा नेपाल सरकार यातायात व्यवस्था विभागले स्वीकृति पत्र दिएपछि मात्रै भन्सार जाँच पासको प्रक्रिया अघि बढ़ने गरेको नाडाले प्रश्न पारेको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com मात्र एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।
3: सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
4: मानवता हाम्रो धर्म हो। नेपाल रेड क्रस सोसाइटी दिव्यनगर उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ। आउनुहोस् रक्तदान गरौं, जीवन बचाऊ। रक्तदान गरौं, मानवताको सेवा गरौं। रक्तदान हुने मिति यही 2083 साल जेठ 2 गते शनिबार समय बिहान 7 बजेबाट। रक्तदान हुने स्थानहरू लाहुरे चोक, ज्योति नगर, हद्रौली बजार। रक्तदान गरौं, जीवन कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ। आउनुहोस् रक्तदान गरौं, जीवन बचाऊ। रक्तदान गरौं, मानव

0: श्रेष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु। बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानूनी हो।
3: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
2: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएमसी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी हिट कम्पनीहरूको प्रबन्ध पत्र नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी थपघट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
3: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको प्यान, भ्याट, ट्याक्स, मासिक, त्रैमासिक, वार्षिक आय विवरण तयार पारी नेट अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
2: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएमपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
3: सञ्चालक
2: सुरेश श्रेष्ठ,
3: एसएमपी कम्पनीको कार्यालय
2: बाइपास रोड भरतपुर चितवन।
3: मोबाइल नम्बर
2: 98550359
3: 98556
4: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
5: आमा, मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
6: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
5: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
6: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
5: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
6: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
5: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
6: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@चितवन नेसनल पार्क .gov.

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

सहयोगका कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 11 बज्यो इट्स 11 एएम
1: आमा एक गिलास दही खाम न सारे गर्मी हो
2: आमा मलाई दुध है
1: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै
3: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलचोक मानवता हाम्रो धर्म हो नेपाल रेड क्रस सोसाइटी दिव्यनगर उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पारिदिनुहुन हार्दिक अनुरोध गर्दछौ तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ आउनुहोस् रक्तदान गरौ जीवन बचाउ रक्तदान गरौ मानवताको सेवा गरौ रक्तदान हुने मिति यही 2083 साल जेठ 2 गते शनिबार समय बिहान 7 बजेबाट रक्तदान हुने स्थानहरू लाहुरे चोक ज्योति नगर हद्रौली बजार रक्तदान गरौ जीवन बचाउ चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
3: वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ
0: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ
3: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
0: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ
3: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ
0: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन इमेल info@chitawannationalpark.gov.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: the Dinak long gentle picture, the bumper luck drama, my dear double door references as a name of company. Nothing the matter by books up, so her dear my mouth at Karitana Sakinta.
1: You are Wazu, Nepali Radio Network. What am I Sunday? Nepali Kadasu.
0: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। स्वास्थ्य मन्त्री सहितको टोली भोलि जेनेभा प्रस्थान गर्दै सम्बन्धी खबरबाट विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ को सर्वोच्च नीति निर्माण तह 79 विश्व स्वास्थ्य महासभामा नेपालले यस वर्ष महत्वपूर्ण जिम्मेवारी सम्हाल्दैछ। आगामी 2083 जेठ 3-10 गतेसम्म स्विजरल्याण्डको जेनेभामा आयोजना हुने यस महासभामा नेपालले उपाध्यक्षको भूमिका निर्वाह गर्दै विश्व स्वास्थ्य कूटनीतिमा आफ्नो प्रभाव विस्तार गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको नेतृत्वमा भोलि जेनेभा प्रस्थान गर्न लागेको नेपाली प्रतिनिधिमण्डलले यस नेपालको तर्फबाट नेतृत्वदायी प्रस्तुति दिनेछ। अन्तर्राष्ट्रिय मञ्चमा सहभागिता जनाउने क्रममा विगतमा ठूलो संख्यामा प्रतिनिधि मण्डल पठाउने सम्भव टोलीको प्रवृत्ति रहँदै आएकोमा यसपटक सरकारले त्यसमा सुधार गर्दै छरितो र विज्ञहरू सम्मिलित टोली मात्र पठाउने निर्णय गरेको छ। परराष्ट्र मन्त्रालयको विवरण अनुसार कुल 9 सदस्यीय प्रतिनिधि मण्डल मध्ये नेपालबाट मन्त्री मेहता सहित जम्मा 3 उच्च पदस्थ अधिकारीहरू मात्र जेनेभा प्रस्थान गर्नुहुनेछ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुशील वज्राचार्यले शिक्षाध्यक्षमा विज्ञान तथा प्रविधि संकायका डीन प्राध्यापक डाक्टर शंकर प्रसाद खनाल र रजिष्ट्रारमा व्यवस्थापन संकायका डीन प्राध्यापक डाक्टर महानन्द चालिसेलाई जिम्मेवारी दिनुभएको छ। अध्यादेशबाट विश्वविद्यालयको उपकुलपति सहित सबै पदाधिकारी पदमुक्त भएका थिए, तर अध्यादेश जारी हुनु अघि नै त्रिभुवनको उपकुलपतिबाट प्राध्यापक डाक्टर दीपक अरियालले राजीनामा दिनुभएको थियो। उहाँसँगै शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसी र रजिस्ट्रार प्राध्यापक डाक्टर केदार प्रसाद रिजालले पनि राजीनामा दिनुभएको थियो। रिक्त रहेको पदमा तत्कालका लागि पदाधिकारी तोकिएको हो। नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया पनि अघि बढ़ेको छ। उपकुलपति सिफारिश समिति गठन भई आवेदन माग गरिएको छ। आज बस्ने तय भएको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आगामी सोमबारको लागि सरेको छ। सोमबार अध्यक्ष केपी शर्मा ओली निवास बिन्दुमा सचिवालय बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर विष्णु अधिकारीले जानकारी दिनुभयो। आइतबार परेको मदन आश्रित दिवसको तयारी गर्नुपर्ने भएकाले आजको बैठक स्थगित गरिएको उहाँले जानकारी दिनुभयो। बैठकमा पार्टीभित्रको कार्यविभाजनका साथै फागुन 21 निर्वाचनको समीक्षा समेत हुने बताइएको छ। निर्वाचनमा लज्जास्पद नतिजा ल्याएको भन्दै नेतृत्वले त्यसको जिम्मेवारी दिनुपर्ने आवाज उठ्दै आएको छ। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का 3 दिनदेखि सुरक्षितमा हुनुहुन्छ। नेपाली कांग्रेसमा देउवा पक्षको नेतृत्व खड्काले गरिरहनु भएको छ। पार्टीको विगत एकताका लागि भन्दै देउवा समूहहरू विभिन्न प्रदेशमा भेला आयोजना गरिरहेको छ। खड्काले आज देउवा समूहको भेलालाई सम्बोधन गर्दै हुनुहुन्छ। चौधरी महाधिवेशनमा देउवा समूहको बाहुल्यता रहेको कर्णाली प्रदेश कार्य समितिले भेलाको आयोजना गरेको छ। यद्यपि यो खड्काको वीर जिल्लामा हुन लागेको भेलामा सहभागिता देखाउन सुर्खेतका सबै कार्यकर्तालाई आउन सर्कुलर गरिएको छ। नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायक उपरीक्षकहरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले एकैपटक 149 डीएसपीहरूको सरूवा गरेको हो। प्रधान कार्यालयको मानव स्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका र कमाण्ड सम्हालेका अधिकारीहरूलाई आवश्यकता र कार्यदक्षताका आधारमा विभिन्न स्थानमा पठाइएको हो। यस सर्वसँगै उपत्यका विभिन्न प्रहरी वृत्त तथा देशका प्रमुख जिल्लाका प्रहरी कार्यालयका कमाण्डरहरू समेत फेरिएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो नयाँ वर्षको अवसरमा सेमसङका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

यो नयाँ वर्षको अवसरमा ग्रेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा सेयरसट गिफ्ट वासिङ मसिनमा छ कि एक केजी एरियल एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यासब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: सहज ईएमआई मा खरीद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा 6 शर्ट किट र बम्परमा माइडिया 519 सिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता पाइपुग्छ, सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ।
2: राष्ट्रपालले आज दोस्रोभर ओडा ठूला आयोजना गरेको छ। तत्वर्थ समिति गठन नभएका ओडाहरूमा आज ठूला आयोजना गरिएको राष्ट्रपालले जनाएको छ। आज पनि बराले ती ओडाहरूमा तत्वर्थ समिति गठन गर्नेछ। राष्ट्रपालले हाल पहिलो महाधिवेशनको तयारी गरिरहेकाले संगठन विस्तारमा लागेको छ। पहिलो महाधिवेशन आगामी असार 7-8-9 गते चितवनमा गर्ने राष्ट्रपालको निर्णय छ। काठमाडौँ महानगरपालिकाले नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा विस्थापित भई किर्तिपुर स्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारका बाल बालिकाको शिक्षा सुनिश्चित गर्न विशेष पहल शुरू गरेको छ। महानगरपालिका निजी विद्यालयका छात्र संगठनहरू र अभिभावक बीच भएको त्रिपक्षीय सम्झौता अनुसार विस्थापित बाल बालिकाहरूले माध्यमिक शिक्षा परीक्षा एसएएस समूहको पुनः आवश्यक छात्रवृत्ति प्राप्त गर्ने भएका छन्। महानगरपालिकाका शिक्षा अधिकृत केशव केवालीका अनुसार विस्थापित परिवारका बाल बालिकालाई शिक्षाको मूलधारमा ल्याउन यो कार्यक्रम अगाडि बढ़ाइएको हो। होल्डिङ सेन्टरमा रहेका करिब 300 परिवारमध्ये पहिलो चरणमा स्क्रीनिङ गरिएका 50 बाल बालिका मध्ये 41 जनालाई बल्खु स्थित जनविकास माध्यमिक विद्यालयमा भर्ना गरिएको छ। बाँकीमध्ये 10 वर्षभन्दा माथिका 20 बाल बालिकालाई आवासीय सुविधा सहित निजी विद्यालयमा पढ़ाउने सहमति भएको छ, जसमध्ये 13 जनालाई शुक्रबारले सम्बन्धित विद्यालयमा हस्तान्तरण गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक कार्यवाहीमा एकै दिन 20 लाख रूपियाँ बढ़ी राजस्व संकलन गरेको छ। कार्यालयले एकै दिन 2200 सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका र उनीहरूबाट जरिवाना स्वरूप 20,39,000 राजस्व दाखिला भएको जनाएको छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 168, नियम विपरीत राइड सेयरिङ गरेका 155, संकेत बत्ती उल्लंघन गर्दा 137 र तीव्र गतिमा सवारी साधन फिक्याएका 152 जनालाई कार्यवाही गरिएको सर्भाईमा एकटा भत्तारा पुगेर 3 मजदूरको मृत्यु भएको छ। हरिपुर नगरपालिका 5 मजुबाई स्थित कृष्ण एकटा भत्तारा पुगिएर शुक्रबार साँझ 3 जना मजदूरको मृत्यु भएको प्रहरीले जनाएको हो। भत्ताबाट एकटा निकाल्ने क्रममा माटो र एकटाको थुप्रो अचानक खसेर भएको दुर्घटनामा पुगिएर सर्भाईको गढौता नगरपालिका 7 रामोहनका 50 वर्षीय फिताई मनसुर, गौरौता नगरपालिका 9का 35 वर्षीय शम्भुरा उत्र, भारत लखिमपुर बस्ने 35 वर्षीय अंगद कुमारको मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायक उपरीक्षक सरोज राईले जानकारी दिनुभयो। सर्लाही तयको उडे नगरपालिका निवासी वीरेन्द्र चौधरीले सञ्चालन गरेको एउटा घटनामा घटना भएको हो। प्रहरीका अनुसार मलङ्गा नगरपालिका 7का 32 वर्षीय तुलसी महतो र 52 वर्षीय सत्यनारायण महतो खाइती भएका छन्। तुलसीको प्रादेशिक अस्पताल मलङ्गुवा र सत्यनारायणको मर्जुवा स्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कडेलले मध्यपूर्वको तनावले इन्धन र निर्माण सामग्रीमा भएको मूल्य वृद्धिको असर विकास निर्माणमा पर्न नदिन तत्काल संघीय सरकारले कदम चाल्नुपर्ने बताउनु भएको छ। कर्णाली प्रदेश निर्माण व्यवसाय महासंघको ज्ञापन पत्र बुझ्दै उहाँले मध्यपूर्वमा बढ़दो तनावका कारण इन्धन तथा निर्माण सामग्री मूल्य वृद्धि हुँदा निर्माण कार्य ठप्प भएको बताउनु भएको छ। मूल्य पारदर्शिता सप्ताह अन्तर्गत जिल्ला अनुगमन समितिको संयुक्त अनुगमन टोलीले बेगज महानगरपालिकाका विभिन्न क्षेत्रमा संचालित होटल तथा क्यान्टिनको आकस्मिक अनुगमन तथा निरीक्षण गरेको छ। अनुगमनका क्रममा 3 व्यवसायले उपभोक्ता संरक्षण ऐन 2075 तथा उपभोक्ता संरक्षण नियमावली 2076 बमोजिम कार्य नगरेको पाइएको भन्दै कार्यवाही गरिएको छ। बेगज महानगरपालिका 13मा संचालित ज्योति मगर होटलका संचालक शेखर मगरलाई कसुर गरेको पाइएकाले तथाहरू 20,000 जरिवाना गरिएको छ। सोहीवटामा संचालित चौधरी होटलकी संचालक उर्मिला महतोले पनि नियम विपरीत कार्य गरेकोले रू 5,000 जरिवाना गरिएको

0: रु 3000 मा ती 6 वर्षभरि रिचार्ज गर्नुहो र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नु।
1: देशो खुशीको कनेक्सन
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: अब विदेशका खबर। उत्तर भारतका विभिन्न क्षेत्रमा विगत 24 घण्टामा भएको भारी वर्षा हावाहुरी र चट्याङका कारण 80 जना भन्दा बढ़ीको मृत्यु भएको छ भने 100 जना भन्दा बढ़ी घाइते भएका छन्। सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार यो प्राकृतिक विपदबाट सबैभन्दा बढ़ी उत्तर प्रदेश राज्य प्रभावित भएको छ। भारी वर्षापछि आएको असिना र तीव्र गतिको हावाहुरीले त्यहाँको जनजीवन अस्त व्यस्त बनाएको छ। त्यस्तै चीनले शुक्रबार लिजियान 1Y13 क्यारियर रकेट मार्फत 5 वटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। उत्तर पश्चिम चीनको डोङफोङ कमर्सियल स्पेस इनोभेशन पाइलट जोनबाट तेजिङ समय अनुसार 12:33 बजे उक्त रकेट प्रक्षेपण गरिएको थियो। रकेटले बोकेका 5 वटा उपग्रहहरूलाई सफलतापूर्वक तीनको निर्धारित कक्षमा स्थापित गरेको छ। यो लिजियान 1 क्यारियर रकेटको 13 उडान र समग्र लिजियान श्रृंखलाको 14 प्रक्षेपण हो। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत त्रिदेशीय श्रृंखलामा नेपालले आज अमेरिकासँग आफ्नो दोस्रो खेल खेलिरहेको छ। काठमाण्डुको कीर्तिपुर स्थित त्रिवे क्रिकेट मैदानमा जारी खेलमा अमेरिकाले टस जितेर पहिले ब्याटिङ गरेपछि नेपाली टोली बलिङमा उत्रिएको छ। आजको खेलमा नेपाल अघिल्लो खेलमा भोगेको हारको बदला लिने लक्ष्यमा रहँदा अमेरिका पनि आफ्नो विजय लयलाई निरन्तरता दिने उद्देश्यमा रहेको छ। लीग टू अन्तर्गत यसअघि भएका दुई खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान 2-1 हराएको छ। विश्वकप क्रिकेट लीग टूमा नेपाल अमेरिका र स्कटल्याण्ड सहभागी छन्। त्यस्तै भारतको गोवामा मे 26 शुरू हुने 7 महिला च्याम्पियनशीपका लागि नेपाली टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक नवीन नेउपानेले गोलकिपर एनजिला तुम्बाम्पो सुब्बाको कप्तानीमा 23 सदस्यीय अन्तिम टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। यसअघि बन्द प्रशिक्षणमा बोलाइएको 35 खेलाड़ीबाट नेउपानेले अन्तिम टोली छनौट गरेका हुन्। नियमित कप्तान सावित्रा भण्डारी साम्बाकुराको चोटको क्रियापछि हाल कतार याद गरिरहेकाले यसपटक नेपालको कप्तानी फेरि एनजिदाले गर्ने भएकी छन्। च्याम्पियनशीपमा नेपाल समूह एमा छ। यस समूहमा नेपालसँगै भूटान र श्रीलंका छन्। नेपालले मे 26 भूटानसँग पहिलो खेल खेल्नेछ भने श्रीलंकासँग मे 31 समूहको दोस्रो तथा अन्तिम खेल खेल्नेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। 79 विश्व स्वास्थ्य महासभामा भाग लिन स्वास्थ्य मन्त्री सहितको टोली भोलि जिनेभा प्रस्थान गर्दै टिबीको शिक्षा अध्यक्षको जिम्मेवारीमा खनाल र रजिस्ट्रारमा 40 नियुक्त 149 चुना प्रहरी नायक परीक्षकको एकै पटक सरुवा। सोमबारलाई सरियो एमाले सचिवालय बैठक। गगन विश्व प्रकाशलाई चुनौती दिन दुवा पक्षको भेला कडालीमा जारी सरनाईमा एकता।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज।
7: मानवता हाम्रो धर्म हो। नेपाल रेड क्रस सोसाइटी दिव्यनगर उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफलता दिनुहुन हार्दिक अनुरोध गर्दछौ। तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ। आउनुहोस् रक्तदान गरौं, जीवन बचाऊ। रक्तदान गरौं, मानवताको सेवा गरौं। रक्तदान हुने मिति यही 2083 साल जेठ 2 गते शनिबार समय बिहान 7 बजेबाट। रक्तदान हुने स्थानहरू लाहुरे चोक, ज्योति नगर, भद्रौली बजार। रक्तदान गरौं, जीवन बचाऊ।
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
9: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
9: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
9: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
8: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु। बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै बिचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सिवाली नजानु गैर कानूनी हो।
11: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
10: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनसी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी यी कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपकट, नाउ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
11: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको ब्यान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी नेट अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
10: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
11: सञ्चालक
10: सूर्य श्रेष्ठ,
11: एसएनपी कम्पनीको कार्यालय,
10: बाइपास रोड, भरतपुर, चितवन।
11: मोबाइल नम्बर
10: 98550 60 359
11: 98556 959
12: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
13: आमा, मलाई दुध है।
12: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
13: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
12: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
13: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
7: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
13: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
7: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
13: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अप्नाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
7: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
13: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
7: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिमोको जनहितमा जारी सन्देश।

सूचना संगीत र मनोरञ्जनको अटल साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।

0: रेडियो सायन 89.8 मेगाहर्ज।
1: प्रिय सहयोगी कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले दिउँसोको 1 बज्यो इट्स 1 पीएम
1: आमा एक गिलास दही खाऊ न साह्रै गर्मी हो
2: आमा मलाई दुध है
1: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै
3: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलचोक मानवता हाम्रो धर्म हो नेपाल रेड क्रस सोसाइटी विपिनगर उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पारिदिनुहुन हार्दिक अनुरोध गर्दछौ तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ आउनुहोस् रक्तदान गरौं जीवन बचाऊ रक्तदान गरौं मानवताको सेवा गरौं रक्तदान हुने मिति यही 2083 साल जेठ 2 गते शनिबार समय बिहान 7 बजेबाट रक्तदान हुने स्थानहरू लाहुरे चोक ज्योति नगर हद्रौली बजार रक्तदान गरौं जीवन बचाऊ चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
3: वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ
0: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ
3: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
0: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ
3: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ
0: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय खसरा चितवन इमेल info@chitawannationalpark.gov.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश

0: Oye, ¿qué tal? ¿Va tu saldina y me... ¿Cuánto te lanzas nada?
1: आज गएर देउराली बस्ने हो अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी
0: हो र
1: यसको हिँडाइले त चार दिनमा नै पुगिन्न जमिनमा

सूचना संगीत र मनोरञ्जनको अटो साहेलो यो हो रेडियो साहेलो 99.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
1: वन्य जन्तुको शिकार गर्ने
2: पक्रने पाल्ने
1: ओसार पसार तथा
2: वन्य जन्तुको कुनै अङ्ग
1: बेचबिखन गर्ने जस्ता
2: कानूनले निषेध गरेका
1: कार्यहरू नगरौं।
0: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
1: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानुपर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
0: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
1: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागी
3: सूचना संगीत मनोरंजन को अटूट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
4: साहिनो समय सूचक अहिले दिउँसोको 3 बज्यो 8:30 PM।

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा महतेको नमस्कार। राष्ट्र संघको बैठकमा परराष्ट्र मन्त्री खनालको भर्चुअल सम्बोधन। विश्वव्यापी शान्ति र स्थिरताका लागि कूटनीतिक संवाद अपरिहार्य रहेको उल्लेख। ऊर्जा परियोजनामा ढिलासुस्ती नगर्न मन्त्री श्रेष्ठको निर्देशन। नीति तथा कार्यक्रममा छुटेका विषय बजेट मार्फत सम्बोधन गर्न कंग्रेस नेता आङ डेम्बेको आग्रह। सरकारले परिणाममुखी काम गरे कानून निर्माणमा सहयोग गर्न तयार। कम्युनिष्ट आन्दोलनभित्र वैचारिक विचलन र अवसरवाद हावी भएको नेता हरिबोल गजुरेलको टिप्पणी। 2 महिना बाँकी रहँदा लुम्बिनी र कोशी प्रदेश सरकारको बजेट खर्चको अवस्था निकै कमजोर। 10 महिनामा 40% पनि कट्न सकेन। दुवै प्रदेशको विकास निर्माणको गति सुस्त। इजरायल र लेबनान बीच आगामी 45 दिनका लागि युद्ध विराम गर्ने सहमति। जुन पहिलो साता राजनीतिक वार्ता हुने। सैन्य कार्यवाहीमा आईएसका वरिष्ठ कमाण्डर मारिएको ट्रम्पको दावी। र विश्वकप क्रिकेट लेग्समा नेपाल अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याउँदै उत्कृष्ट प्रदर्शन। 7 महिला च्याम्पियनशीपका लागि 23 सदस्य नेपाली टोलीको घोषणा।

0: यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि र बम्परमा हिरो स्टेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। संयुक्त राष्ट्र संघको बैठकमा परराष्ट्र मन्त्री खनालको सम्बोधन सम्बन्धी खबरबाट। परराष्ट्र मन्त्री सुशील खनालले विश्वव्यापी आपसी मतभेदहरू समाधान गर्न तथा शान्ति र स्थिरता सुनिश्चित गर्न कूटनीतिक संवाद अपरिहार्य रहेको बताउनु भएको छ। संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजित आर्थिक तथा सामाजिक परिषदको विशेष बैठकलाई भर्चुअल रूपमा सम्बोधन गर्दै मन्त्री खनालले अन्तर्राष्ट्रिय कानूनमा आधारित बहुपक्षीयता र विश्वव्यापी सहयोगलाई बलियो बनाउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। सम्बोधनका क्रममा मन्त्री खनालले विश्वव्यापी ऊर्जा र आपूर्ति प्रणालीमा आउने अवरोधका कारण गरीबी निवारण तथा दिगो विकास लक्ष्य हासिल गर्नमा गम्भीर चुनौती खड़ा भएको समेत उल्लेख गर्नुभएको छ। जलवायु परिवर्तन र भू राजनैतिक संकटका कारण नेपाल जस्ता अल्प विकसित एवं भूपरिवेष्ट राष्ट्रहरू सबैभन्दा बढ़ी जोखिममा परेको उहाँको भनाई छ। मन्त्री खनालले कमजोर अर्थतन्त्र भएका देशहरूका लागि सहुलियतपूर्ण वित्तीय सहायता, आपतकालीन सहायता तथा ऋण राहतका उपायहरू तत्काल सुनिश्चित गर्न विश्व समुदायसँग विशेष आग्रह समेत गर्नुभएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भट्ट श्रेष्ठले निर्माणाधीन ऊर्जा परियोजनाहरूको काममा ढिलासुस्ती नगर्न निर्देशन दिनुभएको छ। विद्युत उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले परियोजनाहरू निर्धारित समयले सम्पन्न गर्न निर्देशन दिनुभएको हो। आयोजना कार्यान्वयनमा ढिलाइ हुँदा लागत वृद्धि हुने उल्लेख गर्दै उहाँले स्पष्ट कार्यतालिका बनाएर काम अघि बढ़ाउन आग्रह गर्नुभएको छ। एक दिन मात्र पनि काम रोकिँदा परियोजनाको लागत उल्लेख्य रूपमा बढ़ने भएकाले स्पष्ट प्राथमिकता निर्धारण हुनुपर्ने उहाँको भनाइ छ। मन्त्री श्रेष्ठले वित्तीय क्षमता र स्रोतको अवस्थालाई आधार मानेर यथार्थपरक कार्य योजना तयार गर्न निर्देशन दिँदै कुनै पनि नीतिगत वा प्रशासनिक अवरोध आएमा त्यसको समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने स्पष्ट पार्नु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका नेता विष्णुराज आन्देले सरकारको वार्षिक नीतिहरूका विषयहरूलाई आगामी बजेट मार्फत सम्बोधन गर्नुपर्ने बताउनु भएको छ। आज काठमाण्डुमा नेपाल मोबाइल व्यवसाय महासंघको महाधिवेशन उद्घाटन गर्दै नेता आन्देले नीति तथा कार्यक्रममा धेरै महत्वपूर्ण विषयहरू छुटेको दावी गर्नुभएको छ। संघीय संसदमा नीति तथा कार्यक्रममाथिको बहसको समय अत्यन्तै कम भएकोमा असन्तुष्टि जनाउँदै उहाँले विगतमा कम्तीमा 3 दिन चल्ने बहसलाई यसपटक 6 घण्टामा मात्र खुल्च्याइनु दुखद भएको टिप्पणी गर्नुभयो। मुलुकको मार्गचित्र तय गर्ने दस्तावेज देशको भविष्यसँग जोड़िएको विषय भएकाले यसमा सांसदहरूले विस्तृत रूपमा धारणा राख्न पाउनुपर्ने उहाँको तर्क छ। प्रतिपक्षको भूमिकाबारे बोल्दै नेता आन्देले कंग्रेस विरोधका लागि मात्रै विरोध गर्ने पक्षमा नरहेको स्पष्ट पार्नु भएको छ। सरकारले सकारात्मक र परिणाममुखी काम गरे कानून निर्माणदेखि राष्ट्रिय मुद्दाहरूमा साथ दिन कंग्रेस तयार रहेको उल्लेख गर्दै उहाँले सरकारलाई आफ्नो कार्यशैली र प्राथमिकता पछ्याएर अघि बढ्न आग्रह गर्नुभएको छ। नेता हरिबोल गजुरेलले नेपालको कम्युनिष्ट आन्दोलनभित्र वैचारिक विचलन र अवसरवाद हावी हुँदै गएको बताउनु भएको छ। नेकपाबाट निष्कासनमा पर्नुभएका नेता गजुरेलले शोषण र उत्पीड़न विरूद्ध न्याय, समानता र सत्यको खोजीमा आन्दोलनमा आएकाहरू मात्र दीर्घकालीन कम्युनिष्ट हुने तर्क गर्नुभयो। तर व्यक्तिगत बदला भाव, स्वार्थ र पद सुविधा प्राप्तिको उद्देश्यले आन्दोलनमा जोड़िनेहरू क्षणिक कम्युनिष्ट रहेको उहाँको टिप्पणी छ। यस्ता व्यक्तिहरू आफ्नो लक्ष्य पूरा भएपछि विचलित भई पतनको बाटोमा लाग्ने दावी गर्दै नेता गजुरेलले मार्क्सवादलाई मार्क्सवादीहरूबाटै बढ़ी खतरा रहेको उल्लेख गर्नुभयो। उहाँले पार्टीभित्रका अवसरवादी चरित्र र आचरण पहिचान गर्न सबैलाई चनाखो बन्न आग्रह समेत गर्नुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यासब्याक साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल टप लोडमा फ्री 2 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट खरिद खरिदमा 6 किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यासब्याक साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा

0: यो नयाँ वर्षको अवसरमा ग्रेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा सेयर गिफ्ट्स वासिङ मसिनमा 6 केजी एरियल म्याटिक डिस वासरमा वासिङ ट्याब्लेट एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर नागरिकता मात्र भए पुग्छ सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब बाँकी खबर आर्थिक वर्ष सकिन अब 2 महिना मात्र बाँकी रहँदा लुम्बिनी र कोशी प्रदेश सरकारको बजेट खर्चको अवस्था निकै कमजोर देखिएको छ चालू आर्थिक वर्षको 10 महिना बितिसक्दा लुम्बिनी प्रदेश सरकारले कुल 38.81 करोड़ रूपियाँ बजेट मध्ये मात्र 39.91% अर्थात 13.79 अर्ब रूपियाँ खर्च गरेको छ प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले 43% र स्वास्थ्य मन्त्रालयले 58% खर्च गरे पनि आन्तरिक मामिला उद्योग र खेलकुद मन्त्रालयले खर्च निकै सुस्थ गरेका छन् सरकारका प्रवक्ता दिनेश पन्थीले आर्थिक वर्षको अन्त्यसम्म 70% खर्च पुग्ने दावी गरे पनि अन्तिम समयमा गरिने यस्तो खर्चलाई सरकारवालाहरूले असारे विकास हुँदै आलोचना गरेका छन् यता कोशी प्रदेश सरकारको खर्च अवस्था झनै कमजोर रहेको छ कोशी प्रदेश सरकारले 10 महिनाको अवधि कुल 36.02 अर्ब रूपियाँको बजेटको करिब 36% मात्र खर्च गर्न सकेको छ सरकारले अबको 2 महिनामा लक्ष्य भेटाउन 22.94 अर्ब रूपियाँ भन्दा बढ़ी खर्च गर्नुपर्ने दबाव छ विकास बजेट खर्च हुन नसक्दा दुवै प्रदेशको कार्य सम्पादनमाथि प्रश्न उठ्न थालेको छ काठमाण्डको सुन्धारा स्थित केन्द्रीय कारागारको महिला ब्लकबाट एकजना महिला कैदी फरार भएकी छन् शरीरबन्धक र ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय भुक्तान गरिरहेकी 25 वर्षीय सपना तामाङ फरार भएकी हुन् नुवाकोट घर भएकी तामाङ कारागार कम्पाउण्डको पर्खाल नाघेर भागेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ परीक्षक एसएसपी प्रवीण धिपालले जानकारी दिनुभएको छ घटना लगतै फरार कैदीको खोजी कार्य तीव्र पारिएको र यसबारे विस्तृत अनुसन्धान भइरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ हाल उक्त महिला बन्दी गृहमा 300 जना भन्दा बढ़ी महिला कैदी बन्दीहरूलाई राखिएको छ सिन्धुपाल्चोकमा चीनबाट अवैध रूपमा ल्याइँदै गरेको ठूलो परिमाणको विद्युतीय चोरोट भेट सहित 7 जना पक्राउ परेका छन् भोटेकुसी गाउँपालिका तीन गन्जे खोलाबाट 1620 थान भेट सहित उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी जेएसए शाहका अनुसार बरामद गरिएको भेटको बजार मूल्य करिब 56,70,000 रूपियाँ बराबर रहेको छ चीनबाट कोदारी राजमार्ग निस्कने भित्री बाटो प्रयोग गरी अवैध रूपमा भेट गरेको विशेष सूचनाका आधारमा प्रहरीले जाँच गर्दा उक्त सामग्री फेला परेको हो पक्राउ पर्नेहरूमा भोटेकोशी गाउँपालिकाका गणेश खड्का हिमाल खड्का विकास विक रामबहादुर विक विशाल रखवाल मंगल बहादुर थामी र 12 विषयका कान्छा तामाङ रहेका छन् पक्राउ परेका 7 जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर भन्सार चोरी पैठारी एवं अवैध सामान ओसार पसार सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ हामीसँग खबर अझै पनि बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: नेपाल टेलिकमको सहुलियत दर्ता प्याकेजहरू खरिद गर्न *14# ह्यास डायल गर्नुहोस्।
1: नेपाल टेलिकम, राष्ट्रको संचार। नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन

0: अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क। यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। इजरायल र लेबनान देश आगामी 45 दिनका लागि युद्ध विराम गर्ने सहमति भएको छ। अमेरिकाको वाशिङटनमा सम्पन्न शान्तिवार्ता फलदायी भएपछि दुवै पक्ष युद्ध विराम विस्तार गर्न सहमत भएको अमेरिकी विदेश विभागका प्रवक्ता टोमी पिगटले जानकारी दिएका छन्। यो युद्ध विरामसँगै आगामी जुन 2 र 3 तारीकमा दुई देशबीच राजनैतिक वार्ता जारी रहनेछ भने मे 29 पेन्टागनमा सुरक्षा ट्र्याक सम्बन्धी छलफल शुरू हुनेछ। छलफलले दुई देशबीच स्थायी शान्तिलाई अगाडि बढ़ाउने, एकअर्काको सार्वभौमिकतालाई मान्यता दिने र साझा सीमामा सुरक्षा स्थापना गर्ने सहमति भएको छ। अमेरिका र नाइजेरियाली सेनाको संयुक्त कार्यवाहीमा इस्लामिक स्टेट आईएस का एक वरिष्ठ कमाण्डर अबु बिलाल अल मिलुनी मिनुकी मारिएका छन्। यो विदेशको अर्को खबर हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल मार्फत अल मिनुकी मारिएको दावी गरेका हुन्। ट्रम्पका अनुसार मारिएका कमाण्डर अल मिनुकी आईएसको विश्वव्यापी संरचनामा दोस्रो मुख्य कमाण्डरको भूमिकामा थिए। कमाण्डरको मृत्युपछि आईएसको अन्तर्राष्ट्रिय सञ्चालन क्षमता कमजोर भएको दावी गर्दै ट्रम्पले आतंकवाद विरोधी अभियानमा सहयोग गरेकोमा नाइजेरिया सरकारलाई धन्यवाद दिएका छन्। अब खेलकुद। आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिदेशीय श्रृंखलामा अहिले नेपाल र अमेरिका बीचको खेल जारी छ। अमेरिकाले नेपाललाई 196 रनको लक्ष्य दिएको छ। काठमाण्डको किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा अनआउट हुँदै 195 रन बनायो। अहिले नेपालले उत्कृष्ट जवाफी ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा नेपालले 35.1 ओभरको खेल सकिँदा एक विकेटको क्षतिमा 185 रन जोडेर खेलिरहेको छ। लिग टू अन्तर्गत यसअघि भएका दुई खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान 2 रनले हराएको थियो र भारतमा आगामी मे 25 हुने 7 महिला च्याम्पियनशीपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक नवीन नेपालले आज गोलकिपर अञ्जिला तुम्बाको सुब्बाको कप्तानीमा 23 सदस्य टोलीको घोषणा गरेका हुन्। यसअघि फरवार्ड सावित्रा भण्डारीले सम्हाल्दै आएको कप्तानको जिम्मेवारीमा यसपटक अञ्जिलाको पुनरागमन भएको छ भने टोलीमा मिडफिल्डर अनिता लम्जेल नयाँ अनुहारका रूपमा प्रवेश गरेकी छन्। भारतको गोवामा जुन 6 तारीकसम्म सञ्चालन हुने यस प्रतियोगितामा नेपाल समूह एमा रहेको छ। नेपालको समूहमा श्रीलंका र भूटान छन् भने समूह बीमा आयोजक भारत, बंगलादेश र मालदिव्स रहेका छन्। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। राष्ट्रसंघको बैठकमा परराष्ट्र मन्त्री खनालको भर्चुअल सम्बोधन। विश्वव्यापी शान्ति र स्थिरताका लागि कूटनीतिक संवाद अपरिहार्य रहेको उल्लेख। ऊर्जा परियोजनामा ढिला सुस्ती नगर्न मन्त्री श्रेष्ठको निर्देशन। नीति तथा कार्यक्रममा छुटेका विषय बजेट मार्फत सम्बोधन गर्न कंग्रेस नेता आङदेन्देको आग्रह। सरकारले परिणाममुखी काम गरे कानून निर्माणमा सहयोग गर्न तयार। कम्युनिष्ट आन्दोलनभित्र वैचारिक विचलन र अवसरवाद हावी भएको नेता हरिबोल गजुरेलको टिप्पणी। 2 महिना बाँकी रहँदा लुम्बिनी र कोशी प्रदेश सरकारको बजेट खर्चको अवस्था निकै कमजोर। 10 महिनामा 40% पनि कट्न सकेन। दुवै प्रदेशको विकास निर्माणको गति सुस्त। इजरायल र लेबनान बीच आगामी 45 दिनका लागि युद्ध विराम गर्ने सहमति। जुन पहिलो साता राजनीतिक वार्ता हुने। सैन्य कार्यवाहीमा आईएसका वरिष्ठ कमाण्डर मारिएको ट्रम्पको दावी। र विश्वकप क्रिकेट लिग टूमा नेपाल अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याउँदै उत्कृष्ट प्रदर्शन। 7 महिला च्याम्पियनशीपका लागि 23 सदस्य नेपाली टोलीको घोषणा। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएम 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: Why I love Sunday Mooncha Radio Silo 89.8 Megahertz.
1: मानवता हाम्रो धर्म हो। नेपाल रेड क्रस सोसाइटी विपिनगर उपशाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पारिदिनुहुन हार्दिक अनुरोध गर्दछौ। तपाईँको सानो सहयोगले कसैको जीवन बच्न सक्छ। आउनुहोस् रक्तदान गरौ, जीवन बचाउ। रक्तदान गरौ, मानवताको सेवा गरौ। रक्तदान हुने मिति यही 2083 साल जेठ 2 गते शनिबार समय बिहान 7 बजेबाट। रक्तदान हुने स्थानहरू लाहुरे चोक, ज्योति नगर, हद्रौली बजार। रक्तदान गरौ, जीवन बचाउ।
2: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
3: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
2: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
3: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
2: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
3: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
2: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न चाहनु भएको हो भने जथाभावी ठाउँमा नजानु। बजारमा बिचौलिया छन्, वस्तुमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै बिचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानूनी हो।
5: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
4: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनसी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी नियोग कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थकट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्त खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
5: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको ब्याङ्क भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी, अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
4: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
5: सञ्चालक
4: सूर्य श्रेष्ठ,
5: एसएनपी कम्पनीको कार्यालय,
4: बाइपास रोड, भरतपुर, चितवन।
5: मोबाइल नम्बर
4: 98550 60 359,
5: 98555 26 959।
6: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
7: आमा मलाई दुध है।
6: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
8: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
6: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
8: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
8: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
8: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अप्नाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
8: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।

सूचना संगीत र मनोरञ्जनको अटो साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज।
1: प्रिय सहयोगता कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: ഐ ഐലെ സൊണ്ടേ മീച്ച റേഡിയോ സൈന 89.8 മെഗാഹെർട്സ്.
1: आमा एक गिलास दही खाऊँ न, सारे गर्मी हो.
0: आमा मलाई दूध है.
1: हैन आमा, हाम्रो दूध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास.
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ.
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता. डेरी मार्ट, शुद्धताको अर्को नाम. डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड. उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन. हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक.
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदै

0: छ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
3: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
2: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
3: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
2: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
3: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिता लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय खसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश। राष्ट्र गुरु योगी नरहरिनाथज्यूको संकल्पमा गोरक्षपीठको आदेश अनुसार 2083 वैशाख 17 गतेदेखि 59 दिनसम्म सञ्चालन हुने श्री शिव गोरक्ष योगी नरहरिनाथ सांस्कृतिक होम महायज्ञ 2083 हवन सामग्री सहित उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। स्थान बागेश्वरी आश्रम बेघाट धाम चितवन। आयोजक श्री बागेश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रम एवं श्री सनातन सांस्कृतिक सम्पदा संरक्षण संघ।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: CIN.
1: सरकारको बेरुजु हरेक वर्ष बढ्दै जानु वित्तीय अनुशासन कमजोर बन्दै गएको स्पष्ट संकेत हो। हिजो सार्वजनिक भएको महालेखा परीक्षकको कार्यालयको तथ्याङ्कले सरकारको बेरुजु करिब 3% बढ़ेको देखाएको छ। यसले सरकारको खर्च प्रणालीमा पारदर्शिता र उत्तरदायित्व अझै सुदृढ हुन नसकेको देखाउँछ। यस्तो प्रवृत्तिले विकास बजेटको प्रभावकारिता घटाउँदै नागरिकको विश्वासमा समेत गम्भीर असर पार्छ। त्यसैले सरकारले बेरुजु घटाउँदै खर्च पारदर्शिता र सुशासनका लागि ठोस पहल गर्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
2: पछिल्लो एक महिनामा तरकारी तथा फलफूलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार वैशाख 2 गतेको तुलनामा जेठ 2 गतेसम्मको औसत मूल्य विश्लेषण गर्दा विशेष गरी गोलभेडा, हरियो सागसब्जी र केही फलफूलको मूल्य अत्याधिक रूपमा बढ़ेको पाइएको हो। सबैभन्दा धेरै सानो गोलभेडाको मूल्य 142% भन्दा बढ़ीले बढ़ेको छ भने भारतीय सानो गोलभेडाको मूल्य 126% महँगिएको छ। यस्तै ठूलो गोलभेडा को मूल्य पनि करिब 19% बढ़ेको छ। गाजर, लौका, हरियो प्याज, घिउसिनी र अदुवामा समेत 50% भन्दा बढ़ी मूल्य वृद्धि भएको छ। हरियो प्याज 51% र अदुवा करिब 88% महँगिदा उपभोक्तामा थप भार परेको छ। फलफूलतर्फ अनार, अंगुर र भुइँ कटहरको मूल्य उल्लेख्य रूपमा बढ़ेको छ। अनार 23% र अंगुर करिब 25% महँगिएको छ। तरकारी तथा फलफूलको मूल्य बढ़नुको कारण बारे बताउँदै समितिका सूचना अधिकारी विनय श्रेष्ठले सीआईएनसँग भन्नुभयो,
3: उत्पादन कम छ, बजार आगमन कम छ, तरतिरको गोलभेडा आउनु कम भयो। अब अहिले वरिपरि र काठमाडौँ भएकै उत्पादनले चाहिँ आउनुपर्ने अवस्था छ। अहिले टनेलको उत्पादन पनि आइसकेको छैन, त्यसैले गर्दाखेरि चाहिँ अब माग त हाम्रो यथावत नै छ, त्यहाँ आगमन अलिकति कमजोर छ, त्यसले गर्दाखेरि चाहिँ मूल्य चाहिँ माथि गएको चाहिँ देखिन्छ। अब यो अलिकति अब यो असीमा पानीको कारणले गर्दाखेरि पनि कतिपय ठाउँको चाहिँ उत्पादन र त्यहाँबाट हुने आगमन प्रभावित भएको छ। जति परिमाणमा आउनुपर्ने त्यति परिमाण आउनु सकेका छैन होइन। अब अस्ति यस्तो घटिसकेको तरकारीहरूको भाव पनि अलिकति माथि गएको देखिया छ। जस्तो भन्नुहोस् सिमी, बोडी, घिरौला लगायत अहिलेको जुन सिजनको तरकारी हो नि, अब गोलभेडा पनि त्यही भित्रमा पर्छ।
2: समितिका अनुसार केही वस्तुको मूल्य भने घटेको छ। भटमास, कोसा, भिन्डी, काँक्रो, खुर्सानी र केही सागसब्जीको मूल्य घट्दा आंशिक राहत मिलेको छ। मलमास अर्थात अधिक मास आजदेखि शुरू भएको छ। प्रत्येक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने अधिक मास आजदेखि शुरू भएको हो। आगामी असार 1 गतेसम्म अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ज्योतिषीय गणना अनुसार 365 दिनको वर्ष हुन्छ। वर्षमा सौर मौसममा चन्द्रमास हुन्छन्। दुवैलाई समन्वय गर्न मलमास वा अधिक मास आउँछ। एउटा औँसीदेखि अर्को औँसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनिने भनेर विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वस्तुवेद शिव प्रसाद पोखरेलले बताउनुभयो। जाजरकोट भूकम्प प्रभावितहरूको स्थायी आवास पुननिर्माणले अझै गति लिन सकेको छैन। भूकम्प गएको करिब 4 वर्ष बित्न लाग्दा समेत अधिकांश भूकम्प पीड़ित अझै घरविहीन अवस्थामै छन्। 2079 कार्तिक 17 गते राति जाजरकोटको रामीटाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, रूकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट कम्तीमा 154 जनाको मृत्यु, 366 जना घाइते तथा करिब 2,50,000 भन्दा बढ़ी नागरिक प्रत्यक्ष प्रभावित भएका थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार केही स्थानीय तहमा पुननिर्माण कार्य शुरू भए पनि अधिकांश स्थानमा पुननिर्माण शुरू भएको छैन। प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार जाजरकोट जिल्लामा मात्रै 85,000 भन्दा बढ़ी निजी घर अझै पुननिर्माण हुन बाँकी नै छन्। विस्तृत क्षतिको आकलन प्राधिकरण प्राविधिक मूल्यांकन ढिलो हुनु, अनुदान विवरणमा ढिलाइ र दुर्गम भूगोलका कारण पुननिर्माण कार्य सुस्त भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएमसँग बताउनुभयो।
4: जाजरकोट त फेरि जिरै केही पनि नभएको भनेको होइन, कुनै पालिकाहरूको शुरू पनि भइसकेका छ पुननिर्माणै पनि भने, अब बाँकी रहेका पालिकाहरूको चाहिँ अब जुन इस्युहरू थियो त्यो चाहिँ नि अब जुन जुन तहले सेटल गर्नुपर्ने थियो त्यो अस्ति हामीसँग पनि छलफलमा
5: अध्यावधि गर्न चाहिँ अलिकति ढिला भएको भन्ने खालको चाहिँ कुरा सुनिएको थियो पहिला
4: होइन। अहिले त्यो सेटल लगभग भइसक्यो। जाजरकोट केसमा चाहिँ अब तुरन्तै जे जति बाँकी छ त्यो चाहिँ नि हाम्रो जिल्ला प्रशासन कार्यालयबाट भेरिफाई भएर प्राधिकरणमा आउने क्रममा छ। अब प्राधिकरणमा आएर प्राधिकरणले फेरि फाइनल्ली हेरिसकेपछि चाहिँ त्यो तुरुन्त त प्रारम्भ
5: कति समय लाग्छ होला अब लगभग यति महिना यति दिन यति रात भन्ने
4: होइन अब अस्ति हामीले छलफल प्राविधिकमा पनि छलफल गरेको थियो जाजरकोटका अब त्यहाँका सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू अब सिधै कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन
1: यी घर पुननिर्माणका लागि करिब 101 अर्ब रूपियाँ भन्दा बढ़ी लागत आवश्यक पनि अनुमान गरिएको छ विज्ञहरूले तीन तहका सरकारबीच प्रभावकारी समन्वयको अभाव प्राविधिक जनशक्ति कमी तथा अनुदान वितरणमा ढिलाइ मुख्य समस्या रहेको बताएका छन् समयमै पुननिर्माण हुन नसक्दा पीड़ितहरूमा निराश बढ़दै गएको छ शिक्षा क्षेत्रका विज्ञहरूले विद्यार्थीलाई कन्सल्टेन्सी छनौट गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् हिजो प्रहरीले उपत्यका 95 वटा शैक्षिक परामर्श केन्द्रमा छापा मार्दै 69 जनालाई पक्राउ गरेपछि वैध र अवैध कन्सल्टेन्सी छुट्याउने विषय थप चासोको केन्द्र बनेको हो प्रहरीका अनुसार विदेश पठाइदिने नाममा ठगी भएको गुनासोका आधारमा गरिएको उक्त कार्यवाहीमा धेरै केन्द्रले आवश्यक मापदण्ड पूरा नगरेको दर्ता नवीकरण नगरेको तथा बिना इजाजत सेवा सञ्चालन गरेको पाएको छ प्रहरीका अनुसार ठगीमा नपर्न सबैभन्दा पहिले कन्सल्टेन्सी वैध रूपमा दर्ता भएको वा नियमित रूपमा नवीकरण गरिएको छ कि छैन भन्ने कुरा यकिन गर्नुपर्ने हुन्छ शुल्क संरचना पनि कन्सल्टेन्सीकै विश्वसनीयता मापन गर्ने अर्को आधार हो यसै गरी पहिले सेवा लिएका विद्यार्थीको अनुभव र सिफारिशले पनि सही निर्णय लिन सहयोग पुर्याउने सीआईएमसँग बताउँदै काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रवीण तिताल
0: विद्यार्थी जानुभन्दा अगाडि पहिला त्यो कहाँ दर्ता छ होइन त्यसको अनुमति इजाजत के छ भन्ने कुरा बुझेर मात्रै जानु पर्यो जसलाई खोलेका छन् दर्ता छ कि छैन के छ कि छैन अहिले यसलाई शिक्षा अथवा कुन ठाउँमा दर्ता हुनुपर्ने तिनीहरू त्यसबाट अपलोड लिएका छन् कि छैनन् होइन सबै कुरा बुझेर मात्रै जानु पर्यो लेखेका छन् बोर्ड टाँगेका छन् गलत खालका मान्छेहरू चलाइरहेको छन् योभन्दा अगाडि कोही साथी गइरहेछ भन्ने मान्छे गइरहेछ उसले अनुमति लिएको छ कि छैन कम्पनीमा दर्ता भएको छ कि छैन शिक्षाको क्षेत्रबाट पाउनुपर्ने अथोरिटी पाएको छ कि छैन भन्ने कुरा चेक गर्नुपर्छ पहिला गर्ने अनि अति नै धेरै ठगी भयो भन्ने कुरा नै आएपछि प्रहरीले त्यस रूपमा हेर्ने गरेको हो
1: काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगीमा परेका जो कोहीलाई सम्पर्कमा आउन आग्रह गर्दै अनुसन्धानलाई थप तीव्र बनाइएको जनाएको छ मध्य पहाड़ी राजमार्ग अन्तर्गत रूकुम पश्चिमको चौर जहारी क्षेत्रमा आजदेखि 20 दिनका लागि यातायात सेवा पूर्ण रूपमा बन्द गरिएको छ सड़क डिभिजन कार्यालय चौर जहारीका अनुसार सड़क ढलान कामलाई प्रभावकारी तथा गुणस्तरीय बनाउन सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको हो टाटा गाउँ स्याला खोला क्षेत्रदेखि मटिलातर्फ जोड्ने सड़क खण्डमा निर्माण कार्य तीव्र पार्न जेठ 2 गतेदेखि जेठ 22 गतेसम्म सड़क पूर्ण रूपमा बन्द गरिने जानकारी कार्यालयले दिएको छ सड़क बन्द भएपछि यात्रु तथा सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न सीआईएमसँग कुरा गर्दै रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थामीले आग्रह गर्नुभयो
0: होइन त्यो त गएकै छ त डाइभर्सन दिएकै छ र त्यो मध्य पहाडी पनि टच मात्रै छुने मात्रै बाटो हो होइन त्यो मध्य पहाडी मैले तपाईँलाई अघि पनि भने मध्य पहाडी बिचमा ब्रेक छ त्यहाँनिर पुल नभएको कारणले त्यो अहिलेसम्म रन भएको पनि होइन त्यो भन्दा परपट्टि चाहिँ मध्य पहाडीमा लिङ्क रोड मात्रैमा काम भइराखेको अवस्था हो र त्यसका निमित्त पनि यात्रुहरूको लागि चाहिँ त्यो ठाउँमा जहाँ कन्स्ट्रक्सनको काम भइरहेछ त्यहाँ डाइभर्सन रोड पनि दिएकै छ त्यो कारणले चाहिँ यात्रुहरूलाई चाहिँ त्यस्तो प्रब्लम चाहिँ हुँदैन
1: सरकारले प्रशासनिक सुधार मृत्यु व्ययिता र कार्य सम्पादनलाई प्रभावकारी बनाउने उद्देश्य सहित मन्त्रालय पुनर्संरचनापछि तिनको नाम परिवर्तन गर्ने काम शुरू गरेको छ वैशाख 30 गते बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गरे सँगै मन्त्रालयको संख्या घटाएर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 18 झारिएको थियो यस निर्णयको कार्यान्वयन स्वरूप अहिले मन्त्रालयको नाम फेर्ने साइन बोर्ड परिवर्तन गर्ने तथा प्रशासनिक कागजात अत्यावधिक गर्ने काम तीव्र बढ़ाइएको छ साझा खबरमा अब विदेशका खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै चीन भ्रमण सम्पन्न गरेसँगै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रमण तय भएको छ मध्य पूर्वमा द्वन्द हुँदा दुई शक्ति राष्ट्रका प्रमुखले चीनको भ्रमण गर्दा अर्थपूर्ण रूपमा हेरिएको छ पुटिनले यही मे 19 र 20 तारीकमा चीनको भ्रमण गर्नुहुने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्
2: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखला अन्तर्गत नेपालले अमेरिकालाई 9 विकेटले हराएको छ। आज भएको खेलमा अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले 36 ओभर 4 बलमा 1 विकेट गुमाएर बिताएको हो। त्यसअघि त्रिवी क्रिकेट रंगशाला किर्तिपुरमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएर अल आउट भयो। नेपालमा भइरहेको लीग दुई एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कन्या सहभागी छन्। अंक तालिकामा नेपाल 26 खेलमा 20 अंक सहित 7 स्थानमा छ। अमेरिका 26 खेलबाट 36 अंक जोडेर दोस्रो स्थानमा छ। सर्लाहीमा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण
6: पछि प्रबल पनि अवस्था छ, तर हामीसँग भौतिक पूर्वाधारदेखि पढ्नुदेखि सबै सरकारमा निकाल्न जानकारी हुन्छ।
2: कक्षा भरिभराउ तर शिक्षक अभावको समस्या झेल्दै विद्यालय। रिपोर्ट सँगै डिजिटल युगमा गीत लेखनबाट आत्मनिर्भर बन्ने अवसर। चर्चित गीतका स्रष्टासँगको विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: रामी यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
8: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
9: रामी दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
7: छुवाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
10: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
8: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
10: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
8: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
9: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इस्मोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। मधेसमा आज विवाहित महिलाहरूले वर्षाइत अर्थात वट सावित्री पर्व मनाएका छन्। जेठ औंसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यस पर्वमा मिथिलावासीहरू वट वृक्ष अर्थात वरको रूख नजिक भेला भई सामूहिक रूपमा पूजा आराधना गर्ने गरेका छन्। नयाँ लुगा लगाएर महिलाहरूले सती सावित्रीको कथा सुन्दै र गीत गाउँदै ब्रह्मा, विष्णु र महेशको पूजा गर्ने गर्छन्। पौराणिक विश्वास अनुसार सती सावित्रीले आफ्ना पति सत्यवानलाई पुनर्जीवन दिलाई अटल सौभाग्य प्राप्त गरेको स्मरणमा यो पर्व मनाइने सामुदायिक रेडियो एकताले खबर पठाएको छ। यसैबीच किरात राई समुदायले पनि आज साकेला उभौली पर्व मनाएका छन्। काठमाण्डो उपत्यकामा बसोबास गर्दै आएका किरात राई समुदायका राई, सुनवार, लिम्बु र याख्या समुदायले विभिन्न सांस्कृतिक बाजा गाजा सहित आज पर्व मनाएका हुन्। किरात समुदायमा वैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंगिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने परम्परा रहेको छ।
12: I know. प्रकृतिको पूजक किराँती समुदायको महान चाड साकेला उभौली युच्याङ यापा ताङनाम स्यादर पिदर 5086 को अवसरमा किराँत समाजले आज काठमाडौँका विभिन्न ठाउँमा यसरी युवा युवतीदेखि लिएर साकेला नाचको लागि सबै उत्साहित रूपमा दिनभरि नै साकेला नाच गर्नु भएको छ।
13: मेरो नाम दिलीप कुमार कुमागारा राई होइन सर, घर चाहिँ मेरो खुट्टाङ चिसा पानी दर्जे ढुङ्गा गाउँपालिका खुट्टा घोर्ने हो। बाली चाहिँ के अरे उठाउने काट्ने अनि खुन्च्याउने अनि त्यसलाई चाहिँ फुलचित्तहरूले चढाउने यी चाहिँ क्रियाकलाप
12: एकदमै महत्वपूर्ण ठुलो पर्व र नयाँ वर्ष उहाँहरूको लागि नयाँ वर्ष हो। प्रकृतिको पूजक भएको हुनाले किराँत समुदायले विश्वमा रुख राखेको हुन्छ र रुखलाई वरिपरि सञ्चालाएर परम्परागत पहिरनहरूमा उहाँहरूले नाचिरहनु भएको देखिन्छ। दीपक आचार्य CIN ललितपुर।
1: सर्लाहीको लालबन्दी बजार क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूमा विद्यार्थीको चाप बढ़दै गएको छ। शहरी क्षेत्रमा निजीको तुलनामा सरकारी तथा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ़े पनि गाउँ क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा भने विद्यार्थी अभाव देखिन थालेको छ।
14: तराई मधेस क्षेत्रमा दिन प्रतिदिन जनघनत्व बढ़दै जाँदा सर्लाहीको लालबन्दी नगर क्षेत्रमा पनि बाल बालिकाको उपस्थित सामुदायिक विद्यालयमा बढ़िरहेको छ। बढ़दो विद्यार्थी संख्याका कारण विद्यालयहरूमा कक्षा कोठा तथा शिक्षक विद्यार्थीको अनुपातमा असन्तुलन देखिन थालेको छ। लालबन्दी सात स्थित जानकी माध्यमिक विद्यालयका प्रधान अध्यापक हिरालाल महतो,
15: जानकी माध्यमिक विद्यालयमा 28 कक्षा सञ्चालन भइरहेको छ। कक्षा संख्या सघाउनु पर्ने अवस्था छ तर हामीसँग भौतिक रोजगारदेखि कमी देखिएको सबै सरकारमा निकाल्न मिल्दैन।
14: विद्यालयमा विद्यार्थीको चाप धेरै छ। उपलब्ध कक्षा कोठा र शिक्षक संख्या प्राप्त नभएकाले सबै विद्यार्थीलाई भर्ना लिन सकिएको छैन। लालबन्दी 9 स्थित जनज्योति माध्यमिक विद्यालयमा हाल 42 कक्षा सञ्चालन गरी पठन पाठन भइरहेको विद्यालयले जनाएको छ। विशेष गरी सेवा क्षेत्र भन्दा बाहिरका बाल बालिकाले पाउन मुस्किल भइरहेको बताउनुहुन्छ विद्यालयका प्रधान अध्यापक विष्णु बहादुर पोखरेल। लालबन्दी बजार क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूमा मात्र नभई निजी विद्यालयहरूमा समेत बालबालिकाको उपस्थित उल्लेखनीय रूपमा बढ़ेको छ। लालबन्दी बजार क्षेत्र अन्तर्गत वडा नम्बर 5, 6, 7, 8, 9 भित्र सामुदायिक तथा निजी गरी करिब 40 विद्यालय सञ्चालनमा छन्। पालिकामा विद्यार्थीको अनुपात अनुसार शिक्षक मिलान गर्न स्थानीय सरकारले पहल थालेको छ। शिक्षा शाखा प्रमुख लक्ष्मी सिराकोटी,
16: लालबन्दी महानगरपालिकामा चाहिँ केही विद्यालय सुधारमा छन्, केही विद्यालय दुर्गमा छन्। महानगरपालिका त हामी उही शाखामा विद्यालयमा विद्यार्थीको चाप अझै देख्ने छ, शिक्षक संख्या कम भएको छ। तर त्यो शिक्षक संख्या कम भएकोले चाहिँ प्राथमिक तहका दर्जनले पनि माध्यमिक तहलाई परिपूर्ति गरेको छ, त्यसरी गर्नु मिलेको छ। र दुर्गमका वडाहरूमा भने विद्यार्थी संख्या कम र
14: संघीय सरकारले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी उपलब्ध नगराउँदा सरकारले नै घोषणा गरे निशुल्क शिक्षा कागजमै सीमित भएको बुझाइ सरकारवालाको छ। अनिवार्य तथा निशुल्क शिक्षाको व्यवस्था संविधानमा गरिए पनि त्यसको कार्यान्वयनको लागि विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलान गर्नुपर्ने देखिन्छ। प्रकाश मैनाली, CIN सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। डिजिटल युगमा गीत लेखनबाट आत्मनिर्भरताको अवसर
17: यो जिन्दगीले के गरे के गरे अनि सोनु निगमले गाउनु भएको संगीत समीर दासकोटा यो मौनी फिल्मको यो रसिलो अङ्गोर पछि चाहिँ भन्ने गीत पछि मैले धेरै गीतहरू लेखेँ अब कालो चस्मा लगाएको नयाँ भन्ने पनि गरेँ होइन अब त्यति अहिले जस्तो त पारिश्रमिक पाइन्थेन ससम्मान सहित चाहिँ खाममा राखेर दिनुभयो के एउटा फिल थियो भने अब गीत अलिअलि चले पनि यो रुकुम मैकोट मैकोट भन्ने ठाउँको चाहिँ एक्सप्लोर होला अब अहिले चाहिँ अहिलेको पिँढीहरूले चाहिँ अब गीत लेखनलाई प्रोफेसन बनाउँछु भनेर पनि सुरुवात गर्न सक्छ
1: तर असफलतामा चाँडै निराश बन्ने प्रवृत्ति बढ्दो संयौं चर्चित गीतका स्रष्टाको दृष्टिकोण सहितको विशेष संवाद शनिवार विशेष बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
18: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
19: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtiai.org फोन नम्बर 01-5224-352-5224-353
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
1: तपाई सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब अनिवार्य विशेष नेपालमा गीत लेखनको अवस्था पछिल्लो समय क्रमशः व्यावसायिक बन्दै गएको देखिन्छ विशेष गरी डिजिटल प्लेटफर्मको विस्तारसँगै नयाँ पुस्ताका सर्जकहरूलाई आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर बढ़ेको छ आजको शनिवार विशेषमा नेपाली सांगीतिक क्षेत्रमा कैयौं चर्चित गीत दिनुभएका गीतकार सुरेन्द्र राणासँग साथी सन्तोष गन्धर्वले गीत लेखनका सम्भावना र अवसरका बारेमा कुराकानी गर्नुभएको छ
17: यो जिन्दगीले के गरे के गरे अनि सोनु निगमले गाउनु भएको संगीत समीर दासकोटा अनि अब यो गीत मैले कसरी पाएँ भन्दाखेरि पनि मेरो समीर दासकोटा चाहिँ यो मौनी फिल्मको यो रसिलो अङ्गोर पछि चाहिँ भन्ने गीत पछि मैले धेरै गीतहरू लेखेँ उहाँसँग अनि यही सिलसिलामा यो बादल पारीको पनि यो गीत लेख्नलाई मौका मिलेको हो अब कालो चस्मा लगाउनु नयाँ भन्ने पनि गरेको हो होइन अब त्यति अहिले जस्तो त पारिश्रमिक पाइन्थेन र पनि हाम्रो निर्माता चाहिँ विनोद सेपसेनज्यूले चाहिँ अलिकति अब त्यो त्यसको पारिश्रमिक मूल्य भन्दा नि ससम्मान सहित चाहिँ खाममा राखेर दिनुभएको थियो त्यो भएर चाहिँ मूल्य भन्दा नि सम्मानपूर्वक चाहिँ मैले यसको चाहिँ पारिश्रमिक पाएको
20: त्यो समयमा रुचाइदिनु भएको कालो चस्मा पनि एउटा हो त्यो गीत पनि धेरै रुचाइयो र अहिले पनि त्यो गीत एकदमै धेरै चाहिँ सुन्ने गरिन्छ खासमा चाहिँ त्यो समयमा गीत लेखनको अवस्था एउटा गीत लेखकले के कस्ता कुराहरू झेल्नु पर्थ्यो या के कस्ता भोगाईहरू हुन्थे पारिश्रमिकको हिसाबले त अब अहिले पनि कतिपय सर्जकहरूले तोकेर त गीत लेख्नुहुन्न यहाँको भर्खरै एउटा नयाँ गीत पनि आयो एकै चर्चामा छ त्यो विषयमा हामी कुरा गरौँला तर त्यो समयमा चाहिँ एउटा गीत लेखकको सङ्घर्ष कस्तो थियो
17: अब यस्तो पर्यो अब मेरो चाहिँ सुरुदेखि नै म चाहिँ के भने मेरो नेचरले नै त्यो मेरो अब फिल्म लेखन भन्दा पहिला रेडियो नेपालमा गीत 37 सालमा रेकर्ड हुँदा देख्दाखेरि नै चाहिँ म चाहिँ अब मेरो गीत गाइदिनु पर्यो भनेर सङ्गीतकारहरूलाई गायकहरूलाई भन्ने खालको परिनँ म होइन अहिले फिल्म यो लेखनमा पनि त्यस्तो मैले सङ्घर्ष चाहिँ गरिनँ किनभने पहिलो फिल्म मैले लेखेको बादल भन्ने फिल्मको कहिले यो मन सरे कहिले यो मन सरा भन्ने गीत अब यो चाहिँ यसको निर्माता पनि हाम्रो गगन बिरे कवि गगन बिरे साथी नै हुनुहुन्थ्यो अनि यसमा मैले गीत लेखेँ त्यो गीत चलिसकेपछि अनि यो मौनीको रसिलो अङ्गोर भन्ने गीत लेखेको त्यो पनि चल्यो मेन त के भने डाइरेक्टर भन्दा पनि म्युजिक डाइरेक्टर हाम्रो समीर दासकोटाजी होइन उहाँले नै चाहिँ अब सुरेन्द्रलाई चाहिँ दुईटा गीत सुरेन्द्रलाई दिनुपर्छ यसो भन्ने टाइपले चाहिँ अनि त्यसपछि अनि निर्माता निर्देशकहरूले चाहिँ मलाई सम्पर्क गर्नुहुन्थ्यो मैले चाहिँ त्यसरी लेखेँ
20: जस्तो गीतकै प्रसङ्गमा हामी कुराकानी गर्दै गर्दाखेरि अहिले यहाँले मोहनीको गीतको कुरा पनि गर्नुभयो रसिलो अङ्गोर त्यो समयमा पनि निकै नै चर्चा थियो भनिन्छ एउटा गीतकारले समग्रमा एउटा सङ्गीतकारलाई गीत दिँदा खासमा मुखर सुनाउँदा कसरी सुनाउनु भएको थियो यी गीतहरूको चाहिँ
17: के हुन्छ फिल्मी गीत लेखनमा के हुन्छ भने अब मेन त अब सिचुएसनै हुन्छ होइन सिचुएसन त्यसपछि हामीले लेख्ने अब क्यारेक्टर भन्दा नि अब त्यो सिचुएसन स्टोरीमा क्यारेक्टर कसले गाउँदैछ भन्ने चाहिँ हामीले याद गर्नुपर्ने हो. एक्टर को खेल्दैछ भन्ने चाहिँ त्यति अब हामीले याद गरिँदैन नेपालमा होइन. तर के पनि सिचुएसन चाहिँ अब कसरी कसैले टोटल स्टोरी नै सुनाउनुहुन्छ, कसरी गरी चाहिँ खालि गीतको यो सिचुएसनमा लेख्न पर्यो अनि पात्र चाहिँ यस्तो हुन्छ भनेर भन्नुहुन्छ, यसरी लेख्ने हो. धेरै गीतहरू चाहिँ मैले पहिल्यै ट्युनिङ फाइनल भए हुन्छ क्या, त्यो ट्युनिङमा मैले लिरिक्स लेख्छु क्या. जस्तै यो कालो चस्मा लगाउनुमा भने पनि मैले ट्युनिङमा लेखाएको गीत हो क्या, यो पहिल्यै ट्युनिङ बनिसकेको हुन्थ्यो त्यसमा यो शब्द भर्ने हो क्या. फिल्म लेखनमा चाहिँ प्रयास हो अब कति गीतहरू चाहिँ त्यो पहिल्यै ट्युनिङ भइसकेको हुन्छ क्या. जस्तै घुम्टो भन्ने फिल्मको गीतहरू, यो टाइटल सङ घुम्टो, यिनीहरू सबै ट्युनिङमै लेखेको गीतहरू हो.
20: भनेपछि त्यो बेलामा यहाँले लेख्दाखेरि कालो चस्मा भन्ने गीतको ट्युनिङ चाहिँ भइसकेको थियो, कस्तो गर्नु भएको थियो सम्बोधित बास्कुटाज्यूले?
17: अनि यसमा चाहिँ डमी लेभिस केही पनि थिएन होइन, अनि त्यतिकै ट्युनिङ मात्रै थियो. अब अब यस्तो हुन्छ त्यसमा चाहिँ, अनि त्यो मिटरमा ठ्याक्क आफूले चाहिँ गीत कन्ठ भइसकेपछि अनि शब्द भयो. म चाहिँ त्यस यो के अरे खुस्मा फिल्मको चाहिँ यो हाम्रो निर्देशक भाइ अशोक थापा चाहिँ, अनि स्टोरी सुन्दा सुन्दै मैले चाहिँ रुकुमैकोलाई चाहिँ थेगो बनाउँछु. अब रुकुमैको त्यति अब युजलमा त्यति मिठो थेगो चाहिँ लागेको थिएन कि सुरुमा लेख्दाखेरि चाहिँ. तर अब के एउटा फिल थियो भने अब गीत अलिअलि चले पनि यो रुकुमैकोट भन्ने ठाउँको चाहिँ एक्सप्लोर होला, ठाउँको मान्छेले धेरैले थाहा पाउला भन्ने हिसाबले मैले यो दुई लाइन चाहिँ, यो एक लाइन चाहिँ, यसकै हुक लाइन चाहिँ उहाँले त्यो स्टोरी सुनाउँदा सुनाउँदै मैले लेखिसकेको थिएँ क्या. रुकुम बाइकोट भन्ने चाहिँ हाल्छु गीतमा भनेर चाहिँ काट प्लानिङ गरिसकेको थिएँ. अनि घर आएर चाहिँ रुकुम बाइकोट आँखा नि राम्रो हो मन परेन एउटा भनेर यो प्लान बनाएर अनि पछि लेखेको यो
20: नेपाली चलचित्र लगायतका थुप्रैमा आफ्ना गीतहरू चाहिँ सृजना गर्नुभएको छ. पछिल्लो पुस्ता नयाँ पुस्ता बीचको अन्तर, गीत लेखनबाट एउटा सर्जकलाई हुने मुनाफाको कुरा, त्यस पछाडि केही आर्थिक अर्थोपार्जनका कुराहरू पनि आउलान्, गीत लेखेर बाँच्ने कुराहरू पनि आउलान् होइन. अब यो लामो समय यहाँले यो चलचित्रमा गीतहरू लेख्दै गर्दाखेरि कहिले खट्कियो मनमा, आर्थिक रूपमा कमजोरी पनि भयो या गीत सङ्गीतमा लाग्यो, गीत लेखियो पारिश्रमिक राम्रो भएन, सर्जकका रूपमा चाहिँ पाउनुपर्ने त्यति सम्मानहरू आएनन्, वा मैले जे गरेँ ठिकै गरेँ, मेरा आफ्ना सृजनाहरू बजेका छन् सुनिएका छन् भन्ने के लाग्यो खासमा चाहिँ?
17: अब यस्तो हो, अब यो गीत जब मैले 37 सालमा मेरो पहिलो गीत रेडियो नेपालमा रेकर्ड भयो 37 सालमा, त्यतिखेर म लग्यामसमा ल बाचलर पढ्दै थिएँ, र अब त्योभन्दा पहिला त म खास गिटार बजाउने मान्छे हो. अनि जब गीत लेख्न थालेँ, गीत लेख्दाखेरि अब अहिले चाहिँ अहिलेको पिँढीहरूले चाहिँ अब गीत लेखनलाई प्रोफेसन बनाउँछु भनेर पनि सुरुवात गर्न सक्छ. अब त्यतिखेर त अब यो प्रोफेसन बनाउँछु भनेर मैले गीत लेख्न थालेकै होइन होइन. अहिले बच्यो फिल्म गीत लेखन सुरु भइसकेपछि नि फिल्म गीत लेखन प्रोफेसन बन्छ भन्ने सोचेर ल्याए पनि होइन मैले. अब त्यो आर्थिक कठिनाई भनेको त अब त्यो मान्छेको अब विभिन्न अब लाइफको आरोह अवरोहमा हुने कुराहरू हो. त्यो धनी मान्छेलाई हुन्छ, अब राइटरलाई नै हुन्छ, इन्जिनियरलाई नै हुन्छ, डक्टरलाई नै हुन सरकार छुट्टी पाएको भयो त्यो होइन. तर के भने अब मैले चाहिँ अब यो प्रोफेसन यही बनाउँछु भनेर चाहिँ लेख्न सुरु नगरेर भएर चाहिँ अब त्यो आर्थिक ताकततिर चाहिँ त्यति अब यो लेख्न थाहा पछुताउ पनि होइन, केही पनि छैन क्या.
1: तरकारी तथा फलफूलको मूल्य उकालो लाग्यो, गोलभेडाको मूल्य वृद्धि 142%, गाजर, लौका, हरियो प्याज, घिउ, सिमी र अदुवामा समेत 50% भन्दा बढ़ी महँगियो. संघीय मन्त्रालय पुनर्संरचनाको काम तीव्र, मन्त्रालयको नाम परिवर्तन प्रक्रिया शुरू भएको छ. जाजरकोट भूकम्पपछि पुननिर्माण सुस्त हुँदा हजारौं परिवार अझै पनि अस्थायी टहरामै बसोबास गरिरहेका छन्. वैदेशिक अध्ययनका नाममा ठगी बढ़दै विद्यार्थीलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ. र अमेरिकालाई 9 विकेटले हराउँदै लीग दुईमा नेपालले शानदार जित निकालेको छ. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि जेठ 3 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला. अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो इट्स 8 PM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
2: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
1: आमा मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेरी टोल, भरतपुर 3 बेलचोक।
4: डिभिजन वन कार्यालय भरतपुर चितवनको अनुरोध।
5: गर्मीयामको सुक्खा मौसममा वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले यसबाट जनधन, वन, वन्य जन्तु तथा जैविक विविधताको ठूलो क्षति हुन सक्दछ। त्यसैले वन डढेलोबाट बच्न निम्न तरिकाहरू अपनाऊ।
4: बस्ती तथा वन जंगलको छेउछाउमा आगो नबालौ।
5: चुरोट बिडी खाएर आगो सहितको ठुटा जहाँ तही नफालौ।
4: सामुदायिक वन, कबुलियती वन उपभोक्ता समूहहरूले वनमा भएका पाप पतिङ्गर तथा सोत्तर सफा गरी अग्निरेखा निर्माण गरौं।
5: वनभोज जाँदा सकेसम्म वन जंगल बाहिर जाने गरौं। वनभोज सकिएपछि आगो राम्ररी निभाऊ।
4: नजिकको वन क्षेत्रमा आगा लागि भएमा उपभोक्ता, वन कर्मचारी एवं प्रहरी प्रशासनको सहयोगमा निभाऊ।
5: वनमा आगो लगाउनु दण्डनीय अपराध हो। डढेलो लगाउने व्यक्तिलाई पहिचान गरौं र कानूनी कार्यवाही गराऊ।
4: सकेसम्म वनमा डढेलो लाग्न नदिऊ। लागिहालेमा सबै मिली तुरुन्तै निभाऊ। आफू बस्न वनलाई बचाऊ।
5: कोही कसैले जानी जानी राष्ट्रिय वनमा आगो लगाउने अपराध गरे गराएमा बिगो, नोक्सान भएको रुख बिरुवाको मूल्य असुल गरी रु 60,000 जरिवाना वा 3 वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। खबरका लागि प्रहरीको फोन नम्बर 100 डिभिजन वन कार्यालय चितवनको मोबाइल नम्बर 98-550-92-222, 98-550-57-215 खबर गरौ।
4: डिभिजन वन कार्यालय भरतपुर चितवन र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

अब चलाउनुहोस् इन्टरनेट र टिभीसँग युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 98010044777 क्लासिक टेक छोयो कि चल्यो।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
2: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय खसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
3: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
4: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
3: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
4: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
4: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
3: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
5: नमस्कार सेनसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
6: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
1: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच तनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9850524454 9855204454 इमेल lok.logic2@gmail.com
0: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोलुसन।
2: ओहो ला
3: ल ल मरे के हो
2: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
2: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
2: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ।

0: बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुन्नी।
3: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
4: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त।
3: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
4: बाबा, हाम्रै पश्चिम स्टोनको सार्दनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
3: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
4: सम्पर्क नम्बर 98450-82997,
2: 98550-10997।
5: होइन ए दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
6: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएला हाम्रो चनौली बजारमा।
5: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
6: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेच चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्यौपाने। मोबाइल 98450-0946।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: यता नआऊ है बुहारी, तलै बस, छाछुट नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन।

0: हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
1: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
4: सुर में गाना सीखिए पाधानिसा ऐप के साथ, AI powered पर्सनल म्यूजिक फीचर फ्रॉम सारेगामा।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटो साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो।

0: आज विक्रम सम्वत 2083 जेठ 3 गते आइतबार जेठ शुक्ल प्रतिपदा 17 मई 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री रिदम सिंहसँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नवीन बैंक सधैं सँगै अघि।
0: 7.5 खर्ब लागे बेरुजू खर्च, बेरुजू रकम एक वर्षमै थपियो 88 अर्ब। सिंह दरबार भित्रकै जग्गा पनि अतिक्रमण, स्थानीय तहको पुनर्संरचना गर्ने तयारी। सर्वोच्चबाट धमाधम उल्टिँदै सरकारका निर्णय, एमाले अध्यक्ष ओलीमाथि राजनैतिक दबाव निरन्तर बढ़दै लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले मध्याह राष्ट्रिय दैनिकमा छापिएको अकबरे खेतीका लागि अनुदान कृषक आकर्षित शीर्षकको शुभ समाचार। दक्षिण पर्वतको पैयौं गाउँपालिकाले अकबरी खुर्सानी खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ। स्वाद र स्वास्थ्यका दृष्टिले उपयुक्त मानिने अकबरे खुर्सानी विस्तारका लागि पालिकाले किसानलाई अनुदान दिएर खुर्सानी खेतीतर्फ आकर्षित गरेको हो। स्थानीय किसानको आय आर्जन वृद्धि गर्ने उद्देश्य सहित अकबरे खुर्सानी डल्ले खुर्सानी उत्पादन तथा प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको पैयौं गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले जानकारी दिए। चालू आर्थिक वर्ष 2082-83 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार गाउँपालिकाको कृषि शाखा मार्फत कृषि समूह, कृषि सहकारी तथा निजी कृषि फार्मलाई आवश्यक अनुदान दिएर अकबरे खुर्सानी खेती विस्तार गर्न थालिएको उनले बताए। गाउँपालिकाले सूचना प्रकाशनपछि इच्छुक किसानलाई प्राविधिक मूल्याङ्कनपछि 4 वटा कृषि फार्म छनौट गरी कार्यक्रम अगाडि बढ़ाइएको छ। छनौटमा परेका फार्मलाई आवश्यक प्राविधिक सहयोग, तालिम, बेउ बिजन, मलखाद तथा अनुदान प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत गैरेले बताउनुभयो।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: सँगसँगै घटिँदै गयो। अझ पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगीमा हो सधैँ किन एक मासु थियो, तर पनि म बुक्क हुन्थ्यो, किनकि मेरो ठाना थियो नगोल बैङ्कमा। मेरो बाबादेखि मेरो छोरी छानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नवीन बैङ्कमा खाता छ कि छैन त?

0: ಸರ್ಕ ಮತ್ತು ಲಕ್ಷ ಮೈಯಾದ ಬಜೋರ್ಗಸ್ಟ್ ತಿಳಿಸುತ್ತೆ ಕಂಪನಿ ನಾಗರಿಕ ಮಾತ್ರ ಫೈಬುಕ್ ಸಬ್ ಸಹರ್ಜಿ ಅಮಾಯ್ ಮಾರ್ಫತ್ ಖರೀದ ಕರ್ನ ಕಠಿನ
1: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। वित्तीय अनुशासनमा चुनौती, 7.5 खर्ब नाग्यो बेरुजु, एक वर्षमै थपियो 88 अर्ब। शीर्षकको खबर आजको हिमालय टाइम्सको मुख्य खबरका रूपमा छापिएको छ। प्रत्येक वर्ष हिसाब नखुलेको रकम थपिँदै जाँदा सरकारको बेरुजुको आकार बढ़दै गएको छ। महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 81-82 को 63 वार्षिक प्रतिवेदन सार्वजनिक गरेको तथ्याङ्क अनुसार सरकारको बेहिसाब रकमको आकार बढ़दै जाँदा वित्तीय अनुशासनमा चुनौती बढ़ेको औल्याइएको छ। महालेखा परीक्षक टोयम रायले नेपालको संविधानको धारा 294 को एक बमोजिम शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको प्रतिवेदन अनुसार कार्यालयले गत आर्थिक वर्ष संघीय, प्रदेश, स्थानीय तह र अन्य संस्थाहरूमा समेत गरी कुल 94.5 करोड़ रूपियाँको लेखा परीक्षण सम्पन्न गरेको थियो। लेखा परीक्षणबाट उक्त एक आर्थिक वर्ष 81-82 मात्रै 88.9 करोड़ रूपियाँ बेरुजु थपिएको छ। महालेखा परीक्षकको पछिल्लो विवरण अनुसार संघीय, प्रदेश, स्थानीय तह र विभिन्न समितिहरूको यस अघिको बाँकी अध्यावधिक बेरुजु 6.67 करोड़ रूपियाँ बराबरको रहेको थियो। पछिल्लो आर्थिक वर्षको बेरुजु थपिँदा हालसम्म सरकारको कुल अध्यावधिक बेरुजु 7.55 करोड़ रूपियाँ पुगेको महालेखा परीक्षकको कार्यालयले जानकारी दिएको छ। यो अघिल्लो वर्षको तुलनामा 2.99% बढ़ेको छ। विगतका वर्षहरूमा देखिएको बाँकी बेरुजु र यस वर्षको थप रकम समेत जोड़दा नेपालको कुल अध्यावधिक बेरुजु 7.5 खर्ब माथि नागेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। महालेखाको तथ्याङ्क अनुसार संघीय सरकारी कार्यालयहरूको बेरुजु सबैभन्दा बढ़ी अर्थात 3.78 अर्ब रूपियाँ रहेको छ। स्थानीय तहको बेरुजु पनि 2.20 अर्ब रूपियाँ रहेको छ। संघीय मन्त्रालयहरू मध्ये अर्थ मन्त्रालयको बेरुजु सबैभन्दा बढ़ी देखिएको छ। संघीय सरकारी निकायको कुल बेरुजु अर्थ मन्त्रालयको हिस्सा 70.36% अर्थात 3.76 अर्ब रहेको छ। यस्तै स्थानीय तहहरूमा सफ्टवेयर खरिद तथा उपयोगमा अनियमितता देखिएको महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 81-82 को वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ।
2: सिंहदरबारकी जग्गा अतिक्रमण शीर्षकमा गोर्खापत्र खबर लेख्छ। खोलानाला, नदी र सड़क किनारका मात्र नभई मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको जग्गा समेत मिचिएको अथवा अतिक्रमणमा परेको पाइएको छ। सड़क विस्तार गर्दा दुवैतिरबाट जमीन लिनुपर्ने भए पनि एकातिरबाट जमीन लिँदा सरकारी जग्गा अतिक्रमणमा परेको हो। सिंहदरबारको जग्गा सड़क विस्तारका क्रममा एकतर्फी रूपमा पर्खाल भित्रैबाट मिचेर अतिक्रमण गरिएको हो। अनामनगर तर्फको सड़क निर्माण गर्दा सिंहदरबारको 46 रोपनी आना जग्गा अतिक्रमणमा परेको सरकारी छानबिनले देखाएको छ। सिंहदरबारतिरबाट मात्र एकतर्फी जमीन लिएर सड़क विस्तार गर्दा सिंहदरबारको जग्गा अतिक्रमणमा परेको हो। काठमाडौँ महानगरभित्र सरकारी, सार्वजनिक र गुठी जग्गाको अतिक्रमण अध्ययन र छानबिन गर्ने उद्देश्य सहित तत्कालीन सरकारले 2049 सालमा गठन गरेको सरकारी तथा सार्वजनिक जग्गा संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग को प्रतिवेदन अनुसार सिंहदरबारको सो जग्गा अतिक्रमणमा भएको पाइएको हो। कुल 693 रोपनी 9 आना क्षेत्रफलको सिंहदरबारबाट 46 रोपनी 6 आना जग्गा अतिक्रमणमा परेको प्रतिवेदनमा औल्याइएको छ।
1: सरकारको निर्णयमा अदालतको रोक प्रक्रियामा त्रुटिकी न्यायिक सक्रियता शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। सर्वोच्च अदालतले करिब एक साताभित्र सरकारका चार महत्वपूर्ण निर्णय विरूद्ध अन्तरिम अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कार्यान्वयनमा रोक लगाइदिएको छ। त्यसअघि पनि बालेन्द्र शाह नेतृत्वको सरकारले चालेका केही कदममा अदालतले प्रश्न उठाउँदै रोक लगाएको थियो। यसबाट सरकारले प्रक्रिया नपुर्याई निर्णय गरिरहेको छ कि न्यायिक सक्रियता एकाएक बढ़ेको हो भन्ने बहस पनि चलिरहेको छ। सर्वोच्च अदालतले पछिल्लो पटक एक जेठमा 100 रूपियाँ भन्दा बढ़ीको सामानमा भन्सार शुल्क लिने सरकारको कदममा रोक लगाउने अन्तरिम आदेश गरेको छ। यसअघि सोमबार सर्वोच्चका छुट्टा छुट्टै इजलासले कर्मचारी ट्रेड युनियन खारेजी र विश्वविद्यालयमा विद्यार्थी संगठन प्रतिबन्ध सम्बन्धी सरकारको निर्णयमा तत्कालीन अन्तरिम आदेश जारी गरेका थिए। यसै 25 वैशाखमा सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई प्रक्रिया नपुर्याई नहटाउन अन्तरिम आदेश जारी भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको संवैधानिक परिषदले वरियता मिचेर प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिश गरेता उल्लेखित चार आदेश जारी गरिएका हुन्। परिषदले शर्मालाई गत 24 वैशाखमा प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। अदालतको आदेश दीर्घकालीन नभए पनि अर्को सुनवाई नभएसम्म सरकारले आफ्नो निर्णय कार्यान्वयन गर्न पाउने छैन। यसै भन्सार शुल्क सम्बन्धी अन्तरिम आदेश शुक्रबार न्यायाधीश हरिप्रसाद भुयान र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले जारी गरेको हो। यता पूर्व न्यायाधीश कृष्णचन्द राय माझी भन्छन् जब बलियो जनमत सहित सरकार आउँछ त्यो अलि निरंकुश खालको हुन्छ, त्यसले प्रक्रिया मिच्छ, यसमा न्यायिक हस्तक्षेप र निरीक्षण अदालतले नै गर्ने हो। यता पूर्व अध्यक्ष टोप बहादुर सिंह भन्छन् कार्यपालिकाको कामको न्यायिक परीक्षण गर्ने नै अदालतले हो, अदालत आफै खोजेर जाँदैन, कसैले रिट ल्याए संविधान र कानून हेरेर निर्णय दिन्छ, अहिले भएको यही हो। यता वरिष्ठ अधिवक्ता विपिन अधिकारीको मत छ एउटा पक्षको मात्रै कुरा सुनेर अदालतले निर्णय गर्दैन, अर्को सुनवाईमा इजलास कारण बुझाउन सके अन्तरिम आदेश खारेज हुन सक्छ, सरकार भर्सेस अदालत भयो भन्न मिल्दैन।
2: स्थानीय तहको पुनर्संरचना तयारी शीर्षकमा गोर्खापत्रमा खबर छ। सरकारले आगामी वर्ष 2084 हुने स्थानीय तहको निर्वाचन भन्दा अगाडि मात्र स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्ने भएको छ। स्थानीय सरकार संचालन ऐनमा स्थानीय तहको निर्वाचन हुनुभन्दा एक वर्ष अगाडि स्थानीय तहको संख्या सीमाना र वड़ाको विवाद समाधान गर्नुपर्ने उल्लेख छ। तर सरकारले स्थानीय सरकार संचालन ऐनलाई संशोधन गरी एक वर्षको ठाउँमा निर्वाचन हुनुभन्दा 6 महिना अगाडि स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्न सकिने व्यवस्था गर्ने तयारी गरेको छ। अहिले पनि 102 स्थानीय तहका भौगोलिक सीमाना विवाद समाधान नहुँदा भौगोलिक र जनसांख्यिक सन्तुलनका आधारमा सीमाना वैज्ञानिक तथा व्यवहारिक नभएकाले स्थानीय सेवाग्राहीलाई सेवा प्रदायक कार्यालयसम्म पुग्न असुविधा हुँदै आएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय सरकार संचालन ऐन संशोधनका लागि राय माग गर्न केही दिनभित्र संशोधित विधेयकको मस्यौदा सार्वजनिक गर्ने तयारी गरिएको छ। मन्त्रालयका उपसचिव दीपक ढकालले ऐन संशोधन गरी आगामी वर्ष हुने स्थानीय तहको निर्वाचन अगाडि नै स्थानीय तहको जनसंख्या सीमाना र वड़ाको विवाद समाधान गर्न सकिने बताउनुभयो। उहाँका अनुसार त्यसका लागि केही दिनभित्रैमा स्थानीय सरकार संचालन ऐनको प्रस्तावित विधेयकको मस्यौदा राय सुझावका लागि सार्वजनिक गर्न लागि छ।
1: निर्वाचनको समीक्षा सर्दै एमाले नेतृत्व अध्यक्ष ओलीमाथि राजनैतिक दबाव बढ़दै शीर्षकमा हिमालय टाइम्समा खबर छ। नेकपा एमालेको शनिबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ। अध्यक्ष केपी शर्मा ओलीले शनिबार दिउँसो 1 बजे आफ्नो निवास भक्तपुरको गुण्डुमा बस्ने गरी आह्वान गरेको बैठक 2 दिन पछाडि धकेलिएको हो। एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार आज आइतबार पर्ने मदन आश्रित स्मृति दिवसको तयारीमा नेताहरू जुट्नुपर्ने भएकाले बैठक सोमबारका लागि सारिएको हो। बैठकमा सहभागी हुनुपर्ने कतिपय नेताहरू स्मृति दिवसको कार्यक्रमका लागि उपत्यका बाहिर जानुपर्ने भएका कारण अन्तिम समयमा आएर सचिवालय बैठक स्थगित गरिएको बताइएको छ। गत मंगिर 27 3 गतेको पुषसम्ममा सम्पन्न 11 महाधिवेशनपछि उमालेको यो बैठक सचिवालयको पहिलो बैठक 8 बैठक हो। अध्यक्ष ओलीको स्वास्थ्य समस्या, गिरफ्तारी र राजनीतिक घटनाक्रमका कारणले पनि लामो समयदेखि सचिवालय बैठक बस्न नसकेको बताइएको छ। कार्य विभाजन कि निर्वाचनको निर्मम समीक्षा, ओलीलाई छाड्दै विश्वास पात्र, युवा विद्रोह र विद्या भण्डारीको एमाले प्रवेश, कम्युनिष्ट एकताको कार्ड र नेताहरूको आशंका लगायतका विषयहरू अहिले नेकपा एमालेभित्र पेचिलो रूपमा उठिरहेका छन्।
2: अति कम विकसित मुलुकबाट स्तरोन्नतिको समय धकेलिँदै कान्तिपुर खबर लेख्छ। अति कम विकसित मुलुक एलडीसीबाट विकासशील स्तरोन्नतिका लागि तोकिएको समय 3 वर्ष पर सर्ने गरी नेपालले संयुक्त राष्ट्रसंघलाई आग्रह गर्ने भएको छ। नोभेम्बर 2026 स्तरोन्नति हुने गरी यसअघि राष्ट्रसंघले गरेको निर्णय पर सार्न सरकारले औपचारिक रूपमा पत्र पठाउने तयारी गरेको छ। विकासशील मुलुकमा स्तरोन्नति हुँदा अन्तर्राष्ट्रिय व्यापारमा पाइरहेको सुविधा एकैपटक गुम्ने, पश्चिम एशियामा जारी तनावका कारण अर्थतन्त्रमा बढ़ेको जोखिम, नेपालसँगै स्तरोन्नतिको सूचीमा रहेको बंगलादेशले समय पर सार्न राष्ट्रसंघलाई आग्रह गरेको र निजी क्षेत्रको आग्रहलाई समेत दृष्टिगत गरी नेपालले पनि समय सीमा बढ़ाउन आग्रह गर्ने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका एक अधिकारीले जनाए। यस विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री सोनी मोहरले बीच छलफल भएर पत्र पठाउने सहमति भएको ती अधिकारीले बताए। नयाँ सरकार गठन भएको छ। आर्थिक आधार तयार पार्न कम्तीमा 2 देखि 2.5 वर्ष लाग्ने देखिएको छ। उनले भने निर्णय भइसकेपछि फेरि तल झर्न नपरोस् भनेर पनि समयपछि धकेल्न आग्रह गर्ने तयारी हो। राष्ट्रिय योजना आयोगले स्तरोन्नतिको समय 3 वर्ष सार्नेबारे सरकारलाई आफ्नो राय दिइसकेको छ।
1: भारतले बढ़ायो नाकामा निगरानी, प्रविधियुक्त जाँचले यात्रा झन्झट शीर्षकमा आजको अन्नपूर्णले खबर लेखेको छ। भारत सरकारले नेपाल भारत सीमा नाकाबाट हुँदै आएको सहज आवागमनमा कड़ा निगरानी बढ़ाउन थालेको छ। यसका लागि नाकाको मुख्य मार्गमा आधुनिक एवं उच्च प्रविधियुक्त जाँच प्रणालीहरू जडान गरिएका छन्। ती अत्याधुनिक उपकरणहरूले आवत जावत प्रक्रियालाई पहिलेको तुलनामा बढ़ी निगरानी युक्त र झन्झटिलो बनाएको यात्रुहरूको गुनासो छ। भारतले सीमा नाकामा सहज आउजाउ नियन्त्रण गर्ने गरी फेस र आईडी स्क्यानर जडान गरेको छ। ती स्क्यानरहरूले यात्रुहरूको अनुहार र परिचय पत्रको तस्विर खिचेर प्रमाणीकरण गरेपछि मात्रै अघि बढ़न अनुमति दिइने गरेको छ। त्यसका साथै यात्रुहरूलाई सामानको समेत एक्सरे स्क्यान गर्न थालिएको छ। अब के को खुल्ला सीमा भन्नु र सानो झोला समेत स्क्यान मेसिनमा राख्न लगाउँछन्। मलाई त यो सुरक्षा जाँच प्रक्रिया तेस्रो मुलुकमा जाँदाको जस्तै लाग्यो। झोला वा सामानको एक्सरे स्क्यान गरिने रहेछ। शरीरको मेटल डिटेक्टर वा स्क्यानरबाट जाँच गरिसकेपछि बायोमेट्रिक गरे झैं फोटो लिइन्छ। अनुहारमा आएको दानाको उपचार गराउन सीमापारी रूपै डिहा पुगेर फर्किँदै गरेकी सुर्खेतकी दुर्गा मगरले भनिन् फर्किँदा समेत नाम दर्ता गराएर आउनु परेको छ।
2: बचत तथा ऋण सहकारी संस्थाहरूमा देखिएका समस्या समाधान गर्न र प्रभावकारी नियमनका लागि भन्दै स्थापना गरिएको सहकारी नियमन प्राधिकरणमा सरकारको नियन्त्रण झन कसिलो बन्दै गएको छ। सरकारी ऐनले प्राधिकरणलाई स्वायत्त, स्वशासित र संगठित संस्थाको रूपमा परिभाषित गरेको छ। तर सरकारका पछिल्ला कानूनी संशोधनहरूले स्वायत्तताको मान्यता विपरीत प्राधिकरणलाई मन्त्रालयको विभाग वा शाखाको रूपमा नियन्त्रण बढ़ाउँदै लगेको भन्दै आलोचना बढ़न थालेको छ। हालै सरकारले अध्यादेश मार्फत सहकारी ऐन 2074 संशोधन गर्दै प्राधिकरणको संरचना तथा अधिकारमा परिवर्तन गरेको छ। सहकारी नियमन प्राधिकरण